0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588।
2: लैङ्गिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
5: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
5: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
6: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 9847827359।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर ले ल्याएको छ। वाटर प्रूफिंग र होम डेकोर सम्बन्धित पीवीसी डब्ल्यूपीसी र प्लेटेड प्यानल को काम र बिक्री को सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर टीकापुर का लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36213।
11: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 11 गते सोमबार, मे 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बीपी राजमार्गको पुनर्निर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै, रूकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान, बाजुरा हुम्लाको सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन।
1: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास, संविधान संशोधन कार्यदलको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार, पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो।
0: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा, कच्चा पदार्थ महँगीदा सोलर प्यानलको मूल्य वृद्धि, विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने।
1: इरानसँगको सम्झौताबारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, सर्बियामा भ्रष्टाचार विरूद्धमा ठूलो प्रदर्शन, पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा 24 जनाको मृत्यु।
0: र काभा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा, T20I मुख्य खेलाड़ीको पुनरागमन, भारतमा आजबाट साफ महिला च्याम्पियनशीप शुरू हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, जापानको सहयोगमा बीपी राजमार्गको पुनर्निर्माणको काम आजबाट शुरू हुन लागेको प्रसंग।
1: जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्की खोला सड़क खण्डको पुनर्निर्माण आजबाट शुरू हुने भएको छ। 12 असोज 2081 बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने 30.5 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्नेछ। त्यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको

0: पूरा गरेर निर्माण शुरू गर्न लागि हो। उक्त खण्डमा जापानले यसअघिदेखि नै पूर्व तयारीको काम गरिरहेको छ। क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका कामहरू भइरहेका छन्। यसबाहेक बाँकी खण्डलाई भने चार प्याकेजमा विभाजन गरेर सड़क निर्माण गरिने बताइएको छ। 169 किलोमिटर बीपी राजमार्ग जापानकै 26 अर्ब एन आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो। आर्थिक वर्ष 2053-54 शुरू भएको निर्माण कार्य 2072 सालमा सम्पन्न भएको थियो। सड़क विभागले चार प्याकेजमा विभाजन गरेर क्षतिग्रस्त सड़कको पुननिर्माण गरिरहेको बताइएको छ।
1: यसैबीच रूकुम पूर्वको दुर्गम हुकाम मैकोटवासीले खोला वारपारका लागि वर्षौंदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाएका छन्। वर्खायाम लागेसँगै उर्लिने मैकोट खोलाले सिर्जना गर्ने समस्या अब हट्ने भएको हो। संघ र प्रदेश सरकारबाट पटक पटक आश्वासन मात्रै पाएपछि पुथा उत्तर गंगा गाउँपालिकाले आफ्नै स्रोत व्यवस्थापन गरेर खोलामा बेली ब्रिज जोड़ेको हो। पुथा उत्तर गंगा गाउँपालिका 1 मैकोट र 5 हुकामलाई जोड़ने गरी निर्माण गरिएको बेली ब्रिजको गाउँपालिकाका अध्यक्ष पुनिराज घरतिमगरले उद्घाटन गर्नुभयो। करिब 1,50,00,000 रूपियाँ लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सजिलो भएको छ। पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्खाको समयमा उर्लिँदा स्थानीयवासी महिनौसम्म आवत जावतबाट वञ्चित हुने गरेका थिए। बिरामीलाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको थियो। स्थानीयवासी पाना पुनले पुल निर्माणसँगै वर्षौंदेखिको समस्याबाट आफूहरूले मुक्ति पाए बताउनुभयो। मैकोट क्षेत्र उत्तर दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्ग अन्तर्गत पर्ने भए पनि पूर्वाधार अभावका कारण पछाडि परेको स्थानीयको गुनासो छ। कोइलाबास, दाङ, होलेरी, थबाङ हुँदै रूकुम पूर्वका काँक्री, तकसेरा, हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सड़क खण्डका धेरै भाग अझै अलपत्र अवस्थामा रहेको रेडियो पूर्वी रूकुमका सहकर्मी निराजन विकास श्रीपालीले खबर पठाउनु भएको छ। गाउँपालिका अध्यक्ष घरतिमगरले पक्की पुलका लागि पटक पटक माग गर्दा पनि सुनवाई नभएपछि स्थानीय सरकार आफै अग्रसर हुनुपर्नेको उल्लेख गर्नुभयो। गाउँपालिकाले अन्य 2 स्थानमा निर्माण भइरहेको बेली ब्रिज समेत उद्घाटन गर्ने तयारी गरेको छ।
0: बाजुरा र हुम्ला जिल्ला बीचको सीमा विवादले क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि सरकारले छानबिनका लागि 2 छुट्टाछुट्टै समिति गठन गरेको छ। विवाद तथा शान्ति सुरक्षाको अवस्थाबारे अध्ययन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा र प्राविधिक तथा नापी सम्बन्धी पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्को प्राविधिक समिति गठन गरिएको हो। गत 7 जेठमा बाजुरा र हुम्लाको सीमा क्षेत्र रानी सैन लाम्पाटा च्याचोर क्षेत्रमा भएको झडपमा 6 जना घाइते भएका थिए। लाम्पाटा क्षेत्रमा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढ़ाएपछि उक्त भूभाग हुम्लामा पर्ने दावी गर्दै विवाद चर्किएको थियो। 6 दिनसम्म पनि घटना साम्य नभएपछि गृह र भूमि मन्त्रालय मातहतका 2 समिति बनाइएको छ। हिजो गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सबै निकायका सुरक्षा प्रमुख तथा प्रतिनिधि सहितको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले समितिलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफले बताउनुभयो। सो घटनापछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले भन्नुभयो,
2: डोरेन्द्र निरोलाको विचार प्राविधिक कारणको केही बेर हामीले बजाउन सकेनौं। अब राजनैतिक प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कार्यतालिका हिजो सार्वजनिक गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगले आइतबार स्थानीय तह, जिल्ला र प्रदेशलाई समेटेर 5 असारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपाको महाधिवेशन 7 देखि 9 असारसम्म चितवनमा हुँदैछ। आयोग उपप्रमुख राम गुरूङका अनुसार पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरिएको छ। कार्यतालिका अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेश, अधिवेशन प्रतिवेदन संकलन लगायतका कामहरू पनि समय सीमा तोकिएको छ। कार्यतालिका अनुसार 15 जेठसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने भनिएको छ। 10 जेठमा आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने भनिएको छ। 20 जेठसम्म
1: स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन

0: चलन गर्ने भनिएको छ। कम्तीमा 2500 प्रतिनिधिहरू सहभागी रहनेछन्। मूल नेतृत्व परिवर्तन नहुने जानकारी दिइएको छ। यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको धनगढ़ीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय भेलाले पार्टीको क्रियाशील सदस्यता नवीकरण आवश्यक नरहेको टहर गरेको छ। साथै पार्टीको 15 महाधिवेशनलाई निष्पक्ष विश्वसनीय र एकतामुखी बनाउन तटस्थ निर्वाचन समिति आवश्यक रहेकोमा समेत जोड़ दिएको छ। भेलापछि 11 बुँदे विज्ञप्ति जारी गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका 14 महाधिवेशनको समितिले सार्वजनिक गरी ओडा तहदेखि संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउँछ क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँदा पुनः 15 महाधिवेशनका लागि सदस्यता नवीकरण आवश्यक छैन विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीमा देउबाको सम्मान र स्थानको खोजी छ। भेलामा नेताहरूले पार्टीमा आन्तरिक एकता गरेर जान देउबाको सम्मान पहिलो शर्त भएको पनि बताएका छन्। यसैबीच 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेलिदिनु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटी बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरण बढ़ाउने देखिएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थपचर्किने संकेत छ। यद्यपि आइतबार हिजो सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। कार्यदलमा पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप गेवाली सहित 8 प्रदेशका इन्चार्जहरू सदस्य रहेका छन्। असार 2 सातापछि डाकिने केन्द्रीय समिति बैठक अघि केन्द्रीय सचिवालय बैठक बस्नेछ, जहाँ कार्यदलले प्रतिवेदन पेश गर्ने नेताहरूले बताएका छन्। सबै जिल्ला र प्रदेशमा पुगेर पार्टीलाई पूर्व अवस्थामै फर्काउने अध्यक्ष ओलीले दावी गर्नु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका खोज्दै सामुदायिक वन अभियान कर्मी
2: आफ्नो क्षेत्रको दिगो विकास गर्नुपर्ने, यहाँको वन क्षेत्रको विकास गर्नुपर्ने, यहाँको वन पैदावारको सही उपयोग गर्नुपर्ने, वनको दिगो व्यवस्थापन गर्नुपर्ने, यो कुरा महानगरपालिकाको महत्वपूर्ण भूमिका हो।
0: संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार, पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो, सावधानी अपनाउन चिकित्सकहरूको अनुरोध, साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक पनि गम्भीर जोखिममा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: क्या खतरा समाचार आइसक्यो, बाफ्रे अब चाहिँ के हुने हो?
4: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: परवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको भित्र विश्वमा नेपाली कूटनीतिक नियोगमा समस्यै समस्या शीर्षकमा खबर प्रकाशित छ। महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदनमा विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेरिस्ती औल्याएको छ। आर्थिक वर्ष 2081-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकोमा मनपरी भत्ता वितरण घर भाड़ा भुक्तानी लगायतका व्यतिथिहरू उजागर गरेको हो। त्यस्तै रोकियो मधेस मन्त्री परिषद विस्तार, अर्थ मन्त्रालयमा नेकपा र एमालेको दावी शीर्षकको अर्को खबर छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता गठबन्धन टिकाउन समीकरण फेरि पनि नयाँ गठबन्धनभित्र अर्थ मन्त्रालयका लागि हान्ता भएको छ। सत्ता साझेदार दल एमाले र नेकपाले अर्थ मन्त्रालयमा दावी गरेपछि हिजो मन्त्री परिषद विस्तार हुन सकेन। एमाले आफ्नो भागमा परेका मन्त्रालयका प्रस्तावित मन्त्रीहरूको नाम समेत प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको थियो। मन्त्रीहरूको शपथको तयारी सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा नेकपाले अर्थ मन्त्रालयमा आफूहरूले पाउनुपर्ने दावी दोहोर्याएपछि परिस्थिति अचानक बदलिएको छ। त्यस्तै कृषिको आधा बजेट र रासायनिक मल शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी बजेटका लागि 51 अर्बको सिलिङभित्र 28 अर्ब रासायनिक मलमा अनुदान दिन छुट्याइयो। चालू बजेटबाट हटाइएको उखु किसानको अनुदानलाई भने आगामी आर्थिक वर्षमा निरन्तरता दिएर 1.5 अर्ब प्रस्ताव गरिएको छ। त्यस्तै प्रांगारिक कृषितर्फ 2.25 अर्ब शीर्षकमा पनि खबर छ भने बागमतीमा अघि बढ़्यो बजेट निर्माण शीर्षकमा अर्को खबर प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा क्यान्सर औषधि आपूर्ति शुरू, बंगलादेशबाट आयात गरिँदै शीर्षकमा दिनेश गौतमले लेख्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर चासो देखाउँदै क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको आपूर्तिलाई अगाडि बढ़ाइएको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिक मा विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना रोक्न नपाइने शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा अगाडि बढ़नेछ। द्विपक्षीयका समस्याहरूमा साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएशन अर्डर वा म्याथ थप नगर्ने, मुख भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको थियो। कान्तिपुर दैनिकमा संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म शीर्षकमा दुर्गा दुलाल लेख्नुहुन्छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 संयोजक असीम शाहले संविधान संशोधन बहसपत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तयार गरिएको बताउनु भएको छ। संविधानसँग बाझिने नियमावलीमा प्रस्ताव शीर्षकमा जयसिंह महराले लेख्नु भएको अर्को खबर पनि छ। पश्चिम तराईको तापक्रम 40 डिग्री नागेको छ। लूबाट जनजीवन प्रभावित भएको बारेमा अर्जुन पौडेलले काठमाडौँ, कमल पन्थीले बर्दिया र भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर छ। भारतका विभिन्न राज्यमा तातो हावा, लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको हो। दिउँसो तातो चिसो हावा अर्थात लू चल्न थालेको छ। भाकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जानकारी दिएको छ। यस्तो अवस्थामा प्रशस्त पानी पिउनुपर्छ, चिसो पानीले नुहाउनुपर्छ, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्नुपर्छ, टाउको छोप्ने हल्का कपड़ा लगाउनुपर्छ, खेतको काम बिहान र साँझ मात्रै गर्नुपर्छ, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने गर्नुपर्छ, चिया, कफी, सोडा र क्याफिन युक्त पेय पदार्थ पिउन हुँदैन, दिउँसो बाहिर ननिस्कन, लामो समय भान्सामा नबस्न, धूमपान र मदिरा सेवन नगर्न चिकित्सकहरूले अनुरोध गरेका छन्। साउदीको तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा शीर्षकमा होम कार्कीले लेख्नुभएको खबर पनि छ। साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरमकोमा परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एउटा अध्ययन प्रतिवेदनले ल्याएको हो। आप्रवासी श्रमिकको मानव अधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डन स्थित संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी आरमको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परेको छ। अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नुपर्ने, असुरक्षित आवास स्थलमा बस्नुपर्ने, पर्याप्त आराम र खाना नपाइने, दुर्घटना वा मृत्यु हुँदा उचित क्षतिपूर्ति नपाइने श्रमिकहरूले गुनासो गरेका छन्। नागरिक दैनिकमा तीन ठूला दल नेतृत्व संकट, गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा टंक खनालले लेख्नुभएको खबर छापिएको छ भने अपूरो अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी भएको बारेमा तपेन्द्र कार्कीले लेख्नुभएको खबर छ। फिर्के करिडोर अब नयाँ स्वरूपमा शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नुभएको खबर छ। पोखरा शहरको मध्य भाग भएर बग्ने फिर्के खोला मिचेर बनाइएका संरचना हटाउन डोजर लगाए लगत्तै महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा एउटा तस्वीर पोस्ट गर्नुभयो। फिर्के करिडोरलाई तस्वीरमा देखाए जस्तै सुन्दर स्वच्छ बनाउने योजना अनुसार नै डिजाइन गरिएको मेयर आचार्यले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ पशु ढुवानीमा श्रम क्रूरता शीर्षकमा केशवराज पौडेलले यो खबर लेख्नु भएको हो।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताबारे वार्ता गर्न हतार नगर्न निर्देशन दिनुभएको छ। अमेरिकी संचार माध्यममा सम्झौता नजिक पुगेको खबर सार्वजनिक भइरहेका बेलामा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। चर्चामा रहेको सम्भावित सम्झौतामा 60 दिने युद्धविराम अवधि थप गर्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने विषय समावेश गरिएको छ। सर्बियामा भ्रष्टाचार र अनियमिततालाई लिएर विशाल प्रदर्शन भएको छ। विरोध आन्दोलनमा 180,000 भन्दा बढ़ी मानिसहरू भेला भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राजधानी बेलग्रेडमा सन् 2024 ट्रेन स्टेशन दुर्घटनाका कारण शुरू भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै पुनः प्रदर्शन गरिएको हो। र पाकिस्तानको दक्षिण पश्चिमी प्रान्तको क्वेटामा सैनिक बोकेको रेललाई लक्षित गर्दै गरिएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु भएको छ भने 50 भन्दा बढ़ी घाइते भएका छन्। आक्रमणको जिम्मेवारी अल गाववादी समूहले लिएको छ। रेलमा विस्फोट गराइएपछि आसपासका घर तथा भवनहरूमा पनि क्षति पुगेको थियो।
0: साझा खबरमा अब खेल खबर। काभा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भारतसँग हारेपछि दबावमा परेको घरेलु टोली नेपाल लगातार दुई जीतका साथ काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको हो। राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा 54 वरियतामा रहेको नेपालले 70 वरियताको मालदिप्सलाई 3-0 सोझो सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो। युवा खेलाड़ीको उत्कृष्ट प्रदर्शनपछि निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले खेलमा मालदिप्स 15-12, 25-12, 25-9 र 25-20 हराउन सफल भएको हो। पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित नेपालले किर्गिस्तान र मालदिप्सलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ। नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापानमा हुने 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो दिपेन्द्रको कप्तानीमा टोली घोषणा गर्दा पूर्व कप्तान रोहित कुमार पौडेलसँगै सोमपाल कामी र करण केसीले स्थान बनाएका छन्। यसअघि यी तीन खेलाड़ीले यूएई विरूद्धको दुई टी20 आई सिरिजमा मौका पाएका थिएनन्। यसपटक नेपाली टोलीमा कुशल मल्ल सहित शाहब आलम पनि फर्किनु भएको छ। र भारतमा सोमबार आजदेखि साप महिला च्याम्पियनशीप शुरू हुँदैछ। सापमा नेपाल समूह एमा छ। यस समूहमा श्रीलंका र भूटान पनि छन्। नेपाल छ संस्करणको उपविजेता हो। नेपाली टोलीले पहिलो पल्ट च्याम्पियन हुने लक्ष्य राखेको छ। नेपालले पहिलो खेलमै भूटानको सामना गर्नेछ। नेपालको दोस्रो खेल 31 मेमा श्रीलंका विरूद्ध रहेको छ। समूह बीमा 5 पटकको विजेता भारत र 2 पटकको च्याम्पियन बंगलादेश सहित मालदिव्स पनि छ।
1: विपद र सामुदायिक वनको व्यवस्थापनमा देखिएका समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
11: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
10: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
11: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
10: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली। युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
12: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
10: पढाइ हुने विषयहरू
12: अनिवार्य नेपाली,
10: अनिवार्य अंग्रेजी,
12: सामाजिक गणित,
10: ऐच्छिक लेखाशास्त्र,
12: ऐच्छिक वित्त शास्त्र,
10: ऐच्छिक अर्थशास्त्र,
12: कम्प्युटर विज्ञान,
10: भर्ना सम्बन्धी कार्यक्रमहरू,
12: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
10: भर्ना शुरू जेठ 3 गतेदेखि,
12: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
10: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सीट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
12: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर, कैलाली।
2: पालिकाको महत्वपूर्ण भूमिका हो। मात्रै महानगरपालिकाले स्थानीय तह सञ्चालन ऐनले व्यवस्था गरे अनुरूपको सामुदायिक वनबाट वार्षिक रूपमा लिने 10% कर लिने मात्रै होइन, त्यो कर लिइसकेपछि कर बापतको सेवा शुल्क पनि, त्यो पैसा अब अहिले यो फेवातालको शिरमा केही सिल्टेसन ड्यामहरू लगाउने काम, कतै कतै सिँढी लगाउने काम, कतै कतै अमृत रोपण गर्ने काममा खर्च भएको छ भन्ने सुनेका छौँ। त्यो महानगरको अन्य बजेटबाट काम भयो या त्यही सेवा शुल्क बापत उठेको रकमबाट काम भयो या कहाँबाट भयो भन्ने कुरा जानकारी छैन। यो कुराका लागि हामीले खोजी गर्न पर्ने जरुरी छ। हामीले धेरै अनुरोध गरेका छौँ यहाँका वार्ड अध्यक्षहरू, वडा सदस्यहरू, मेयर उपमेयरसित धेरै यो विषयमा अनुरोध गरेका छौँ। उहाँहरू यो कुरा सुन्नुभएको छैन। अब यो कुरा सुनाउने विधि के हो भन्ने कुरा पनि अब हामी सञ्चार माध्यमलाई पनि अनुरोध गरिरहेका छौँ। अब सञ्चार माध्यमहरूले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने हाम्रो आह्वान हो। अरू सरकारवाला संघ संस्थाले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने कुरा हो। अनि यो महत्वपूर्ण बेलामा अहिले हामी सुक्खायामको बेलामा यहाँ वन क्षेत्रमा नजिकै बसेर यो कुरा गरिरहेछौँ। अब अहिले वनलाई डडेलोबाट जोगाउनु पर्ने अर्को महत्वपूर्ण आवश्यकता छ। यो तर्फ पनि अब हाम्रा कदमहरू, हाम्रा अभियानहरू, हाम्रा गतिविधिहरू सञ्चालन हुनु जरुरी छ। महानगरले त्यो पनि गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। महानगरले अहिलेसम्म पोखरा महानगरको वन वातावरणका शीर्षकमा छुट्टिने बजेट, त्यो बाबत हुने रकम कहाँ खर्च गर्यो भन्ने कुरा पनि खोजीको विषय छ। फोहोर व्यवस्थापन गर्नका निम्ति खर्च गर्यो पनि भन्ने आउला, तर त्यसले मात्रै पर्याप्त हुँदैन। यो कुरा गर्न जरुरी छ। यो कुरा सीआईएनका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुगोस् भन्ने म शुभेच्छा व्यक्त गर्न चाहन्छु।
0: फेकोफनका गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बीपी राजमार्गको पुननिर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै रूकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान बाजुरा हुम्लाको सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन।
0: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास। संविधान संशोधन कार्यदलको प्रस्ताव। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार। पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो।
1: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा। कच्चा पदार्थ महँगीदा सोलर प्यानलको मूल्य वृद्धि। विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने।
0: इरानसँगको सम्झौताबारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। सर्बियामा भ्रष्टाचार विरूद्धमा दोस्रो ठूलो प्रदर्शन। पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा परि 24 जनाको मृत्यु।
1: र काबा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा। T20I मा 3 मुख्य खेलाड़ीको पुनरागमन। भारतमा आजबाट साफ महिला च्याम्पियनशीप शुरू हुँदै
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले गजब सब्बास शीर्षकमा कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको पछिल्लो विवाद, जहाँ अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने भनेर अरू नेताहरूले भन्दै आएका छन्। यद्यपि केही नेताहरूले फेरि अध्यक्ष ओलीको बजाउ पनि गरिराखेका छन्। यहाँ एउटा खुल्ला क्षेत्र जस्तो देखाइएको छ। बीचमा अध्यक्ष ओली जस्ता देखिने व्यक्ति र वरिपरि दुईजना अरू व्यक्ति पनि छन् र ती दुईजनाले केही भनेपछि अध्यक्ष ओली जस्ता देखिने व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, भो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाले क्या।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबर में यहां स्वागत छ। खोज खबर बाट ईश्वर साउत को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। बाल क्लब का पदाधिकारी तथा शिक्षकलाई विपदपूर्व सूचना, जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम टीकापुरमा। जालबादेवी सेवा समिति टीकापुरको 13 अधिवेशन सम्पन्न, अध्यक्षमा रामबहादुर साउद चयन। आज देशभर मौसम बदली हुने, कतै मेघ गर्जन सहित वर्षा त कतै तातो हावा चल्ने सम्भावना। र एसियन छनौट खेलको लागि क्रिकेट खेलाड़ी छनौट। अब खोज खबर विस्तारमा। बाल क्लब का पदाधिकारी तथा शिक्षकहरूलाई विपद पूर्व सूचना, विपद जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम टीकापुरमा भएको छ। टीकापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा टीकापुर बहुप्रकोपको जोखिममा रहेकाले विभिन्न खाले विपदबाट जोगिनका लागि पूर्व तयारी, पूर्व सूचना महत्वपूर्ण हुने कुरामा जोड़ दिएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: पालिकाले समुदाय वडा स्तरमा सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ। बालबालिका तथा शिक्षकहरू धेरै समय विद्यालयमा बस्ने भएकाले विद्यालयमा समेत विपद आउन सक्ने हुँदा सचेत बनाउन, पूर्व तयारी र व्यवस्थापनमा सक्रिय बनाउन कार्यक्रम गरिएको वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनुहुन्छ।
2: विद्यालयका बालबालिकाहरू उहाँहरू चाहिँ 6 देखि 7 घण्टा विद्यालयमै बस्नुहुन्छ। विद्यालयमा झन् धेरै आवश्यक छ यो पूर्व तयारीको। विपद यदि भइहाल्यो भने विपद पश्चातका कुराहरू, पूर्व सूचना कहाँबाट लिने भन्ने विषयमा सचेतनामूलक कार्यक्रम हामीले सञ्चालन गर्न सक्यौं भने यसले गर्दा पूर्व तयारीमा पनि विद्यालयमा सहजता पुग्छ भने विपद पश्चात उहाँहरूको सुरक्षित स्थान कहाँ हो भन्ने कुराको पहिचान हुने र उहाँहरूले यदि कुनै ठाउँमा कोही अकस्मात, आजकल यस्तो गर्मी लूको बेला छ, कोही एकासी बिरामी भयो भने कसलाई सम्पर्क गर्ने भन्ने विषयमा पनि सहज हुन्छ। सहज तरिकाले सबैको समन्वय र सहकार्य गरेर यो विपद जोखिम न्यूनीकरणका क्रियाकलापहरू अगाडि बढाउन सकिन्छ भनेर हामीले यो आयोजना शुरू गरेका छौं।
1: तालिममा 18 विद्यालयका बाल क्लबमा आबद्ध विद्यार्थी र शिक्षक सहभागी थिए। विपद जोखिम न्यूनीकरणका लागि शिक्षक र विद्यार्थी सचेत भएमा सहज हुने भएकाले उनीहरूको सक्रियता बढाउनु पर्ने बताइएको छ। जनता राष्ट्रिय मावि सुनहा फाटाका शिक्षक बेसरा शर्मा बहुप्रकोपको जोखिम भोगिरहेका यहाँका नागरिकले विपद व्यवस्थापन बारे जानकारी भएमा आफू पनि सुरक्षित हुने र अरूलाई पनि सुरक्षित गर्न सकिने बताउनुभयो। विपदबारे विद्यार्थीको भूमिका बढाउन सकेमा, सचेतना फैलाउन सकेमा समुदायमा बाढ़ी, आगलागी, भूकम्प जस्ता विपदबाट कसरी जोगिने भन्ने बारे सचेत गराउन सहयोग पुग्ने बताउनुहुन्छ।
3: म सुरक्षित कसरी हुने भन्ने कुरा हामीले सिक्यौं भने यिनी सिकेका कुराहरू गएर हामीले विद्यालयमा साथीहरूलाई, गाउँघरमा आफ्नो आफन्तहरूलाई, आफ्ना छरछिमेकहरूलाई, एकजनाले, दुईजना, तीनजनालाई पनि शेयर गर्न सक्यौं भने धेरै जनचेतनामूलक हामीले यी कुराहरू सिकेर गयौं। यो भनेको जनचेतना नै हो। हामीले सिकेका कुराहरू चाहिँ हाम्रो विद्यालयमा गएर साथीहरूलाई सिकाउनु, अनि हाम्रा छरछिमेकीहरूमा सिकाउनु र परिआएको बेलामा सहयोग गर्नुपर्छ भन्ने कुराहरू मनन गर्दै
1: कर्णाली मावि सट्टीका शिक्षक विनोद कुमार चौधरीले विपद बारे थप जानकारी आवश्यक रहेको बताउनुभयो।
4: हाउ क्यान वी सेभ आवर लाइफ भन्ने अर्थमा हामीले जुन यो त आइडिया, यो त कन्सेप्चुअल जुन मेन थेमको कुरा छ, त्यो कुरालाई उजागर गर्नुभयो। सबभन्दा बच्चाहरू एउटा कन्सेप्ट कसरी जनजीवनलाई सुरक्षित राख्नुपर्छ त्यो कुरालाई सहज रूपमा त्यो बच्चा बच्चीहरूले जान्न पाउने अवसर पाए। यस्तै कार्यक्रम अझ आउनेछ भन्ने म आशा राख्दछु।
1: खड्ग स्मृति मावि टीकापुरका विद्यार्थी अमित परियार विपद व्यवस्थापन पालिकाको मात्र जिम्मेवारी नभई सबैको जिम्मेवारी भएकाले विद्यार्थीले समुदायले सिकाउनु पर्ने वृक्षारोपण, सरसफाई जस्ता कार्यमा ध्यान दिनुपर्ने बताउनुहुन्छ।
5: विपद व्यवस्थापनको सन्दर्भमा भन्नुपर्दा विद्यार्थीहरूको एकदमै सक्रिय भूमिका छ, किनभने यो काम केवल एउटा सम्बन्धित निकाय मात्र नभएर हाम्रो समाजका व्यक्ति र विद्यार्थी र सम्पूर्ण शिक्षित व्यक्तिले चाहिँ यस समस्याका लागि चाहिँ लाग्नुपर्छ। सरसफाई गर्ने, खाने पानीको मुहानलाई चाहिँ सरसफाई गर्ने, अनि वृक्षारोपण गर्ने र फोहोरलाई व्यवस्थित गर्ने जस्ता कार्यहरू गर्न सक्छौ, जसले चाहिँ यो विपद व्यवस्थापनमा अलिकति सहज हुन जान्छ।
1: कर्णाली माविका विद्यार्थी निरुता कुमार विद्यार्थी जानकार भएमा पूर्व तयारीमा समेत सहयोग हुने, आपतकालीन नम्बरहरू, सुरक्षित स्थान बारे जानकारी लिन र अरूलाई पनि जानकारी दिन सघाउने कार्यमा सक्रियता बढाउन सक्ने बताउनुहुन्छ।
2: विपद व्यवस्थापनका लागि विद्यार्थीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ। विद्यार्थीले जनचेतना फैलाउने, पूर्व तयारीमा सहयोग गर्ने, विपदको समयमा सहयोग गर्ने, जस्तै घाइतेलाई प्राथमिक उपचार दिने, बालबालिका वृद्धहरूलाई सुरक्षा स्थानमा लग्न सहयोग गर्ने, सरसफाई गर्ने, वातावरण संरक्षण गर्ने, समुदायमा सूचनाहरू दिने काममा विद्यार्थीहरूले सहयोग गर्न सक्छन्। त्यही भएर विपद पूर्व तयारी बारे विद्यार्थीहरूलाई जानकारी हुनुपर्दछ। विद्यार्थीहरू सचेत भएमा विपदबाट जोगिन सकिन्छ।
1: अर्का विद्यार्थी राजेश्वरी कडायत जलवायु अनुकूलनका लागि वातावरण संरक्षण गर्ने, सरसफाईमा ध्यान दिने, वृक्षारोपण गर्ने जस्ता कुरामा विद्यार्थीको सक्रियता बढाउनु पर्ने, पछिल्लो समय अफवाह फैलाउने सूचनाका कारण नागरिकहरूमा त्रास सिर्जना हुने भएकाले सही सूचना दिने, सही सूचनालाई छिटो समुदायसम्म पुगाउने कुरामा पनि विद्यार्थी सहयोगी हुने बताउनुहुन्छ।
6: विपदको समयमा विद्यार्थीहरू सचेत र जिम्मेवार भएमा विपद व्यवस्थापनमा ठूलो योगदान हुन्छ। जस्तो विद्यालयहरूमा भूकम्प सम्बन्धी अभ्यास, बाढीबाट कसरी जोगिने भन्ने बारे जानकारी, आग लागि नियन्त्रण जस्ता अभ्यासहरू गरेर विद्यार्थीलाई सक्रिय बनाउनु पर्छ। सही सूचना र अफवाह सूचना बारे जानकारी दिनुपर्छ। कहिलेकाहीँ गलत सूचनाले चाहिँ भ्रम सिर्जना हुन्छ। हामी चाहिँ सामाजिक सञ्जालमा सूचना हेर्दाखेरि कहिलेकाहीँ गलत सूचनाको शिकार भइदिन सक्छौ, त्यसैले आधिकारिक मिडिया मात्रै हेर्नुपर्छ।
1: विपद व्यवस्थापनका लागि विद्यालयमा भूकम्प, बाढी पूर्व तयारी जस्ता कुरामा, नमूना अभ्यासहरू जस्ता कुराहरूमा पनि ध्यान दिनुपर्ने विद्यार्थीको भनाइ छ।
0: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापी क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा तराई भूभागका सम्पूर्ण स्थानहरूमा तातो लहर हुने सम्भावना रहेको छ। आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। आज राति महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शिक्षक बलिराम चौधरीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई स्टेशनरी सामान प्रदान गर्नुभएको छ। बाल सेवा मावि लम्खुचुवा सात चाकाबाणीका 2082 सालको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई उहाँले हिजो स्टेशनरी सामान प्रदान गर्नुभएको छ। जन्मदिनको अवसरमा शिक्षक चौधरीले बाल सेवा माविका शिशुदेखि 10 कक्षासम्मका 33 विद्यार्थीलाई सिसा कलम, डटपेन र कपी प्रदान गर्नुभएको हो। टीकापुर नगरपालिका वडा नम्बर 1 बलक नम्बर 24 निवासी शिक्षक चौधरी आइतबार हिजो नै सेवानिवृत्त पनि हुनुभएको छ। खोज खबरमा बाजुरा हुम्ला सीमा विवाद अध्ययन गर्न समिति गठन लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
7: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
8: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.cteexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
7: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा रु 3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
8: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
7: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
8: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
7: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
8: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरकै लाली। सम्पर्क नम्बर 0915602038 9858747079 9848677786 र 9845449997।
9: घर परिवारमा सबै बिरामी
10: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
9: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
11: होइन चाइनिजो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
14: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जालबादेवी सेवा समिति टिकापुरको अध्यक्षमा रामबहादुर साउद चयन हुनुभएको छ। समितिको आइतबार सम्पन्न भएको 13 अधिवेशनले साउदको अध्यक्षतामा 11 सदस्यीय कार्य समिति चयन गरेको हो, जसको उपाध्यक्षमा तरक बहादुर रावल, महासचिवमा माया साउद, सहसचिवमा जगत विक, कोषाध्यक्षमा तर्क बहादुर रावल चयन हुनुभएको छ। यस्तै सदस्यमा रणबहादुर रावल, मानबहादुर रावल, कटक रावल, कृष्णलाल ढुंगाना, राजेश्वरी रावल, झपट सिंह रावल चयन हुनुभएको निर्वाचन समिति संयोजक केशर बहादुर रावलले जानकारी दिनुभयो। अधिवेशनले भद्र रावलको संयोजकत्वमा काशीराम रावल र गणेश रावल सदस्य रहनु भएको 3 सदस्यीय लेखा समिति पनि चयन गरेको छ। यसअघि अधिवेशनको उद्घाटन गर्दै टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले जालबादेवी सेवा समाजबाट टिकापुरका धेरै नागरिकले सेवा लिएको बताउँदै यसलाई नगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
15: तर म काम गर्नलाई जान्दछु, भोलि यदि मैले यस दाम्पत्य सेवा समितिलाई बजेटिङ गर्ने क्रममा मेरो हातमा जे जति सकिन्छ म हजुरहरूलाई विश्वास दिलाउन चाहन्छु दाम्पत्य सेवा समितिलाई म आफ्नो तर्फबाट जे जति गर्न सकिने सहयोग गर्नेछु।
0: टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र बहादुर रावलले टीकापुरमा धेरै मन्दिरहरू भए पनि नियमित पूजा आजा हुने मन्दिर कमै भएको बताउनुभयो। उहाँले यसरी नियमित पूजा आजा गर्ने मन्दिरलाई नगरपालिकाले सहयोग गरेको स्मरण गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। टीकापुर नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष मोहन लुवार विकले आफ्नो वडाभित्र रहेका मन्दिरमा नियमित पूजा आजाका लागि आवश्यक व्यवस्थापन गर्ने आश्वासन व्यक्त गर्नुभयो। टीकापुरमा स्थापित शीत भण्डार गृहको सञ्चालन तथा व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया शुरू भएको छ। वैशाख 27 गते शुरू भएको साधारण सभा संख्या नपुगी स्थगित भएकोमा जेठ 10 गते गर्ने अर्को सभा बसेको हो। सभामा गणपूरक संख्या पुगेपछि व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया अगाडि बढ़ेको छ। शीत भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको 11 सदस्य कार्य समितिका लागि 3 महिला सदस्य, 2 खुल्ला सदस्य, 1 दलित सदस्य र सहसचिव पदका लागि मनोनयन दर्ता गरेका उम्मेद्वारहरूमध्ये केहीले मनोनयन पत्र फिर्ता लिएपछि निर्विरोध निर्वाचित हुने भएका छन्। अध्यक्ष पदमा निरबहादुर शाह र कृष्ण प्रसाद बजगाईको उम्मेद्वारी परेको छ। उपाध्यक्षमा चतुरप्रसाद खनाल र संगम शाहको उम्मेद्वारी परेको छ। सचिव पदमा धनराम चौधरी र दिनेश कुमार थारूको उम्मेद्वारी परेको छ भने कोषाध्यक्ष पदमा जनक कुमार चौधरी र हिरादेवी चौधरीको उम्मेद्वारी परेको छ। पदाधिकारीमा आवश्यकभन्दा बढ़ी उम्मेद्वार परेकाले सोमबारसम्म सहमतिको प्रयास गरिने तर सहमति नभएमा मंगलबार बिहान 8 बजेबाट मतदान गराइने निर्वाचन संयोजक कुमार राज शाहीले जानकारी दिनुभयो। रानी जमरा कुलरिया सिंचाई आयोजना टीकापुर नगरपालिका जानकी गाउँपालिका सिंचाईको कमाण्ड क्षेत्रका जल उपभोक्ताको संयुक्त लगानीमा टीकापुरमा शीत भण्डार गृह स्थापना भएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गरेको उहाँको सचिवालयले जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएको छ। उक्त विषयमा सघन छलफलपछि समिति गठन भएको सचिवालयले जनाएको छ। बाजुराको हिमाली गाउँपालिका 3 लामपाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो। हुम्लाको खारफनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमाका विषयमा त्यस अघि पनि लामो समयदेखि विवाद कायम थियो। विवादका क्रममा धनगढ़ी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली ड्रोन सहित पुगेर भिडियो बनाउन खोज्दा स्थिति असामान्य बनेर झडपमा परिणत भएको बताएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
16: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
17: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 सामान्य चिकित्सा HA 40 नेत्र विज्ञान OA 40 डिप्लोमा इन फार्मेसी DPF 40 विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
16: भर्ना कार्यक्रम
17: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गते देखि
16: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
17: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याइ शिक्षालयमा भर्न सकिनेछ
16: आवश्यक कागज पत्रहरू
17: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
16: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
17: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
16: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो
17: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
16: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर
17: सम्पर्क नम्बर 0969900044 9858700044 9847202740 97642 33921 र 9659663520

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, का कना हो बाबा फिर उस टपाटी गटिलो ठाउं से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कॉपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउं से झोला लाना नहीं चेक ठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर मरलक रख गया झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए का आनल झोला दस काटस बाटी ये बुढ़क ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गया झोला उद्योग में रख गया झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-72-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबरमा पनि पालो जनआवाजको अब किसान धानबाली लगाउनका लागि खेतबारीमा जुट्ने समय नजिकेको छ मलको जोहमा किसानहरू लाग्न थालेका छन् आजको जनआवाजमा हामीले केही जोशीपुरका महिला किसानहरूलाई समस्या के छन् भनी सोधेका छौं
12: मेरो नाम सुमित्रा कुस्मी मुद्दी तमाम समस्या खाद मलकै समस्या बहुत रहत पानी फेर नै पुगे ठोटरा पानी पुग्रामे अब बोरिङ वोरिङ गरिले आदि हमने तेल बडा महंगाई ऊ समस्या बा खेती करना समस्या मजदूर नहीं मिलता है जबरदस्ती मजदूर पैबो पहले जैसी पनी नहीं आई नहीं तो पानी समस्या नहीं पड़ जाए अब खन रास और रास सूखा खरीदी वाला लागर आई जेस्ट पर अभी पनी नहीं आई को लागी नहीं चिंता अब अटरा महंगा तेल व कैसी की खेती करना यह सोचा हुआ हमारे की कहाँ से तेल पाप ले बटरा महंगा नहीं से अब कह के कहती बड़े अब ठहरो भाई जन फेंकटे को ठारू फेंकटे को दू जहन खेती में ठारू अब जोट को रोल हो जन अब कहो है ब्यार कटबो गईबो सबको काम जने सिर्फ जोड़ना के लिए नहीं जोड़ते हैं मेरो जमी मन थे
13: प्रेम कुमारी महापौ जोशीपुर चार झभी नहर बाट पानी आउँछ अनि सबै हाम्रो पुछारमा छ एकदम तलै छ हाम्रो खेत झभी अनि उतातिर सबै मान्छेहरू खेती लगाइसके हुन्छन् त्यसपछि पानी यतातिर छोड्छन् अलि ढिलो नै हुन्छ हाम्रो यता पानी लगाउन सकिँदैन अनि हामी त बोरिङ सोरिङ चलाएर खेती लगाउने गरेका छौँ अब पुरुषले अलि धेरै काम गर्नुपर्छ होइन खेत सबै खन जोत गर्नुपर्छ अनि हामीले अब बिउ खाल्ने अनि रोप्ने यस्तै काम गर्छौँ अब महिलाको नै हुन्छ धेरै बिहानदेखि यताउता सफा सुग्घर बनाउने होइन अब भान्सा सान्सा सबै गर्नुपर्ने महिलाकै नै हुन्छ दिउँसो खेत मा पनि जानु पर्यो।
14: मेरो नाम राधा खड्का, जसिपुर पाँचकट्टा। महिला किसानको समस्या धेरै छ नि। महिला किसानले पनि कुलो झार्न जानुपर्छ, खेती र श्री भलो मात्रै त जोत्दैनन्, रोपाई गर्नुपर्छ, बिउ छिट्नुपर्छ, आली गर्नुपर्छ, मिठा गोडमेल गर्नुपर्छ। चलाउँछन् महिलाहरूले पनि चलाउँछन् पावटेलर, हलो मात्रै जोतेका छैनन्, पावटेलर चलाउँछन्, धान दाउँछन्, थ्रेसर मार्छन्, थ्रेसरिङ गर्छन् महिलाले। महिला नभए पुरुषले एक्लै खेती गर्न सक्दैन। बिहान उठेर खाना पकाउनु पर्यो, आफ्नो गाई बस्तुलाई घाँस पराल हाल्नु पर्यो, छोराछोरीलाई खुवाउनु पर्यो, स्कूल पठाउनु पर्यो, त्यसपछि खेतमा जानु पर्यो, अनि गाउँमा कुलो बेगारी जानुपर्छ, बेगारी फेरि महिलाले जान्छन्, पुरुषहरू जाँदैनन्। अहिले त पुरुषको इन्डिया छन्, कोही कतै छन्, सब महिलाहरूले गर्नुपर्छ। र म त मेरो घरमा मैले जाने छु, पुरा मै हो गर्ने।
15: पुष्प चौधरी, जोशीपुर चार झबी। समस्या हुन्छ, टाइममा खेती हुँदैन, घाम पनि धेरै हुन्छ, पानी मिल्दैन, त्यो मल सर पनि टाइममा मिल्दैन, यति महँगो पनि हुन लाग्छ। मल महँगो छ तर बेच्दाखेरि त धान गहुँ चाहिँ त्यति महँगो जाँदैन, अधिकमै रेट भइहाल्छ, धेरै गाह्रो छ। घाम पनि यति घाम हुन्छ, पहिला त लाग्दै थियो, गाह्रै छ, धेरै गाह्रो छ। अब टाइममा ऊ तेल पनि मिल्दैन, त्यो बोरिङ ओरिङले सिँचाइको लागि त्यो तेल पनि मिल्दैन, यति महँगो भइहाल्छ, जेला गर्ने मान्छे पाइँदैन, गाह्रै छ, धेरै गाह्रो छ, पहिला जस्तो सजिलो छैन।
11: अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले सिंगापुरमा हुने मेन्स एसियन गेम क्वालिफायर 2026का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। प्रतियोगिता मे 31 जून 9 तारीकसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि 14 सदस्यीय नेपाली खेलाड़ी टोली छनौट गरेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। छनौट हुने टोलीमा कप्तानमा दिपेन्द्र सिंह ऐरी रहनु भएको छ। त्यस्तै टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी लगायतका खेलाड़ीहरू समावेश भएका छन्। त्यसै गरी नन्दन यादव, करण केसी, आरिफ शेख, साहब आलम र भीम सार्की पनि रहेका छन्। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। बाल क्लबका पदाधिकारी तथा शिक्षकलाई विपदपूर्व सूचना, जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम। जालपा देवी सेवा समिति टीकापुरको 13 अधिवेशन सम्पन्न, अध्यक्षमा रामबहादुर साउद चयन। आज देशभर मौसम बदली हुने, कतै मेघगर्जन सहित वर्षा त कतै तातो हावा चल्ने सम्भावना। र एसियन छनौट खेलको लागि क्रिकेट खेलाड़ी छनौट। हवस् त, अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
4: आया मरे नि बाबा, आया।
3: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
5: ल हेर त सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
4: ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
5: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
5: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
6: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं

0: प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभा हल
1: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो
2: सिटी भित्तिको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ
1: शैक्षिक कार्यक्रमहरू
2: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना सम्पर्क नम्बर 9844-92-88-83
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना सम्पर्क नम्बर 9858-47-88-90
2: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना सम्पर्क नम्बर 9855-06-40-31
1: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना सम्पर्क नम्बर 9851-27-39-98
2: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना सम्पर्क नम्बर 9848-20-60-41
1: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ
2: फारम भर्ने अन्तिम मिति 2083-13 गते सम्म
1: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ टिकापुर बहुप्राविधिक शिक्षालय
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीका एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 11 गते सोमबार, तदनुसार मे 25 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आज कसैसँगको संवादले नयाँ मोड लिन सक्छ। आफ्ना कुरा समयमित रूपमा राख्दा सम्मान पाइनेछ। वृष राशि हुनेहरूको लागि दैनिक तालिका फेरबदल हुन सक्छ। सानो जिम्मेवारीले पनि व्यस्तता थपिनेछ। मिथुन राशि हुनेहरूको लागि आज मन चञ्चल भन्दा रमाइलो तर्फ बढ़ी झुक्नेछ। रमाइलो संवादले वातावरण हलुका बनाउनेछ। कर्कट राशि हुनेहरूको लागि घरभित्रको माहौल मिलाउनु पर्ने अवस्था आउन सक्छ। आफन्तको भावना बुझ्न समय दिनुपर्ने देखिन्छ। सिंह राशि हुनेहरूको लागि आज धेरै व्यक्तिसँग सम्पर्क बढ़न सक्छ। नयाँ चिन्जान भविष्यमा उपयोगी बन्ने संकेत छ। कन्या राशि हुनेहरूको लागि धन सम्बन्धी विषयमा सोच बढ़नेछ। आवश्यकता भन्दा बढ़ी खर्च गर्न मन लाग्नेछ। तुला राशि हुनेहरूको लागि आकर्षण शक्ति बढ़नेछ। आफ्नो प्रस्तुतिकरण प्रभावकारी हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि मनभित्रका कुरा धेरै व्यक्त गर्न इच्छा नहुन सक्छ। एकान्तमा बस्दा सहज महसुस हुनेछ। धनुराशि हुनेहरूको लागि सामाजिक क्षेत्रमा सक्रियता बढ़नेछ। साथीभाइहरूसँग रमाइलो समय बित्न सक्छ। मकर राशि हुनेहरूको लागि काममा तपाईँको उपस्थिति प्रभावशाली बन्नेछ। जिम्मेवारी सम्हाल्दा विश्वास बढ़नेछ। कुम्भ राशि हुनेहरूको लागि आज मन टाढाको सोचमा रमाउन सक्छ। नयाँ विषय बुझ्ने जिज्ञासा बढ़नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आज संवेदनशील विषयले मन छोइन सक्छ। अरूको व्यवहार गहिरो रूपमा महसुस

नसक्छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईं अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 0915561255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेशकानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकधोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 6:40 बजे मैला बोल्छिन्, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस्त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए रुक रुक रुक
3: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
6: रमा के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि
7: ए हो र श्याम यो त कस्तो राम्रो कुरा
6: त्यति मात्र हो र रमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा स्वास्थ्य रोजगारी सार्वजनिक भौतिक पूर्वाधार यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि
7: ओहो उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ
6: हो नि अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ
7: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि
6: सोरै आन सत्य भन्यो
8: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन् उहाँहरूसँग फरक क्षमता हुन्छ
9: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-60-28-25।
3: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
6: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँहरूलाई स्वागत छ। कार्यक्रमबाट म ईश्वर साउदको नमस्कार। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक पेजमा पनि सुनिरहनु भएको छ। जानकी गाउँपालिका संघको साझेदारितामा उत्पादन गरिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे प्रसारण हुन्छ र यसको पुनः प्रसारण दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको कक्षा 5, 8 र 10 को रिजल्टका विषयमा कुराकानी गर्नेछौ भने केही सूचना सन्देशहरू पनि प्रस्तुत गर्नेछौ। शैक्षिक सत्र 2082 सकिएको छ, 2083 शुरू भएको छ। आजको कार्यक्रममा हामी शैक्षिक सत्र 2082 जानकी गाउँपालिकाको कक्षा 5, 8 र 10 को नतिजा तथा समग्रमा शैक्षिक कार्यक्रमका विषयमा छलफल गर्नेछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धर्मानन्द कपाडी। कार्यक्रम हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: आज हामी विशेष गरी जानकी गाउँपालिकाको शिक्षा शाखाका विषयमा कुराकानी गर्छौ। शैक्षिक सत्र 2082 को एसई र कक्षा 8 को विशेष गरी नतिजाको बारेमा आज हामी समीक्षा गर्छौ। यो जानकी गाउँपालिकाको कक्षा 8 र एसई को नतिजा कस्तो रह्यो यो वर्ष?
1: नतिजा सबैको चासोको विषय, सरकारको विषय र चासोको विषय भएकोले गर्दाखेरि जानकी गाउँपालिकाको खास गरेर कक्षा 5, 8 को परीक्षा चाहिँ गाउँपालिकाबाट सञ्चालन गरिन्छ र कक्षा 10, 12 को अब राष्ट्र परीक्षा बोर्डले सञ्चालन गर्ने गरिएको छ। जसमा कक्षा 5 र 8 को नतिजालाई हेर्दाखेरि विगतको तुलनामा चाहिँ तुलनात्मक रूपमा बढेको पाइन्छ र अपेक्षित एक्सपेक्टेशन जति थियो त्यति चाहिँ त्यो हुन सकेको चाहिँ छैन। नतिजा खासमा भन्ने हो भने अहिले चाहिँ कक्षा 5 को चाहिँ विद्यालयमा नै परीक्षा केन्द्र थियो भने यसको नतिजा अलि राम्रो देखियो। परीक्षा केन्द्र विद्यालय भएको विद्यालयको कक्षा 5 को नतिजा चाहिँ लगभग 70% को हारेमा रहेको पाइयो भने अनि गाउँपालिका स्तरीय परीक्षा सञ्चालन गर्नको लागि 4 वटा परीक्षा केन्द्र रहेका थिए कक्षा 8 को, जसमा त्यसको नतिजा भने 16% मात्रै देखियो। यसलाई तुलनात्मक रूपमा हेर्ने हो भने सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयको नतिजा भन्दा चाहिँ धेरै कम देखेको छ। विभिन्न प्रयासहरू त भयो तर पनि नतिजा चाहिँ त्यति अपेक्षा गरे अनुसार चाहिँ हुन सकेको छैन। कक्षा 10 को नतिजा हेर्ने हो भने विगतका वर्षहरूको तुलनामा त बढेको पाइयो तर सोचे अनुसारको नतिजा कक्षा 10 को पनि आएन। अब यसको लागि हामीले प्रयास त धेरै गरेका थियौँ, योजना निर्माणदेखि लिएर कार्यान्वयनसम्म थप एक्स्ट्रा क्लासदेखि मक टेस्ट लगायत विभिन्न टेस्ट एक्टिभिटीहरू पनि गर्न लगाएका थियौँ तर सोचे जति विषयगत किसिमले पनि समस्या भएको हो भन्ने चाहिँ विश्लेषणमा देखिएको छ। यसको व्यापक विश्लेषण गर्न चाहिँ बाँकी छ तर हामीले प्रधानाध्यापकसँग छलफल गर्दाखेरि चाहिँ विषयगत रूपमा चाहिँ खास गरेर गणित विज्ञान विषयका विद्यार्थीहरूमा बढी फेल देखियो, यसले गर्दाखेरि चाहिँ समग्र नतिजामा चाहिँ प्रभाव पर्यो भन्ने चाहिँ यो नतिजा विश्लेषण गर्दाखेरि चाहिँ देखिएको छ। समग्र हेर्दाखेरि कक्षा 10 को नतिजा यहाँ 20% हारेमा रहेको छ गाउँपालिकाको सामुदायिक विद्यालय नतिजा भने संस्थागत विद्यालयमा 2 मात्रै थिए जसमा चाहिँ 60% रहेको छ। यसरी हेर्दाखेरि चाहिँ गाउँपालिकाको नतिजा सामुदायिक विद्यालयमा संस्थागत विद्यालयको भन्दा चाहिँ कम देखिएको छ। यसको सुधारका लागि चाहिँ प्रयास र छलफल पनि गरिरहेका छौँ र विगतको तुलनामा चाहिँ केही हदसम्म चाहिँ बढेको पाएको छ। जस्तै मैले 3 वर्षको कक्षा 10 को नतिजालाई यसो एनालाइसिस गर्नको लागि विश्लेषण गर्नको लागि जसमा चाहिँ के देखियो भने 2080 सालको नतिजा चाहिँ कक्षा 10 को 11% थियो, 81 सालमा त्यो 13% पुग्यो भने यो 82 सालको कक्षा 10 को नतिजा अहिले 20% पुगेको छ। यसरी क्रोनोलोजिकल अर्डरमा हेर्ने हो भने चाहिँ यो बढेको चाहिँ पाइयो तर लगानी जति प्रतिफल चाहिँ उपलब्ध भएको चाहिँ देखिएको छैन।
0: कक्षा 5 को लगभग राम्रै देखिन्छ, 70% अनि 8 क्लासको 16 र 10 को 20 मात्र। अनि यो 10 को त चाहिँ अब केन्द्रले परीक्षा लियो होइन त्यो भयो भन्ने, यो 8 क्लासको चाहिँ किन 16 मात्रै झर्यो त, के हो यो समस्या, के देखिन्छ?
1: यो नतिजा अलि अपेक्षा भन्दा चाहिँ अलि फरक देखियो। हामीले अपेक्षा गरेको भनेको लगभग 30%देखि 50% हारेमा आउला भन्ने चाहिँ आकलन गरेका थियौँ तर त्यो सलक्कै घटेर 16%मा आयो। यसमा अब विभिन्न प्रकारको इफेक्टहरू पनि पर्छन्, परीक्षामा प्रभाव पर्ने तत्त्वहरू पनि थुप्रै हुन्छन् होइन, केले प्रभाव पार्यो भन्नको लागि त्यसको चाहिँ विश्लेषण गर्नु पनि जरुरी छ। विषयगत रूपमा चाहिँ हेर्दाखेरि खासमा गणित विज्ञान अङ्ग्रेजी विषयको चाहिँ नतिजा पुअर देखिएको छ, यसले गर्दाखेरि चाहिँ समग्र नतिजालाई प्रभाव ल्याब बनाएर लगभग सामुदायिक विद्यालयको यो सबैको कमन प्रब्लम हुन सक्छ जस्तो लाग्छ होइन। अङ्ग्रेजी गणित विज्ञान विषयमा चाहिँ विद्यार्थीहरू त्यति चाहिँ राम्रो मजा लिन सकेका छैनन् जस्तो कन्डिसन चाहिँ छ अहिले।
2: जस्तै यो सामुदायिक विद्यालयहरूमा पनि शिक्षकहरू त लोकसेवा आयोग पास गरेर आउँछन्, उहाँहरू पनि विषयगत नै आउँछन्, गणितको गणितकै आउँछन्, विज्ञानको विज्ञानकै आउँछन्, अङ्ग्रेजीको अङ्ग्रेजी विषयकै आउँछन्, तर चाहिँ बोर्डिङ स्कुलमा पढाउने पनि तिनै टिचरहरू नै हुन् होइन, त्यही विषयको टिचरहरू हुन् नि त। तर उनीहरूको राम्रो आउने अनि सामुदायिक चाहिँ नआउने भनेको मेहनत नपुगेको हो कि उहाँहरूको चाहिँ शिक्षक हो कि या विद्यार्थी कसको कमजोरी भनेको त पत्ता लगाउनु जरुरी छ नि।
1: जरुरी छ, यो एउटा बिग क्वेसन छ, एजुकेसन सेक्टरको एउटा बिग क्वेसन नै हो यो होइन, एउटा ठुलो क्वेसन मार्क चाहिँ खडा भएको छ। यो सामुदायिक विद्यालयमा चाहिँ एक्सपर्ट टिचरहरू हुने, शिक्षक सेवाबाट टिचरहरू आउने, एक्सपर्ट भएका, एक्सपर्टिज भएका, एक्स मोर एक्सपर्ट भएका हुने, अनि तर संस्थागत विद्यालयमा त्यही सामुदायिक विद्यालयको शिक्षक सेवा आयोगबाट पास नभएकै शिक्षकहरूले पढाएको हो, त्यहाँ मात्रै चाहिँ राम्रो देखिने एउटा यो स्वाभाविक रूपमा हेर्दाखेरि चाहिँ नेचुरल्ली पनि हेर्दाखेरि एउटा चाहिँ अनौठो क्वेसन चाहिँ उत्पन्न भएको छ। यसको विश्लेषण गर्दाखेरि चाहिँ गत वर्षदेखि म पनि यो क्षेत्रमा आइसकेपछि म आफू पनि अब पहिले शिक्षण पेसाबाटै आएको हो र हेर्दाखेरि यो के देखियो भने अलिक टेन्डेन्सी चाहिँ सामुदायिक विद्यालयको जो कल्चर छ, यो वर्किङ कल्चर चाहिँ अलि त्यसमा चाहिँ त्यति निगरानी नभएको भन्ने कि अब त्यो सरकारवालाको चाहिँ रेस्पोन्सिबिलिटीले पूरा गर्न नसकेको जस्तो लाग्छ। जस्तै के हुन पनि सक्छ भने यो अब त्रिपक्षीय प्रोसेस त हो, यो शिक्षक त्यहाँ हुन्छ, विद्यार्थी र अभिभावकको त्रिपक्षीय त्रिगुणात्मक पद्धति त भनेको छ, तर यसमा चाहिँ जब तिनै पक्षहरूको कोअर्डिनेसन समन्वय अनि सहकार्य हुन सक्दैन त्यहाँ चाहिँ एक प्रकारको ग्याप उत्पन्न भएर चाहिँ यो एकले अर्काको अब रेस्पोन्सिबिलिटी नबुझ्ने, आफ्नो रेस्पोन्सिबिलिटी पूरा नगर्ने र अर्को अर्काको काम प्रति मात्रै आक्षेप लगाउने किसिमको चाहिँ वातावरण बनेको जस्तो लाग्यो। जस्तै शिक्षकले कुनै मानौ म अङ्ग्रेजी विषयको म शिक्षक हो भने मैले चाहिँ अङ्ग्रेजी विषय मलाई कमजोर हुन कारणहरू त त्यहाँ हामी कार्यमूलक अनुसन्धान पनि गर्छौँ, कार्यमूलक जो अनुसन्धान एउटा जो बढाउको लागि मात्रै परिचालन नभएर त्यो चाहिँ वास्तविक रूपमा फिल्डमा कक्षा कोठामै प्रयोग गरिने हो, त्यो एक्सन ओरिएन्टेड रिसर्च हो त्यो। यसले गर्दा के किन भयो त मेरो विषयमा फेल, किन भयो त बच्चाको ब्याकग्राउन्ड कहाँ छ, बच्चाको एउटा सामान्य सेन्टेन्स फर्मेसन गर्न आउँदैन, त्यो बच्चा चाहिँ माथि आएको हो या बेसिक नलेज पुगेको छ कि छैन भन्ने कुरा चाहिँ टिचरले हेर्न जरुरी छ जस्तो लाग्यो। तर शिक्षकहरूले उपचार त गर्छन्, तर एउटा बिरामीलाई भनिन्छ नि एउटा बिरामीलाई त बिरामीको पहिचान गरेर, बिरामको पहिचान गरेर, रोगको पहिचान गरेर औषधि दिने हो। तर हाम्रो कल्चर के छ भने यहाँ शिक्षा क्षेत्रमा, शिक्षामा पनि त्यही हो, शिक्षकले प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमताको आधारमा चाहिँ शिक्षण गर्ने हो, तर एज अ होलमा चाहिँ एउटै मेथडबाट, एउटै सिस्टमबाट, एउटै मेथड, एउटा टेक्निक होइन, इभन एउटै एक्टिभिटीबाट सबै बच्चाले शिक्षण भन्ने पनि हुँदैन। त्यसको लागि शिक्षकले मल्टी ट्यालेन्ट भनौँ न, मल्टी रूममा चाहिँ क्षमतावान चाहिँ हुनुपर्छ जस्तो लाग्छ। त्यसैले शिक्षक सक्षमताको प्रारूप भनेर पनि एउटा आठवटामा सक्षमताहरू दिएकै छ त्यो। त्यसैले चाहिँ यो पढाउँदाखेरि टिचिङ लर्निङ एक्टिभिटीमा पनि समस्या छ कि जस्तो लाग्छ मलाई चाहिँ, र अभिभावकको सामुदायिक विद्यालय प्रतिको दृष्टिकोण अथवा हेराई र उहाँको लगाव पनि कम छ कि जस्तो पनि लाग्छ। किनकि जसरी संस्थागत विद्यालयमा प्यारेन्ट्सहरू रेगुलर रूपमा जाने, कन्ट्याक्ट गर्ने, टिचर प्रशासनसित सम्बन्ध राख्ने अनि सम्बन्धित शिक्षकसित चाहिँ कोर्डिनेसन गर्ने, आफ्नो बाबु नानीको बारेमा बुझ्ने गर्नुहुन्छ, त्यस्तै निगरानी बुझ्ने होइन, सुझाव लिने, आफ्नो बाबु नानीको प्रगतिको बारेमा त्यो जानकारी लिने रेगुलर रूपमा सामुदायिक विद्यालय पनि भइदियो भने यो सुधार हुन्थ्यो कि जस्तो एउटा त्यो लाग्छ मलाई चाहिँ, त्यो एउटा सुझावको रूपमा भनौँ कि अब के यसलाई चाहिँ एउटा विकल्पको रूपमा चाहिँ मैले देख्छु। शिक्षकले पनि रेस्पोन्सिबल हुने, अभिभावकले पनि रेस्पोन्सिबल हुने विद्यार्थीप्रति आफ्नो, भनेपछि विद्यालय प्रशासन र सम्बन्धित निगरानी गर्ने निकायले पनि चाहिँ समय समयमा निगरानी गर्न सक्यो भने यो चेन्ज हुन्छ कि भन्ने लागेको छ।
2: जस्तै अब जानकी गाउँपालिकाले विशेष गरी शिक्षा क्षेत्रलाई पनि प्राथमिकता राखेर काम गरेको अवस्था हो होइन, अब यसमा कहिलेकाहीँ यसो नगाई चाहिँ राम्रो गरेको भनेर चाहिँ विद्यालयहरूलाई पुरस्कृत गरेको, शिक्षकहरूलाई पनि पुरस्कृत गरेको देखिन्छ, तर यो नतिजा यसरी आउँदै गर्दाखेरि चाहिँ कस्तो लाग्छ?
1: दुःख लाग्छ, यस्तो नतिजा आउँदाखेरि त्यहाँ दुःख लाग्छ। अब पुरस्कार दिने अब कर्मचारीलाई अथवा काम गराउनको लागि चाहिँ दुई प्रकारले काम गराउन सकिन्छ. एउटा चाहिँ प्राइस रिवार्ड एन्ड पनिसमेन्ट भनिन्छ, होइन, राम्रो गरे बापत रिवार्ड, नराम्रो गरे बापत चाहिँ पनिसमेन्ट हो दिने व्यवस्था, कानुनी व्यवस्था छ. तर चाहिँ त्यो कार्यान्वयनमा अलिक कम भयो, फितलो भयो जस्तो लाग्यो. एउटा यो शिक्षा क्षेत्रको चाहिँ फितलो छ. कुनैलाई एउटा सामान्य नसिहत दिँदाखेरि, सुझाव दिँदा पनि अलिकति उसले अब विभिन्न निकायबाट चाहिँ अलिकति आफ्नो प्रेसर दिने, होइन, यस्तो खालको चाहिँ शिक्षामा देखिएको छ. अनि आफ्नो जिम्मेवारी पनि पूरा नगर्ने, उसलाई चाहिँ सतर्क गराउनको लागि काम गर्दा पनि उसले चाहिँ विभिन्न निकाय मार्फत चाहिँ आफू पनि मेरो पनि यस्तो पावर छ के छ भन्ने किसिमको चाहिँ धाकधम्की दिएर पनि अब त्यो सिस्टम चाहिँ राजनीतिक के भन्ने अब त्यसलाई, होइन, पोलिटिकल इन्फ्लुएन्स पनि पऱ्यो जस्तो लाग्छ कहिले काहीँ त्यो यसो हेर्दाखेरि. त्यसले गर्दा पनि गाह्रो छ. अब पुरस्कार दिनको लागि हामीले पुरस्कार गाउँपालिकाबाट यो वर्ष पनि छ राखेको छ. अब केही दिनमा हामी यो अहिले अध्ययन गर्दैछौँ, त्यो अब सबैको एउटा कार्यविधि बनाएका छौँ, सामुदायिक विद्यालयको नतिजामा आधारित अनुदान व्यवस्थापन कार्यविधि भनेर 2081 भनेर त्यो कार्यविधि बनाएको छौँ. त्यसमा सूचकहरू राखेका छौँ. सूचकमा कस्तो छ भने, सूचकमा विद्यार्थी संख्या पनि छ आधार त्यहाँ, अनि जीपीएलाई पनि आधार मानिएको छ. जीपीएलाई पनि वर्गीकरण विभिन्न भागमा वर्गीकरण गरेको छ. 1.6 भन्दा कम औसत जीपीए आयो भने एक प्रकारको, अनि 1.6 2.8 यसरी चाहिँ हामीले क्राइटेरिया बनाएर चाहिँ यति नम्बर आउने भनेर चाहिँ त्यो विद्यार्थी संख्या र खास गरेर नतिजालाई फोकस गराएर बनाएको कार्यविधि हो त्यो. त्यसको आधारमा चाहिँ मूल्याङ्कन गर्ने र जसको जुन विद्यालयको मार्क्स बढी आउँछ सो विद्यालय चाहिँ पुरस्कारको लागि सिफारिस गर्ने भन्ने किसिमको चाहिँ त्यो कार्यविधि छ. कार्यान्वयन पनि गर्ने हो, तर नतिजा हेर्दाखेरि चाहिँ त्यति सन्तोषजनक चाहिँ देखिएको छैन. गाउँपालिकाले गरेको लगानी अनुसारको प्रतिफल अथवा सरकारले गरेको शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल त्यति सन्तोषजनक चाहिँ देखेको छैन. यसमा सबै सरकारवालाहरूले चाहिँ साथ सहयोग गर्नु चाहिँ जरुरी छ जस्तो लाग्छ. तर एउटा कुरा मात्रै ध्यान दिए पनि हुन्थ्यो जस्तो लाग्छ, आफ्नो जिम्मेवारी जो हुन्छ आफ्नो जिम्मेवारी पूरा गरिदिए पनि हुन्छ जस्तो लाग्छ. जस्तै विद्यालयमा विद्यालय व्यवस्थापन समिति पनि छ, विद्यालय व्यवस्थापन समिति छ, विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य अधिकार पनि दिएको छ. शिक्षक विभाग संघ पनि छ, शिक्षक विभाग संघको काम पनि दिएको छ. प्रधान अध्यापकको व्यवस्था छ प्रशासन चलाउनको लागि, प्रधान अध्यापकको काम कर्तव्य अधिकार पनि दिएको छ. भने शिक्षकको काम कर्तव्य अधिकार पनि छ भने सबैको काम कर्तव्य अधिकार जिम्मेवारी कानुनमै तोकिएर प्रस्तावमा गरिदिएको छ यो काम गर्ने भनेर. भने त्यो काम मात्रै गरिदिए पनि धेरै हुन्थ्यो जस्तो लाग्छ. यहाँ कस्तो कल्चर भइदियो भने आफ्नो काममा कम फोकस गर्ने, अर्काको काम प्रति चासो बढी राख्ने गर्दाखेरि चाहिँ अलि रेस्पोन्सिबल पनि नभएको कि जस्तो लाग्छ. त्यही भएर चाहिँ टिचर्स सुड बी मोर रेस्पोन्सिबल, अल एडमिनिस्ट्रेसन सुड बी कोअपरेटिभ र त्यो समय समय चाहिँ कोर्डिनेसन गर्न सक्यो र मोनिटरिङ सुपरभिजनका कुराहरूलाई पनि सँगै लग्न पाएपछि सजिलो हुन्थ्यो कि भन्ने हो. जस्तै अब शिक्षा शाखाबाट सबै विद्यालयमा पुग्न चाहिँ सकिँदैन, सबै विद्यालयमा एकै महिना धेरै ठाउँमा चाहिँ पुग्न गाह्रो हुन्छ. कर्मचारी व्यवस्थापन हाम्रो अब 2 मात्रै छौँ शाखामा. यस्तो गर्दाखेरि चाहिँ अनुगमन गर्ने निकाय अब पालिका मात्रै नभएर त्यहाँ चाहिँ विद्यालय व्यवस्थापन अघि मैले भने विद्यालय व्यवस्थापन समिति पनि छ, विद्यालय शिक्षक विभाग संघ पनि रहेको छ, अनि विद्यालयमा प्रधान अध्यापक पनि छ. उहाँले चाहिँ त्यहाँ अनुगमन गर्ने, आफ्नो विद्यालयको हेर्ने, अभिभावकजीहरूको पनि हो त्यो भने हेर्ने र समय समय रिपोर्टिङ गरिदियो भने चाहिँ सम्बन्धित निकायलाई पनि सजिलो हुन्थ्यो र त्यसमा सुधार के गर्न सकिन्छ भनेर सुझाव सहित आयो भने चाहिँ सजिलो हुन्छ भन्ने जस्तो लाग्छ.
2: जस्तै अब हामी अब परीक्षाको यो रिजल्टको कुरा गरिरहेको छौँ. रिजल्ट आयो तर 20% एससीको रिजल्ट र 16% भनेको कक्षाको रिजल्ट छ. यसै हेर्दाखेरि 10 विद्यालय एसएमा सहभागी भएका छन्, जानकी गाउँपालिकामा सामुदायिकबाट र 2 संस्थागत गरेर 12 विद्यालय. शालाखालाई हेर्दाखेरि सबैको उस्तै उस्तै देखिन्छ, तर कहिलेकाहीँ कुनै विषयमा कुनै स्कुलमा अलिकति बढी कुनैमा तल भएको भए पनि कुनै एउटा कुरा हुन्थ्यो. यो चाहिँ एकुरै देखिन्छ क्या. अब अधिकतम भनेको अब विद्यार्थी संख्या नै कम छ, 47% र न्यूनतम भनेको 11% पास भएको देखेको रहेछ. यो एउटै खाले एउटै प्याटर्न सबै स्कुलमा चाहिँ यो हेर्दै पनि अर्को अलिक अचम्म अचम्म जस्तो लाग्छ. कहिले काहीँ कसैमा त अब राम्रो माथि आउनुपर्ने हो नि त, यो त बराबरै बराबरै यस भने जस्तो छ. यसलाई चाहिँ अब सुधारको पाटो, अब यसलाई यसरी गए त अब अहिले 20% आयो, अर्को वर्ष त कम्तीमा यसलाई सुधार गर्नुपर्छ भन्ने हुन्छ, होइन. अब अहिले 16 आयो, अर्को वर्ष चाहिँ फेरि सुधार गर्नुपर्ने हुन्छ. अब चाहिँ यी रिजल्टहरू हेरिरहँदा रिजल्टहरू केलाइरहँदा जानकी गाउँपालिकाको अबको के हुन्छ योजना, अब कसरी अगाडि बढ्छ यस?
1: अब हामीले यसलाई सुधार गर्नलाई के एक चरणमा हामीले छलफल गरिसकेका छौँ सामुदायिक विद्यालयका प्रधान अध्यापकहरूसँग छलफल गरिसकेका छौँ यो विद्यालय कसरी सुधार गर्ने भन्ने विषयमा. समय समय हामीले गाइडलाइन पनि पठाएको हुन्छ, पालिकाबाट गाइडलाइन पनि गएको हुन्छ. यो खास गरेर चाहिँ अब यो ट्रकमा ल्याउने भनेको चाहिँ योजनाले हो, प्लानले हो जस्तो लाग्छ। शैक्षणिक योजनाहरू जबसम्म कार्यान्वयन हुँदैनन् तबसम्म चाहिँ सुधार हुँदैन कि जस्तो पनि लाग्छ। तर विगत लामो समयदेखि चाहिँ शैक्षणिक योजनाहरूलाई कार्यान्वयन गर्नुपर्छ भनेर चाहिँ गाउँपालिकाभित्रका प्रधानाध्यापकहरूसँग, विद्यालय व्यवस्थापनसँग धेरै पटक बसियो, छलफल गरियो, योजनाहरूको ढाँचा पनि प्रस्तुत गरियो। तर फिल्डमा हेर्दाखेरि चाहिँ केही विद्यालयको चाहिँ इम्प्लिमेन्टेसन गरेको पायो भने धेरै विद्यालयको चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ इम्प्लिमेन्टेसन भएको देखिएन। त्यसैले अब प्लान बिना भएका कामहरू जहिले पनि अधुरै हुन्छन् जस्तो लाग्छ। त्यही भएर यो अलि योजना हाम्रो अध्यक्षले पनि भन्नुहुन्छ प्लान बिना चाहिँ काम हुँदैन भन्नुहुन्छ, तर प्लानै भएन कि भन्ने पनि लाग्छ। अब कक्षा कोठामा त जाने तर प्री प्लान नभएर जानु र प्लान लिएर जानुमा त धेरै फरक छ जस्तो लाग्छ। यसको लागि हामीले चाहिँ हेड सरसितसँग एकचोटि बसेका छौँ। फेरि पनि यसको लागि हामी अब विद्यालय व्यवस्था समितिका पदाधिकारीहरू र हामी गाउँपालिका परिवार प्रधानाध्यापक सँगै राखेर अब यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ फेरि पनि बस्नेछौ। योजना निर्माण नै हो जस्तो लाग्छ। प्रशासनिक रूपमा हेर्ने भने चाहिँ सुधारको एउटा राम्रो विकल्प भनेको योजना सहित पठन पाठन गर्ने र समस्या परेका जो विषयवस्तुहरू छन् त्यसमा चाहिँ कार्यमूलक अनुसन्धान गर्ने र त्यो अनुसन्धान गर्दाखेरि जो थाहा भइहाल्छ यो के कारणले समस्या भयो, कुनै एउटा विद्यार्थी ए भन्ने विद्यार्थी कमजोर छ, उसको राइटिङ स्किल कमजोर छ भने उसको राइटिङ स्किल सुधार गर्नको लागि के गर्न सकिन्छ त भनेर उसको बारेमा केस स्टडी पनि गर्न सकिन्छ, एक्सन स्टडी गर्न सकिन्छ होइन। यसरी चाहिँ यी विभिन्न अब हामीले पढ्न त पढ्यौँ तर ती फिल्डमा चाहिँ कार्यान्वयन त्यति देखिएनन्। कार्यान्वयन भयो भने चाहिँ सुधार हुन्छ जस्तो लाग्छ। अब
2: जब यो प्लान बन्यो अथवा योजनाहरू बने सफल भए तर कार्यान्वयन भएनन्, रिजल्टको नतिजाले त्यो देखाए जस्तो लाग्छ होइन। अनि अब यसलाई चाहिँ प्रयोग गर्दै जाँदा गर्नको लागि चाहिँ अब त कम्तीमा एक्सन लिनुपर्ने देखिन्छ नि त।
1: एक्सन लिनुपर्ने देखिन्छ, एक्सन लिइरहेछौँ। अब चाहिँ हामीले यो के गर्ने भनेर चाहिँ हामीले यति गतिभित्र टाइम लाइन तोकेर चाहिँ विद्यालयहरूलाई पत्राचार चाहिँ भइसकेको छ। जस्तै 15 गते हाम्रो शैक्षिक सामग्री निर्माणदेखि लिएर योजना निर्माण गर्ने, वार्षिक कार्य योजना निर्माण गर्ने, कार्य योजना मासिक योजनाहरू निर्माण गर्ने, के गर्ने भनेर हामीले चाहिँ पत्राचारै भइसकेको छ, निर्देशन भइसकेको छ विद्यालयहरूलाई। के कति गरेर गरे कि गरेन भन्ने कुरा हेर्न चाहिँ बाँकी छ। यसको लागि अब फिल्डगत रूपमा निरीक्षण अथवा विद्यालय अनुगमन गर्दाखेरि चाहिँ हामी हेर्छौँ र त्यसको लागि हामीले एउटा कार्य सम्पादन सम्झौता पनि गर्ने तयारी भइरहेको छ। अब लगभग यही हप्ताभित्र हुन्छ कि अब केही दिनभित्रै हामी सम्झौता पनि गर्छौँ। त्यो सम्झौताले पनि एउटा त्यहाँ सूचकहरू रहेका छन्, त्यसले पनि एउटा पोजिटिभ रोल चाहिँ खेल्छ कि जस्तो लागेको छ। सूचकहरूमा भएका सूचक पूर्ति गर्नको लागि उहाँले चाहिँ प्रयास गर्नुहुन्छ, त्यो प्रयास गर्ने क्रममा चाहिँ नतिजा पनि सुधार हुन्छ, सरोकारवालाहरू पनि सक्रिय हुन्छन् भन्ने चाहिँ किसिमको त्यो मापदण्ड बनाएको छ त्यो।
2: अनि अर्को कुरा चाहिँ अब रिजल्टकै कुरा, विशेष गरी तिनवटा विषयले प्रभाव पार्यो भन्ने कुराहरू देखिन्छ। यही हो, गणित विज्ञान र अङ्ग्रेजी विषय नै लागेर धेरै जसो विद्यार्थी फेल भएका हुन्।
1: त्यही देखिन्छ, गणित बढी देखिएको छ भन्ने छ कक्षा 10 को हकमा चाहिँ।
2: अनि 8 क्लास
1: 8 को पनि गणित अब साइन्सै हुन्छ, विषय चाहिँ अलि त्यो नतिजा चाहिँ कमजोर देखेको छ तिनवटाको,
2: गणित अङ्ग्रेजी
1: अङ्ग्रेजी गणित विज्ञान। त्यो पहिलेदेखि हामी पढ्दा पनि त्यही थियो, अहिले पनि त्यही छ, त्यो टेन्डेन्सी चाहिँ सुधार भएको जस्तो देखिएन त्यो।
2: अब यसरी हेर्दै जाँदाखेरि त अब यी तिनवटा विषयले चाहिँ सम्पूर्ण रिजल्ट नै प्रभाव पारेको देखिँदाखेरि चाहिँ यी तिनवटा विषयका विषयगत शिक्षकहरूलाई ट्रेन गर्नुपर्ने अर्थात् उनीहरूलाई बढी मेहनत गराउनु पर्ने, त्यो विषयमा चाहिँ विद्यार्थीलाई बढी फोकस गराउनु पर्ने देखिन्छ नि त।
1: हजुरले भनेको सही हो, एकदम राम्रो सुझाव हो। त्यसको लागि अब विषय शिक्षकहरूलाई नै राखेर पनि हामी बस्छौँ। पहिले चाहिँ पहिलो चरणमा त्यो अब विद्यालय प्रशासन लगायत सरकारहरूलाई जानकारी गराउँछौँ यो बारेमा। त्यसपछि यहाँ तिनलाई बोलाएर, ती शिक्षकहरूलाई बोलाएर चाहिँ त्यसको बारेमा अब के गर्न सकिन्छ त भनेर हामीले त विद्यालयमा पनि कार्य सम्पादन सम्झौता गर्ने कार्य गर्ने भनेर चाहिँ हेड सरसित चाहिँ त्यो छलफल भएको छ। त्यसले गर्दा के हुन्छ भने जस्तै म्याथ विषयको शिक्षक हो भने अहिलेको रिजल्ट म्याथको कुनै एउटा विद्यालयको 10% मात्र आयो भनेपछि अबको यो शैक्षिक सत्रको अन्त्यमा मैले कति % ल्याउँछु भनेर चाहिँ एग्रिमेन्ट चाहिँ त्यहाँ प्रधानाध्यापकसित हुन्छ। त्यसले पनि एक प्रकारको नतिजा सुधार गर्छ कि जस्तो लाग्छ, किनकि टार्गेट चाहिँ तोकेको हुन्छ आफै शिक्षकले, आफैले उसको एग्रिमेन्टै हुन्छ, एग्रिमेन्ट अनुसार पुग्नको लागि चाहिँ प्रयास चाहिँ गर्छ अनि नतिजामा सुधार आउँछ कि भन्ने एउटा त्यो विकल्प हो। हजुरले भनेको अब अर्को भनेको तालिम दिने भन्ने हो। तालिम अब कस्तो छ भने अहिले नेपालको यो शिक्षकहरू तालिमकोलाई तालिम हेर्ने हो भने प्रतिशत हेर्ने भने 98% शिक्षकहरू त्यहाँ ट्रेन्ड छन् भनेर पहिलेको रिपोर्टले देखाएको छ कि, अहिले पनि होइन 2-3% पहिले
2: तालिम दिनुभन्दा पनि मेहनत गराउनु पर्ने
1: देखियो, त्यो नलेज नभएर चाहिँ होइन। हजुरले अघि सुरुमै भन्नुभएको थियो, नलेज नभएर, एक्सपिरियन्स नभएर, कन्टेन्ट नलेज नभएर, स्ट्राटेजीहरूको बारेमा, टेक्निक्सहरू बारेमा थाहा नभएर चाहिँ, मेथोलोजी थाहा नभएर होइन कि त्यो हार्ड वर्किङ कल्चर चाहिँ डेभलप नभएर हो कि जस्तो लाग्यो।
2: अब यो त गऱ्यौँ हामीले शैक्षिक सत्र 2082 को रिजल्टसँग सम्बन्धित रहेर केही छलफलहरू गऱ्यौँ, त्यो रिजल्टको चाहिँ हामीले समीक्षा गऱ्यौँ र अब आगामी आर्थिक वर्षको लागि योजना छनौटका प्रक्रियाहरू, नीति निर्माणका कुराहरू पनि अब बढ्दैछन्, अगाडि जाँदैछन्। अब कुराकानीको लागि पनि हामी अन्त्यतिर पुग्दैछौँ। आगामी दिनमा कसरी अगाडि बढ्छ, के छ नीतिका कुराहरू चाहिँ कसरी लिने भन्ने के छ, आन्तरिक योजना के सुरु भएको छ?
1: हामीले चाहिँ अब त्यो हजुरले भने जस्तै अब त्यो खास गरेर जाने गाउँपालिकाले पनि पहिले त धन्यवाद दिन चाहन्छु, शिक्षा जस्तो एउटा महत्वपूर्ण क्षेत्रलाई चाहिँ प्राथमिकता राख्नु भएको छ गाउँपालिकाले, अध्यक्षज्यू लगायत सबैलाई धन्यवाद दिन चाहन्छु। र यो गाउँपालिकाको समग्र शैक्षिक क्षेत्र सुधार गर्नको लागि नीतिगत कुराहरू के राख्ने भन्ने विषयमा त अब छलफलकै विषय होला नि त्यही होइन, अब लगभग गृह कार्य भइरहेको छ। तर हाम्रो प्रायोरिटी भनेको अब नतिजा सुधार नै हो, नतिजा सुधार गर्ने र शिक्षक व्यवस्थापन गर्ने भन्ने हो। यो दुईवटा कुराहरूलाई शिक्षक व्यवस्थापन गरेर नतिजा सुधार त पछि हुने, पहिले चाहिँ यो कर्मचारी व्यवस्थापन शिक्षक व्यवस्थापन गर्न सक्यो भने राम्रो हुन्थ्यो भन्ने हो। सबैको साथ सहयोग भयो भने चाहिँ यी कुराहरू सम्भव छन्। अब संघीय सरकारबाट पनि विद्यालयहरूलाई म्यानेजिङ रिस्ट्रक्चर गर्ने भन्ने कुरा आइरहेछ। अब यो तिनै तहको सरकारको कोर्डिनेसन नीतिगत कानुनीगत कुराहरू प्रष्ट भयो भने चाहिँ यी सबै कुराहरू समाधान हुन्छन् जस्तो लाग्यो। योभन्दा पहिलेको कुराकानीमा हजुरले त्यो कुरा पनि राख्नु भएको थियो, शिक्षक व्यवस्थापन गर्न सकेन भने त जनशक्ति भएन भन्ने कुरा आयो। अब यहाँ कस्तो कन्डिसन भइदिएछ भनेपछि विद्यार्थी थोरै हुने, शिक्षक बढी हुने कन्डिसन चाहिँ भइदिएछ। त्यसले गर्दाखेरि चाहिँ टिचर स्टुडेन्ट रेसियो चाहिँ मिलेको छैन। जब टिचर स्टुडेन्ट रेसियो नै मिलेको छैन भनेपछि त्यहाँ चाहिँ सुधारका कुराहरू गर्नु एउटा कल्पना मात्रै हुन्छ कि जस्तो पनि लाग्छ कि कतिखेर। त्यही भएर अब धेरै कुरा मिलाउनु छ, शिक्षामा धेरै कुराहरू मिलाउनु छ, यसको लागि सबैले सहयोग पनि गर्नु आवश्यक छ। यसको लागि चाहिँ सबै सरकारवालाहरूले सहयोग गरिदियो भने हामी चाहिँ प्रतिबद्ध छौँ यो सुधार गर्नको लागि। हाम्रो तर्फबाट हुने चाहिँ हामी हर प्रयास चाहिँ गर्छौँ, 24 घण्टा चाहिँ सेवामा चाहिँ हामी हाजिर छौँ भन्ने लाग्छ।
2: हस् त, व्यस्त समयका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद हजुरलाई, धन्यवाद।
0: जानकी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धर्मानन्द कपाडीसँगको कुराकानी सुनिसकेपछि कार्यक्रममा अब सुनौ केही सन्देशहरू।
3: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
4: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
3: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: यिनै विविध विषयवस्तु प्रस्तुत गर्दा गर्दै कार्यक्रम हाम्रो जानकीको आजको समय सकिएको छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै गुनासा, सुझाव, सल्लाह तथा प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्रचार गर्न सक्नुहुनेछ। हवस् त, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छतिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार।

0: गाउँपालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विद्यार्थी
7: भैया बाबु तुरन्तै कहरो मोर सब डेबो करसे न चलाए नि बिठा तप मुला सेफी वाकर मरहल बीस असर निकलत खनानी हो जिति हा मुअर सप्पा मुअर देख पना सप्पा हना नंता हाथले पकड़ानी भी
6: सर मुअर सप्पा देखना से आ करना
7: सप्पा मुअर देख पना से थे जात से मुअर नी रह सकत अथवा मुलक कुछ देर पास असम थे सप्पा दस सकत वह वर्षे मुअर अवस्था में थे सप्पा हाथ से चलाई नी भी गेंतन इतना मल अच्छी ले चला था मुअर नी मुअर कई खजाना से भी था
8: मुअर सापन से सावधान रही मुअर वा मार गई सप्पा हना पकड़ना वा खेलेना जिन करी मुलक कुछ बेर बासन की सप्वा दस सिद्धा संभव हुई सम सप्पो फोटो खींची व पहचान कला विज्ञापन से संपर्क करी
9: सर्पदंग से संबंधी भर पर्द हो सही जानकारी प्राप्त कर वो लगभग सर्पदंग से उपचार केन्द्र कहाँ बाकी था पता लगे लाख आधिकारिक वेबपेज www.snakebitenepal.org में हेर सेक दिठा
10: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द 17 हुने बारेको सूचना। टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते 6 चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द 17 हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्य समिति गठनको दफा 16 उपदफा 6 गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभा हल।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र?
4: 30 दिनसम्म अनलिमिटेड रे
5: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
7: घर त जेनतेन लगाइयो, अब झ्यालढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
8: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्यालढोका बनाउनुहोस् न।
7: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्यालढोका?
8: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
7: अब त म ढुक्क।
9: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
8: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
4: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
5: मैं नहीं जाइ वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल
4: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
5: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाए
6: याद कर भी मनीष मेडिकल हर टीकापुर में यह जेठ 16 गते शनिवार के दिन छाला रोग विशेषज्ञ डॉक्टर ऐटी बाट
7: मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रप इग्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा
6: डॉक्टर ऐना दिन जेठ 16 गते तेसरो शनिवार
7: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9800647

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर।
2: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध।

0: गरिन्छ।
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि।
0: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
3: मई नहीं जाय वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
2: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
3: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तुम अब भी जाय।
4: याद कर भी मनीष मेडिकल हर्टिकापुर में यह जेठ 16 गते शनिवार के दिन छाला रोग विशेषज्ञ डॉक्टर ऐतिबाट
5: मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया पोटो डंडीफोर दाट खुजली भुटला झरना कपार के तालु खुलना डेंड्रफ इग्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नहीं हुई घाव खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
4: डॉक्टर ऐना दिन जेठ 16 गते तेसरो शनिवार
6: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 9860071024 ओ 9846774417।
7: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध
8: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
7: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
8: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
7: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
8: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
7: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
8: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
7: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
8: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
7: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
8: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
7: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848435383 जानकारी गराउन हुन अनुरोध छ।
8: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।
9: मानसिक समस्याबाट बच्ने उपायहरू
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
10: असल साथीहरूसँग मात्रै संगत गरौं।
9: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
10: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
9: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडि, फोन नम्बर 98648 36213।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: जेठ 16 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।
9: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
9: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
9: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
9: मनोचिकित्सक विशेषज्ञ सेवा,
10: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
9: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
9: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
9: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
9: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
9: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाइ
11: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो। सिटी भिटी को आंकिक नमूना शिक्षालय टीकापुर बहुप्रावधिक शिक्षालय में शैक्षिक सत्र 2083-84 में भर्ना का लागि आवेदन खुले सहर्ष जानकारी कराइन।
12: शैक्षिक कार्यक्रम
11: डिप्लोमा कृषि इंजीनियरिंग शीर्ष संख्या 48 जना संपर्क नंबर 9844-92-88-83
12: डिप्लोमा इन सिविल इंजीनियरिंग शीर्ष संख्या 48 जना संपर्क नंबर 9858-47-88-90
11: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना संपर्क नंबर 9855-06-40-31
12: डिप्लोमा बाल विज्ञान शीर्ष संख्या 40 जना संपर्क नंबर 9851-27-39-98
11: डिप्लोमा वन विज्ञान फरेस्टी सीट संख्या 40 जना संपर्क नंबर 9848-20-60-41
12: प्रशिक्षण शुल्क हरेक विषय में 3 वर्ष को जम्मा 54,000 मात्र लाग्ने छ।
11: फारम भर्ने अंतिम मिति 2083-13 सम्म।
12: अनलाइन आवेदन दिन चाहने आवेदक ले itms.ctvt.org.np मार्फत पनि गर्न सकिने छ। टीकापुर बहुप्राविधिक शिक्षालय।

0: शरीरमा लाल वा फुस्सर छुअबेर ठहानी विना स्पर्श शक्ति हेरेलको निखुजिना दाग देख पर्लसी हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठ रोग हुइसेक्ठा।
1: कुष्ठ रोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठ रोग को शंका लगते कि लगभग स्वास्थ्य संस्था वा साइनिंग अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुर में सम्पर्क गरी
0: महिला उग्र अस्पताल सम आइक्लाको स्वास्थ्य परीक्षण कराइक्लाक आपना घरक पुरुष उग्र मदद गरी।
1: कुष्ठरोग मुक्त समाज निर्माण का लाग साइनिंग अस्पताल INF नेपाल बाँके से जनहित में जारी संदेश।
2: आमा राती छ कत जान लाग्नु भयो नि?
3: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
2: ए पख्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुस्।
3: किन नि सानो लट्ठी र टर्च लाइट
2: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
3: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
2: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएका ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरोसाइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिवार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 6377।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442408, 9846239261।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

मला भेटेना सब्बी कर बड्डू बद्दल।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
11: ए रुक रुक रुक,
12: के भयो? किन कराएको यस्तो?
11: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
13: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
12: हो र?
11: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
14: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान। भर्ना सम्बन्धी कार्यक्रमहरू
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर कैलाली।
2: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईलाई थाहा भयो,
9: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
8: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ।
9: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नु पर्दछ।
8: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
9: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
8: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
9: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
10: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
11: सामुदायिक रेडियो टीकापुर FM द्वारा जनहितमा जारी सन्देश।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM, टीकापुर FM 101 मेगाहर्ज।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
6: भर्ना कार्यक्रम
7: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
6: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
7: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cityvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
6: आवश्यक कागज पत्रहरू
7: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
6: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
7: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
6: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
7: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
6: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
7: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9642823921 र 9659663520।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।
6: Oh!

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: सीतापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
1: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
0: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
0: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
0: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
0: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना:
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: ए रजनी, त्यो पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
4: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
3: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
4: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ, बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
3: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
4: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
3: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
4: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
5: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: हरेक साल वर्षा र गर्मीको समयमा सर्पदंश अर्थात् सर्पको टोकाइको प्रकोप बढ्छ। समुदायका व्यक्तिहरू अङ्ग भङ्ग भएको र जीवन समेत गुमाएको समाचारहरू बाक्लै सुनिन्छ। अब यसबाट बस्न र बचाउन के गर्न सकिएला त?
9: आफू बस्ने वरिपरि चाहिँ थाहा पाउनु पर्यो, किनभने सर्प कहाँ बस्न सक्छ, सर्प के हुन सक्छ भने त्यही भएर नो योर प्लेस। जस्तो अहिले गर्मी हुन्छ, सहन सकिँदैन, बाहिर सुतिन्छ, राति सर्पदंशको टोकाइमा परिन्छ सर्प। घरभित्रै हामीले मुसाहरूलाई आउने पुवालहरू छोडिदिएका हुन्छ, घरभित्रै हामीले कुखुराहरू सर्पको आहाराहरू राखेका हुन्छ। त्यही भएर आफ्नो ठाउँ चाहिँ आफू कहाँ बसेको चाहिँ जान्नु पर्यो, जसले गर्दाखेरि आफ्नो वरिपरि सर्प नआउन दिने चाहिँ वातावरण कसरी सिर्जना गर्ने भने त्यो परिवारको जिम्मेवारी हो, त्यो व्यक्तिको जिम्मेवारी, त्यो घरको जिम्मेवारी हो।
8: हो, सर्पको टोकाइबाट कसरी बस्ने, टोकिहालेमा तुरुन्तै के गर्ने र कसरी जीवन बचाउने समेतका जनचेतनामूलक जानकारी सहितको रेडियो कार्यक्रम जीवन सन्देश तपाईँको नजिकको FM स्टेशनबाट प्रसारण भइरहेको छ। हरेक शनिबार बिहान सुन्न नछुटाउनुहोला। सानो सिकारी अकालमै हुने धेरै मृत्यु र स्वास्थ्य समस्या टार्न सकिन्छ।
7: रेडियो कार्यक्रम जीवन सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: बिरामी छ, स्कूल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि?
4: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
3: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
4: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
3: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
4: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
3: सोरै आन सत्य भन्यो।
5: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
6: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
2: आई बुढल्ला, सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनेना पट्टा नि पैना त
3: अनि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ।
2: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको ल बाटी।
3: ए ले ले ठिक बा, चल हाली भाटवट खाई हो जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स, बलभद्र चोक टीकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए, रसायन बिना रसायन के गर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 और 98486-39261।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटीभिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना
2: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा भिडियो एक्सरे सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि
2: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्ट्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: जेठ 16 शनिबारका दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन जेठ 16 शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।
11: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धानगढ़ी वाटर प्रूफिंग एंड होम डेकोर टीकापुर का लगी संपर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36 213।
12: ए रुक रुक रुक
13: के भयो किन कराएको यस्तो
12: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
14: इन्सेन्समा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
12: हो र हो नि इन्सेन्समा अब मात्र 799 सबै अनलिमिटेड
15: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: सामुदायिक रेडियो टीकापुर एफएमको दिउँसो 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कञ्चनपुरका दुई नगरपालिकाका विद्यालय एक साता बन्द। ट्राफिक कार्यवाहीमा 24 घण्टामा 11,51,000 राजस्व संकलन। माप्सीबाट गत वैशाखमा देशभर 124 सवारी दुर्घटना, 12 जनाको मृत्यु। र आज देशभर मौसम बदली हुने, कतै मेघ गर्जन सहित वर्षा त कतै तातो हावा चल्ने सम्भावना। अब मध्याह्न खबर विस्तारमा। कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन्। अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यहाँ स्थित सामुदायिक तथा निजी विद्यालयहरू एक साताका लागि बन्द हुने ती नगरपालिका जनाएका छन्। भीमदत्त र कृष्णपुर नगरपालिकाको आइतबार सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा जेठ 13 गतेसम्म स्थानीय विदा दिएको उल्लेख गरेका छन्। 14 गते बिहिबार, बकर ईद तथा 15 गते गणतन्त्र दिवसको सार्वजनिक विदा रहनेछ। त्यसपछि 16 र 17 गते दुई दिने शनिबार र आइतबार लगातार विदा रहनेछ। यसैसँगै भीमदत्त र कृष्णपुर नगरपालिकाका विद्यालयहरूमा एक साताको सार्वजनिक विदा हुने भएको हो। कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गर्मी विदामा कटी हुने गरी तीन दिन स्थानीय विदा दिएको बताउनुभयो। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टाको अवधिमा काठमाडौँ उपत्यका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङको क्रममा 2,453 जना सवारी चालकलाई कार्यवाही गरेको छ। उक्त कार्यवाहीबाट 11,51,000 राजस्व संकलन गरिएको छ। आज बिहानसम्म सञ्चालन गरेको चेकिङका क्रममा मादक पदार्थ माप्सी सेवन गरी सवारी साधन चलाउन 105, राइड सेयरिङमा 238, रातोबत्तीमा 184, तीव्र गतिमा 186, लेन क्रसमा 14 सड़क, फुटपाथमा 100, हर्न निषेधमा 119, एकतर्फीमा 139, अन्यमा 1,368 गरी कुल 2,453 जना चालकलाई कारबारी गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदी जानकारी दिए। उहाँले उपत्यकामा 24 घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने 2,453 जना चालकहरूलाई कार्यवाही गरिएको छ। उक्त कार्यवाहीबाट जम्मा रकम 11,51,000 राजस्व दाखिला भएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउनु कारण विपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर 103 र प्रहरीको हटलाइन नम्बर 100 खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ तोलामा 1,900 रूपियाँ बढ़ाएर प्रतितोला 2,92,200 रूपियाँ तोकेको छ। चाँदीको मूल्य पनि तोलामा 140 रूपियाँ बढ़ेर प्रतितोला 5,150 रूपियाँ कायम भएको महासंघले जनाएको छ। सुनको भाउ सोमबार तोलामा 1,900 रूपियाँ बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला 2,92,800 रूपियाँ तोकेको छ। अघिल्लो दिन 2,90,900 रूपियाँमा कारोबार भएको थियो। गत सोमबार सुनको भाउ 2,94,800 रूपियाँ भएको थियो। त्यस्तै चाँदीको भाउ तोलामा 140 रूपियाँ बढ़ेको छ। महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला 5,150 रूपियाँ कायम भएको छ। अघिल्लो दिन 5,010 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै गत सोमबार चाँदीको भाउ 5,040 रूपियाँ रहेको थियो। मध्याह्न खबरमा एकैछिन विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी 30 जना, सामान्य चिकित्सा एचए 40 जना, नेत्र विज्ञान ओए 40 जना, डिप्लोमा इन फार्मेसी डीपीएफ 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गते देखि
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
2: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
0: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। विश्रामपछि पुनः स्वागत छ मध्याह्न खबरमा। गत वैशाख महिनामा देशभरका मादक पदार्थ सेवन माफसे गरेर सवारी साधन चलाउँदा 124 सवारी साधन भएको नेपाल प्रहरीले जनाएको छ। ती दुर्घटनामा पनि 12 जनाको मृत्यु भएको छ भने 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा 37 वटा सवारी दुर्घटना भएका र ती दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 50 जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार कोशी प्रदेशमा 35 सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 53 जना घाइते भएका छन्। मध्य प्रदेशमा 20 सवारी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 वटा दुर्घटनामा 1 जनाको मृत्यु र 19 जना घाइते भएका छन्। त्यसै गरी गण्डकी प्रदेशमा 5 जना दुर्घटनामा 4 जनाको मृत्यु तथा 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 वटा दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। उता कर्णाली प्रदेशमा 3 वटा दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि 3 दुर्घटनामा 4 जना घाइते भएका प्रहरीले जनाएको छ। माप्सेका कारण सवारी दुर्घटनाको जोखिम बढ़दै गएको बताउँदै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्रेले आग्रह गर्नुभयो। उहाँले विशेष गरी रातिको समयमा सार्वजनिक विदा तथा विभिन्न पर्व उत्साहका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढ़ी देखिने गरेको जानकारी दिनुभयो। उहाँले माप्से गरी सवारी चलाउनु आफैमा गम्भीर कानूनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गर्नुभयो। ट्राफिक प्रहरीले पछिल्लो समय देशभर माप्से नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। विशेष गरी शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेक जाँचलाई कडाई गरिएको प्रहरीले जनाएको छ। माप्से गरी सवारी चलाउने चालकलाई कानून अनुसार कार्यवाही गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सहित सञ्चालन भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताउनुभयो। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भाग साथै कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भगमा साधारणतया बादल लागेको छ। मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भगमा आंशिक बादल तथा बाँकी तराई भगमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू

0: मेगरजन्त ट्याङ सहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा मेघर्जन तट्याङ सहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भागमा तातो दिन तथा तराई भागमा तातो लहर हुने सम्भावना रहेको छ। आज राति कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली भागमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपात सम्भावना रहेको छ। मध्याह खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
1: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
2: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
1: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
2: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
1: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
2: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
1: एसईई एसएलसी वा प्राविधिक एसएलसीको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
2: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602030, 9858470079, 9848677786 र 9845453997।
3: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
3: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
4: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
3: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: विश्रामपछि पुनः स्वागत छ मध्याह्न खबरमा। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले सिंगापुरमा हुने मेन्स एसियन गेम्स क्वालिफायर 2026का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। प्रतियोगितामा मे 31 देखि जून 9 तारीकसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि 14 सदस्यीय नेपाली खेलाड़ी छनौट गरेको क्यानद्वारा आज जारी पेश विज्ञप्तिमा जनाएको छ। छनौट हुने टोलीको कप्तानीमा दिपेन्द्र सिंह एरी रहेका छन्। त्यस्तै टोलीमा कुशल भोटेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लाइविछाने, सोमपाल कामी लगायतका खेलाड़ी समावेश छन्। त्यसै गरी नन्दन यादव, करण केसी, आरिफ शेख, साहब आलम र भीम सार्की पनि रहेका छन्। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जान जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कन्दरपुरका दुई नगरपालिकाका विद्यालय एक साता बन्द। ट्राफिक कार्यवाहीमा 24 खण्डमा 11,51,000 राजस्व संकलन। माप्सीबाट गत वैशाखमा देशभर 124 सवारी दुर्घटना, 12 जनाको मृत्यु। र आज देशभर मौसम बदली हुने, कतै मेघ गर्जन सहित वर्षा त कतै तातो हावा चल्ने सम्भावना। हौस् त अहिलेलाई मध्याह खबरति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
2: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: ससानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
2: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
1: टीकापुर अस्पताल, टीकापुर कैलाली।
5: टीकापुर सामुदायिक पुस्तकालय टीकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टीकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति, स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू: हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल, मिति 2083 साल जेठ 14 गते, समय बिहान 8 बजे, स्थान टीकापुर सामुदायिक पुस्तकालयको सभा हल।
6: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
7: हो नि। बिरे मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
8: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
3: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
2: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी,
3: सामाजिक गणित,
2: ऐच्छिक लेखाशास्त्र,
3: ऐच्छिक वित्तशास्त्र,
2: ऐच्छिक अर्थशास्त्र,
3: कम्प्युटर विज्ञान,
2: भर्ना सम्बन्धी कार्यक्रमहरू,
3: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
2: भर्ना सुरु जेठ 3 गतेदेखि,
3: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
2: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
3: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
2: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
3: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
2: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
3: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
2: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
3: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
2: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
3: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
2: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
3: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
2: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
3: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
2: CCTV निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
3: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
2: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
3: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
2: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
3: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन UV र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली,
7: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
8: ए रोक रोक रोक, के भयो, किन कराएको यस्तो?
9: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
10: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
11: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
2: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
3: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
3: फराकिला कक्षाहरू,
4: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
3: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
4: खेलकुद सुविधा,
3: कम्प्युटर शिक्षा,
4: स्वच्छ पिउने पानी,
3: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 9854424167।
3: तपाईको भविष्य निर्माणको एक सहयात्री।
5: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
7: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
5: हो र।
6: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
10: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुजिना डाग देख पर्लसे हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुलसे कुष्ठरोग हुइसेक्ठा।
12: कुष्ठरोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठरोगको शंका लग्केकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
11: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घरक पुरुष उग्र मद्दत गरी।
12: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
2: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: हजुर व्यापारिक विश्रामकै पाँच फ्रेन्स स्वागत भयो कार्यक्रममा कार्यक्रममा बाटोमा मिसानकै साथ दिँदै भएका सबैहरू रेडियो टिका प्रयत्न 101 मेगाहर्ज सुन्तीवादी कार्यक्रमहरू निशानाका जनाउने कहको दिमाग खेन प्रश्न थारूङकै लिखित दस्तावेज र नासवानपुर खौली हुङकरणकै शिर सम्पत्ति झल्कना मेरा एक प्रश्न लेखेकी थिए हाम्रो ऊ प्रश्नकै जवाबमा निशाना लगाएको पर्न रह तीन थो प्रश्नकै जवाब दिएको पर्न रह तीन थो प्रश्नकै जवाब दिएकै सेक विकल्पले कार्यक्रमकै विनर बनेको पर्न रह कहती व्यापारिक विषयमा पाँच फ्रेन्ड स्वागत कति फ्रेन्ड सेवाबाठीबाट ठाउँ रमाइलो गरी गीत सुनके गीतके पाँच महिने बाटो ढाल कर्ते कर्वी सुन्य 91 5 61 255 लाइन खुलाइबाट समकलक रमाइलो गरी गीत सुनके

0: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभा हल।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: जेठ 16 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन जेठ 16 गते शनिबार।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग करी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
5: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
6: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
1: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौँ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौँ,
1: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर, कैलाली।
4: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टीकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 98-49-85-18-08।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटीभिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
5: टीकापुर सामुदायिक पुस्तकालय टीकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टीकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति, स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा, हाल विधानको कार्य समिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल, मिति 2083 साल जेठ 14 गते, समय बिहान 8 बजे, स्थान टीकापुर सामुदायिक पुस्तकालयको सभा हल।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: कतै भूख छ
5: कतै बाढी
6: कतै पहिरो जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
7: त्यसैले वृक्षारोपण गरौं जंगल बचाऊ भूक्षयबाट जमिन जोगाऊ
4: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
8: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव मुकरण यह सूचना से जानकारी कराएती विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली
3: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
4: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य
3: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
6: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
7: कार्यक्रम गोचाली अब से प्रत्येक हप्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे समय

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँहरूलाई स्वागत छ। कार्यक्रमबाट म ईश्वर साउदको नमस्कार। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक पेजमा पनि सुनिरहनु भएको छ। जानकी गाउँपालिका संघको साझेदारितामा उत्पादन गरिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे प्रसारण हुन्छ र यसको पुनः प्रसारण दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी जानकी गाउँपालिकाको कक्षा 5, 8 र 10 को रिजल्टका विषयमा कुराकानी गर्नेछौ भने केही सूचना सन्देशहरू पनि प्रस्तुत गर्नेछौ। शैक्षिक सत्र 2082 सकिएको छ, 2083 शुरू भएको छ। आजको कार्यक्रममा हामी शैक्षिक सत्र 2082 जानकी गाउँपालिकाको कक्षा 5, 8 र 10 को नतिजा तथा समग्रमा शैक्षिक कार्यक्रमका विषयमा छलफल गर्नेछौ। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धर्मानन्द कपाडी।
1: कार्यक्रममा हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ।
2: धन्यवाद सर।
1: आज हामी विशेष गरी जानकी गाउँपालिकाको शिक्षा शाखाका विषयमा कुराकानी गर्छौ। शैक्षिक सत्र 2082 को एसई र कक्षा 8 को विशेष गरी नतिजाको बारेमा आज हामी समीक्षा गर्छौ। यो जानकी गाउँपालिकाको कक्षा 8 र एसई को नतिजा कस्तो रह्यो यो वर्ष?
2: नतिजा सबैको चासोको विषय, सरकारको विषय र चासोको विषय भएकोले गर्दाखेरि जानकी गाउँपालिकाको खास गरेर कक्षा 5, 8 को परीक्षा चाहिँ गाउँपालिकाबाट सञ्चालन गरिन्छ र कक्षा 10, 12 को अब राष्ट्र परीक्षा बोर्डले सञ्चालन गर्ने गरिएको छ। जसमा कक्षा 5 र 8 को नतिजालाई हेर्दाखेरि विगतको तुलनामा चाहिँ तुलनात्मक रूपमा बढेको पाइन्छ र अपेक्षित एक्सपेक्टेशन जति थियो त्यति चाहिँ त्यो हुन सकेको चाहिँ छैन। नतिजा खासमा भन्ने हो भने अहिले चाहिँ कक्षा 5 को चाहिँ विद्यालयमा नै परीक्षा केन्द्र थियो भने यसको नतिजा अलि राम्रो देखियो। परीक्षा केन्द्र विद्यालय भएको विद्यालयको कक्षा 5 को नतिजा चाहिँ लगभग 37% को हारिमा रहेको पाइयो भने अनि गाउँपालिका स्तरीय परीक्षा सञ्चालन गर्नको लागि 4 वटा परीक्षा केन्द्र रहेका थिए कक्षा 8 को, जसमा त्यसको नतिजा भने 16% मात्रै देखियो। यस्तो भए तुलनाको रूपमा हेर्ने हो भने सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयको नतिजा भन्दा चाहिँ धेरै कम देखेको छ। विभिन्न प्रयासहरू त भयो तर पनि नतिजा चाहिँ त्यति अपेक्षा गरे अनुसार चाहिँ हुन सकेको छैन। कक्षा 10 को नतिजा हेर्ने हो भने विगतका वर्षहरूको तुलनामा त बढेको पाइयो तर सोचे अनुसारको नतिजा कक्षा 10 को पनि आएन। अब यसको लागि हामीले प्रयास त धेरै गरेका थियौँ, योजना निर्माणदेखि लिएर कार्यान्वयनसम्म थप एक्स्ट्रा क्लासदेखि मक टेस्ट लगायत विभिन्न टेस्ट एक्टिभिटीहरू पनि गर्न लगाएका थियौँ तर सोचे जति विषयगत किसिमले पनि समस्या भएको हो भन्ने चाहिँ विश्लेषणमा देखिएको छ। यसको व्यापक विश्लेषण गर्न चाहिँ बाँकी छ तर हामीले प्रधानाध्यापकसँग छलफल गर्दाखेरि चाहिँ विषयगत रूपमा चाहिँ खास गरेर गणित विज्ञान विषयका विद्यार्थीहरूमा बढी फेल देखियो, यसले गर्दाखेरि चाहिँ समग्र नतिजामा चाहिँ प्रभाव पर्यो भन्ने चाहिँ यो नतिजा विश्लेषण गर्दाखेरि चाहिँ देखिएको छ। समग्र हेर्दाखेरि कक्षा 10 को नतिजा यहाँ 20% हारिमा रहेको छ गाउँपालिकाको सामुदायिक विद्यालयको नतिजा भने संस्थागत विद्यालयमा 2 मात्रै थिए जसमा चाहिँ 60% रहेको छ। यसरी हेर्दाखेरि चाहिँ गाउँपालिकाको नतिजा सामुदायिक विद्यालयमा संस्थागत विद्यालयको भन्दा चाहिँ कम देखिएको छ। यसको सुधारका लागि चाहिँ प्रयास र छलफल पनि गरिरहेका छौँ र विगतको तुलनामा चाहिँ केही हदसम्म चाहिँ बढेको पाएको छ। जस्तै मैले 3 वर्षको कक्षा 10 को नतिजालाई यसो एनालाइसिस गर्नको लागि विश्लेषण गर्नको लागि जसमा चाहिँ के देखियो भने 2080 सालको नतिजा चाहिँ कक्षा 10 को 11% थियो, 81 सालमा त्यो 13% पुग्यो भने यो 82 सालको कक्षा 10 को नतिजा अहिले 20% पुगेको छ। यसरी क्रोनोलोजिकल अर्डरमा हेर्ने हो भने चाहिँ यो बढेको चाहिँ पाइयो तर लगानी जति प्रतिफल चाहिँ उपलब्ध भएको चाहिँ देखिएको छैन।
1: कक्षा 5 को लगभग राम्रै देखिन्छ, 70% अनि 8 क्लासको 16 र 10 को 20 मात्र। अनि यो 10 को त चाहिँ अब केन्द्रले परीक्षा लियो होइन त्यो भयो भन्ने, यो 8 क्लासको चाहिँ किन 16 मात्रै झर्यो त, के हो यो समस्या, के देखिन्छ?
2: यो नतिजा अलि अपेक्षा भन्दा चाहिँ अलि फरक देखियो। हामीले अपेक्षा गरेको भनेको लगभग 30%देखि 50% हारिमा आउला भन्ने चाहिँ आकलन गरेका थियौँ तर त्यो सल्लकै घटेर 16%मा आयो। यसमा अब विभिन्न प्रकारको इफेक्टहरू पनि पर्छन्, परीक्षामा प्रभाव पर्ने तत्त्वहरू पनि थुप्रै हुन्छन् होइन, केले प्रभाव पार्यो भन्नको लागि त्यसको चाहिँ विश्लेषण गर्नु पनि जरुरी छ। विषयगत रूपमा चाहिँ हेर्दाखेरि खासमा गणित विज्ञान अङ्ग्रेजी विषयको चाहिँ नतिजा पुअर देखिएको छ, यसले गर्दाखेरि चाहिँ समग्र नतिजालाई प्रभाव एप बनाएर यसलाई सामुदायिक विद्यालयको यो सबैको कमन प्रब्लम हुन सक्छ जस्तो लाग्छ। अङ्ग्रेजी गणित विज्ञान विषयमा चाहिँ विद्यार्थीहरू त्यति चाहिँ राम्रो मात्र लिन सकेका छैनन् जस्तो कन्डिसन चाहिँ छ अहिले।
1: जस्तै यो सामुदायिक विद्यालयहरूमा पनि शिक्षकहरू त लोकसेवा आयोग पास गरेर आउँछन्, उहाँहरू पनि विषयगत नै आउँछन्, गणितको गणितकै आउँछन्, विज्ञानको विज्ञानकै आउँछन्, अङ्ग्रेजीको अङ्ग्रेजी विषयकै आउँछन्। तर चाहिँ बोर्डिङ स्कुलमा पढाउने पनि तिनै टिचरहरू नै हुन् होइन, त्यही विषयको टिचरहरू हुन् नि त। तर उनीहरूको राम्रो आउने अनि सामुदायिक चाहिँ नआउने भनेको मेहनत नपुगेको हो कि उहाँहरूको चाहिँ शिक्षक हो कि या विद्यार्थी कसको कमजोरी भनेर पत्ता लगाउनु जरुरी छ नि।
2: जरुरी छ, एउटा बिग क्वेसन छ एजुकेसन सेक्टरको, एउटा बिग क्वेसन नै हो यो होइन, एउटा ठुलो क्वेसन मार्क चाहिँ खडा भएको छ। यो सामुदायिक विद्यालयमा चाहिँ एक्सपर्ट टिचरहरू हुने, शिक्षक सेवाबाट टिचरहरू आउने, एक्सपर्ट भएको एक्सपर्टिज भएका मोर एक्सपर्ट भएका हुने, अनि तर संस्थागत विद्यालयमा त्यही सामुदायिक विद्यालयको शिक्षक सेवा आयोगबाट पास नभएकै शिक्षकहरूले पढाएको हो, त्यहाँ नतिजा चाहिँ राम्रो देखिने एउटा यो स्वाभाविक रूपमा हेर्दाखेरि चाहिँ नेचुरल्ली पनि हेर्दाखेरि एउटा चाहिँ अनौठो क्वेसन चाहिँ उत्पन्न भएको छ। यसको विश्लेषण गर्दाखेरि चाहिँ गत वर्षदेखि म पनि अब यो क्षेत्रमा आइसकेपछि म आफू पनि अब पहिले शिक्षण पेसाबाटै आएको हो र हेर्दाखेरि यो के देखियो भने अलिक टेन्डेन्सी चाहिँ सामुदायिक विद्यालयको जो कल्चर छ, यो वर्किङ कल्चर चाहिँ अलि त्यसमा चाहिँ त्यति निगरानी नभएको भन्ने कि अब त्यो सरकारवालाको चाहिँ रेस्पोन्सिबिलिटीले पूरा गर्न नसकेको जस्तो लाग्छ। जस्तै के हुन पनि सक्छ भने यो अब त्रिपक्षीय प्रोसेस त हो, यो शिक्षक के हुन्छ विद्यार्थी र अभिभावकको त्रिपक्षीय त्रिगुणात्मक पद्धति त भनेको छ, तर यसमा चाहिँ जब तिनै पक्षहरूको कोअर्डिनेसन समन्वय अनि सहकार्य हुन सक्दैन त्यहाँ चाहिँ एक प्रकारको ग्याप उत्पन्न भएर चाहिँ यो एकले अर्काको अब रेस्पोन्सिबिलिटी नबुझ्ने, आफ्नो रेस्पोन्सिबिलिटी पूरा नगर्ने र अर्को अर्काको काम प्रति मात्रै आक्षेप लगाउने किसिमको चाहिँ वातावरण बनेको जस्तो लाग्यो। जस्तै शिक्षकले कुनै मानौ म अङ्ग्रेजी विषयको म शिक्षक हो भने मैले चाहिँ अङ्ग्रेजी विषयमा कमजोर हुन कारणहरू त त्यहाँ हामी कार्यमूलक अनुसन्धान पनि गर्छौँ, कार्यमूलक जो अनुसन्धान एउटा जो बढाउको लागि मात्रै परिचालन नभएर त्यो चाहिँ वास्तविक रूपमा फिल्डमा कक्षा कोठामै प्रयोग गरिने हो, त्यो एक्सन ओरिएन्टेड रिसर्च हो त्यो। यसले गर्दा के किन भयो त मेरो विषयमा फेल किन भयो त, बच्चाको ब्याकग्राउन्ड कहाँ छ, बच्चाको एउटा सामान्य सेन्टेन्स फर्मेसन गर्न आउँदैन, त्यो बच्चा चाहिँ माथि आएको हो या अथवा बेसिक नलेज पुगेको छ कि छैन भन्ने कुरा चाहिँ टिचरले हेर्न जरुरी छ जस्तो लाग्यो। तर शिक्षकहरूले उपचार त गर्छन्, तर एउटा बिरामीलाई भनिन्छ नि एउटा बिरामीलाई त बिरामीको पहिचान गरेर, बिरामको पहिचान गरेर, रोगको पहिचान गरेर औषधि दिने हो। तर हाम्रो कल्चर के छ भने शिक्षा क्षेत्रमा, शिक्षामा पनि त्यही हो, शिक्षकले प्रत्येक विद्यार्थीको व्यक्तिगत क्षमताको आधारमा चाहिँ शिक्षण गर्ने हो। तर एज अ होलमा चाहिँ एउटै मेथडबाट, एउटै सिस्टमबाट, एउटै मेथड, एउटा टेक्निक होइन, एउटै एक्टिभिटीबाट सबै बच्चाले शिक्षण भन्ने पनि हुँदैन। त्यसको लागि शिक्षक

0: अनि बुझ्ने होइन सुझाव लिने आफ्नो बाबु नानीको प्रगतिको बारेमा त्यो जानकारी लिने रेगुलर रूपमा सामुदायिक विद्यालय पनि भइदियो भने यो सुधार हुन्थ्यो कि जस्तो एउटा त्यो लाग्छ मलाई चाहिँ त्यो एउटा सुझावको रूपमा भनौँ कि अब के यसलाई चाहिँ एउटा विकल्पको रूपमा चाहिँ मैले देख्छु शिक्षकले पनि रेस्पोन्सिबल हुने अभिभावकले पनि रेस्पोन्सिबल हुने विद्यार्थी प्रति आफ्नो भनेपछि विद्यालय प्रशासन र सम्बन्धित निगरानी गर्ने निकायले पनि चाहिँ समय समय निगरानी गर्न सक्यो भने यो चेन्ज हुन्छ कि भन्ने लाग्यो
1: जस्तै अब जानकी गाउँपालिकाले विशेष गरी शिक्षा क्षेत्रलाई पनि प्राथमिकता राखेर काम गरेको अवस्था हो होइन अब यसमा कहिलेकाहीँ यसभन्दा अगाडि चाहिँ राम्रो गरेको भनेर चाहिँ विद्यालयहरूलाई पुरस्कृत गरेको शिक्षकहरूलाई पनि पुरस्कृत गरेको देखिन्छ तर यो नतिजा यसरी आउँदै गर्दाखेरि चाहिँ कस्तो लाग्छ
0: दुःख लाग्छ यस्तो नतिजा आउँदाखेरि चाहिँ दुःख लाग्छ अब पुरस्कार दिने अब कर्मचारीलाई अथवा काम गराउनको लागि चाहिँ दुवै प्रकारले काम गराउन सकिन्छ एउटा चाहिँ प्राइज रिवार्ड एन्ड पनिसमेन्ट भनिन्छ होइन राम्रो गरे बापत रिवार्ड नराम्रो गरे बापत चाहिँ पनिसमेन्ट हो दिने व्यवस्था कानुनी व्यवस्था छ तर चाहिँ त्यो कार्यान्वयनमा अलिक कम भयो फितलो भयो जस्तो लाग्यो एउटा यो शिक्षा क्षेत्रको चाहिँ फितलो छ कुनैलाई एउटा सामान्य नसिहत दिँदाखेरि सुझाव दिँदा पनि अलिकति उसले अब विभिन्न निकायबाट चाहिँ अलिकति आफ्नो प्रेसर दिने होइन यस्तो खालको चाहिँ शिक्षामा देखिएको छ अनि आफ्नो जिम्मेवारी पनि पूरा नगर्ने उसलाई चाहिँ सतर्क गराउनको लागि काम गर्दा पनि उसले चाहिँ विभिन्न निकाय मार्फत चाहिँ आफू पनि मेरो पनि यस्तो पावर छ के छ भन्ने किसिमको चाहिँ धाकधम्की दिएर पनि अब त्यो सिस्टम चाहिँ राजनीतिक के भन्ने अब त्यसलाई होइन पोलिटिकल इन्फ्लुएन्स पनि परे जस्तो लाग्छ कहिले कहीँ त्यो यसो हेर्दाखेरि त्यसले गर्दा पनि गाह्रो छ अब पुरस्कार दिनको लागि हामीले पुरस्कार गाउँपालिकाबाट यो वर्ष पनि छ राखेको छ अब केही दिनमा हामी यो अहिले अध्ययन गर्दैछौँ त्यो अब सबैको एउटा कार्यविधि बनाएका छौँ सामुदायिक विद्यालयको नतिजामा आधारित अनुदान व्यवस्थापन कार्यविधि भनेर 2081 भनेर त्यो कार्यविधि बनाएको छौँ त्यसमा सूचकहरू राखेका छौँ सूचकमा कस्तो छ भने सूचकमा विद्यार्थी संख्या पनि छ आधार त्यहाँ अनि जीपीएलाई पनि आधार मानिएको छ जीपीए पनि वर्गीकरण विभिन्न भागमा वर्गीकरण गरेको छ 1.6 भन्दा कम औसत जीपी आयो भने एक प्रकारको अनि 1.6 2.8 यसरी चाहिँ हामीले क्राइटेरिया बनाएर चाहिँ यति नम्बर आउने भनेर चाहिँ त्यो विद्यार्थी संख्या र खास गरेर नतिजालाई फोकस गराएर बनाएको कार्यविधि हो त्यो त्यसको आधारमा चाहिँ मूल्याङ्कन गर्ने र जसको जुन विद्यालयको मार्क्स बढी आउँछ त्यो विद्यालय चाहिँ पुरस्कारको लागि सिफारिस गर्ने भन्ने किसिमको चाहिँ त्यो कार्यविधि छ कार्यान्वयन पनि गर्ने हो तर नतिजा हेर्दाखेरि चाहिँ त्यति सन्तोषजनक चाहिँ देखिएको छैन गाउँपालिकाले गरेको लगानी अनुसारको प्रतिफल अथवा सरकारले गरेको शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल त्यति सन्तोषजनक चाहिँ देखेको छैन यसमा सबै सरकारवालाहरूले चाहिँ साथ सहयोग गर्नु चाहिँ जरुरी छ जस्तो लाग्छ तर एउटा कुरा मात्रै ध्यान दिए पनि हुन्थ्यो जस्तो लाग्छ आफ्नो जिम्मेवारी जो हुन्छ आफ्नो जिम्मेवारी पूरा गरिदिए पनि हुन्छ जस्तो लाग्छ जस्तै विद्यालयमा विद्यालय व्यवस्थापन समिति पनि छ विद्यालय व्यवस्थापन समिति छ विद्यालय व्यवस्थापन समितिको काम गर्दै अधिकार पनि दिएको छ शिक्षक विभाग संघ पनि छ शिक्षक विभाग संघको काम पनि दिएको छ प्रधान अध्यापकको व्यवस्था छ प्रशासन चलाउनको लागि प्रधान अध्यापकको काम गर्दै अधिकार पनि दिएको छ भने शिक्षकको काम गर्दै अधिकार पनि छ भने सबैको काम गर्दै अधिकार जिम्मेवारी कानुनमै तोकिएर प्रस्तावमा गरिदिएको छ यो काम गर्ने भनेर भने त्यो काम मात्रै गरिदिए पनि धेरै हुन्थ्यो जस्तो लाग्छ यहाँ कस्तो कल्चर भइदियो भने आफ्नो काममा कम फोकस गर्ने अर्काको काम प्रति चासो बढिराख्ने गर्दाखेरि चाहिँ अलि रेस्पोन्सिबल पनि नभएको कि जस्तो लाग्छ त्यही भएर चाहिँ टिचर्स सुड बी मोर रेस्पोन्सिबल अल एडमिनिस्ट्रेसन सुड बी कोअपरेटिभ र त्यो समय समय चाहिँ कोअर्डिनेसन गर्न सक्यो र मोनिटरिङ सुपरभिजनका कुराहरूलाई पनि सँगै लग्न पाएपछि सजिलो हुन्छ कि भन्ने हो जस्तै अब शिक्षा शाखाबाट सबै विद्यालयमा पुग्न चाहिँ सकिँदैन सबै विद्यालयमा एकै महिना धेरै ठाउँमा चाहिँ पुग्न गाह्रो हुन्छ कर्मचारी व्यवस्थापन हाम्रो अब दुईजना मात्रै छौँ शाखामा यस्तो गर्दाखेरि चाहिँ अनुगमन गर्ने निकाय अब पालिका मात्रै नभएर त्यहाँ चाहिँ विद्यालय व्यवस्थापन अघि मैले भने विद्यालय व्यवस्थापन समिति पनि छ विद्यालय शिक्षक विभाग संघ पनि रहेको छ अनि विद्यालयमा प्रधान अध्यापक पनि छ उहाँले चाहिँ त्यहाँ अनुगमन गर्ने आफ्नो विद्यालयको हेर्ने अभिभावकजीहरूको पनि हो त्यो भने हेर्ने र समय समय रिपोर्टिङ गरिदियो भने चाहिँ सम्बन्धित निकायलाई पनि सजिलो हुन्थ्यो र त्यसमा सुधार के गर्न सकिन्छ भनेर सुझाव सहित आयो भने चाहिँ सजिलो हुन्छ भन्ने जस्तो लाग्छ
1: जस्तै अब हामी अब परीक्षाको यो रिजल्टकै कुरा गरिरहेको छु रिजल्ट आयो तर 20% एसएको रिजल्ट र 16% भनेको कक्षा आठको रिजल्ट छ यसरी हेर्दाखेरि 10 विद्यालय एसएमा सहभागी भएका छन् जानकी गाउँपालिकामा सामुदायिकबाट र 2 संस्थागत गरेर 12 विद्यालय शालाखालाई हेर्दाखेरि सबैको उस्तै उस्तै देखिन्छ तर कहिलेकाहीँ कुनै विषयमा कुनै स्कूलमा अलिकति बढी कुनैमा तल भएको भए पनि कुनै एउटा कुरा हुन्थ्यो यो चाहिँ एकुरै देखिन्छ क्या अब अधिकतम भनेको अब विद्यार्थी संख्या नै कम छ 47% र न्यूनतम भनेको 11% पास भएको देखेको रहेछ यो एउटै खाले एउटै प्याटर्न सबै स्कूलमा चाहिँ यो हेर्दै पनि अर्को अलि अचम्म अचम्म जस्तो लाग्छ, कहिले कसैमा त अब राम्रो माथि आउनु पर्ने

0: त यता बराबरै बराबरै भने जस्तो छ यसलाई चाहिँ अब सुधारको पाटो अब यसलाई यसरी गए त अब अहिले 20% आयो अर्को वर्ष त कम्तीमा यसलाई सुधार गर्नुपर्छ भन्ने हुन्छ होइन अब अहिले 16 आयो अर्को वर्ष चाहिँ फेरि सुधार गर्नुपर्ने हुन्छ अब चाहिँ यी रिजल्टहरू हेरिरहँदा रिजल्टहरू खेलाइरहँदा जानकी गाउँपालिकाको अबको के हुन्छ योजना अब कसरी अगाडि बढ्छ यस
1: अब हामीले यसलाई सुधार गर्नलाई के एक चरणमा हामीले छलफल गरिसकेका छौँ सामुदायिक विद्यालयका प्रधानसँग छलफल गरिसकेका छौँ यो विद्यालय कसरी सुधार गर्ने भन्ने विषयमा समय समय हामीले गाइडलाइन पनि पठाएको हुन्छ पालिकाबाट गाइडलाइन पनि गएको हुन्छ यो खास गरेर चाहिँ अब यो ट्रकमा ल्याउने भनेको चाहिँ योजनाले हो प्लानले हो जस्तो लाग्छ शैक्षणिक योजनाहरू जबसम्म कार्यान्वयन हुँदैनन् तबसम्म चाहिँ सुधार हुँदैन कि जस्तो पनि लाग्छ कि त्यही भएर विगत लामो समयदेखि चाहिँ शैक्षणिक योजनाहरूलाई कार्यान्वयन गर्नुपर्छ भनेर चाहिँ गाउँपालिकाभित्रका प्रधानाध्यापकहरूसँग विद्यालय व्यवस्थापनसँग धेरै पटक बसियो छलफल गरियो योजनाहरूको ढाँचा पनि प्रस्तुत गरियो तर फिल्डमा हेर्दाखेरि चाहिँ केही विद्यालयको चाहिँ इम्प्लिमेन्टेसन गरेको पायो भने धेरै विद्यालयको चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ इम्प्लिमेन्टेसन भएको देखिएन त्यसैले अब प्लान बिना भएका कामहरू जहिले पनि अधुरै हुन्छन् जस्तो लाग्छ त्यही भएर यो अलि योजना हाम्रो अध्यक्षले पनि भन्नुहुन्छ प्लान बिना चाहिँ काम हुँदैन भन्नुहुन्छ तर प्लानै भएन कि भन्ने पनि लाग्छ अब कक्षा कोठामा त जाने तर प्री प्लान नभएर जानु र प्लान लिएर जानुमा त धेरै फरक छ जस्तो लाग्छ यसको लागि हामीले चाहिँ हेड सरसितसँग एकचोटि बसेका छौँ फेरि पनि यसको लागि हामी अब विद्यालय व्यवस्था समितिका पदाधिकारीहरू र हामी गाउँपालिका परिवार प्रधानाध्यापक सँगै राखेर अब यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर चाहिँ फेरि पनि बस्नेछौँ योजना निर्माण नै हो जस्तो लाग्छ प्रशासनिक रूपमा हेर्ने भने चाहिँ सुधारको एउटा राम्रो विकल्प भनेको योजनासहित पठन पाठन गर्ने र समस्या परेका जो विषयवस्तुहरू छन् त्यसमा चाहिँ कार्यमूलक अनुसन्धान गर्ने र त्यो अनुसन्धान गर्दाखेरि जो थाहा भइहाल्छ यो के कारणले समस्या भयो कुनै एउटा विद्यार्थी ए भन्ने विद्यार्थी कमजोर छ उसको राइटिङ स्किल कमजोर छ भने उसको राइटिङ स्किल सुधार गर्नको लागि के गर्न सकिन्छ त भनेर उसको बारेमा केस स्टडी पनि गर्न सकिन्छ एक्सन स्टडी त गर्न सकिन्छ होइन यसरी चाहिँ यी विभिन्न अब हामीले पढ्न त पढ्यौँ तर ती फिल्डमा चाहिँ कार्यान्वयन त्यति देखिएनन् कार्यान्वयन भयो भने चाहिँ सुधार हुन्छ जस्तो लाग्छ अब
0: जब यो प्लान बन्यो अथवा योजनाहरू बने सफल भए तर कार्यान्वयन भएनन् रिजल्टको नतिजाले त्यो देखाए जस्तो लाग्छ होइन अनि अब यसलाई चाहिँ प्रयोग गर्दै जाँदा गर्नको लागि चाहिँ अब त कम्तीमा एक्सन लिनुपर्ने देखिन्छ नि त
1: एक्सन लिनुपर्ने देखिन्छ एक्सन लिइरहेछौँ अब चाहिँ हामीले यो के गर्ने भनेर चाहिँ हामीले यति गतिभित्र टाइम लाइन तोकेर चाहिँ विद्यालयहरूलाई पत्राचार चाहिँ भइसकेको छ जस्तै 15 गतिसम्म शैक्षिक सामग्री निर्माणदेखि लिएर योजना निर्माण गर्ने वार्षिक कार्य योजना निर्माण गर्ने कार्य योजना मासिक योजनाहरू निर्माण गर्ने के गर्ने भनेर हामीले चाहिँ पत्राचारै भइसकेको छ निर्देशन भइसकेको छ विद्यालयहरूलाई के कति गरे र गरे कि गरेनन् भन्ने कुरा हेर्न चाहिँ बाँकी छ यसको लागि अब फिल्डगत रूपमा निरीक्षण अथवा विद्यालय अनुगमन गर्दाखेरि चाहिँ हामी हेर्छौँ र त्यसको लागि हामीले एउटा कार्य सम्पादन सम्झौता पनि गर्ने तयारी भइरहेको छ अब लगभग दुई चार यही हप्ताभित्र हुन्छ कि अब केही दिनभित्रै हामी सम्झौता पनि गर्छौँ त्यो सम्झौताले पनि एउटा त्यहाँ सूचकहरू रहेका छन् त्यसले पनि एउटा पोजिटिभ रोल चाहिँ खेल्छ कि जस्तो लागेको छ सूचकहरूमा भएका सूचक पूर्ति गर्नको लागि उहाँले चाहिँ प्रयास गर्नुहुन्छ त्यो प्रयास गर्ने क्रममा चाहिँ नतिजा पनि सुधार हुन्छ सरोकारवालाहरू पनि सक्रिय हुन्छन् भन्ने चाहिँ किसिमको त्यो मापदण्ड बनाएको छ त्यो
0: अनि अर्को कुरा चाहिँ अब रिजल्टकै कुरा विशेष गरी तिनवटा विषयले प्रभाव पार्यो भन्ने कुराहरू देखिन्छ यही हो गणित विज्ञान र अङ्ग्रेजी विषय नै लागेर धेरै जस्तो विद्यार्थी फेल भएका हुन्
1: त्यही देखिन्छ गणित बढी देखिएको छ भन्ने छ कक्षा 10 को हकमा चाहिँ
0: अनि 8 क्लास
1: 8 को पनि गणित अब साइन्सै हुन्छ त्यो चाहिँ अलि त्यो नतिजा चाहिँ कमजोर देखेको छ तिनवटाको
0: गणित अङ्ग्रेजी
1: अङ्ग्रेजी गणित विज्ञान त्यो पहिल्यैदेखि हामी पढ्दा पनि त्यही थियो अहिले पनि त्यही छ त्यो टेन्डेन्सी चाहिँ सुधार भएको जस्तो देखिएन त्यो
0: अब यसरी हेर्दै जाँदाखेरि त अब यी तिनवटा विषयले चाहिँ सम्पूर्ण रिजल्ट नै प्रभाव पारेको देखिँदाखेरि चाहिँ यी तिनवटा विषयका विषयगत शिक्षकहरूलाई ट्रेन गर्नुपर्ने अर्थात् उनीहरूलाई बढी मेहनत गराउनु पर्ने त्यो विषयमा चाहिँ विद्यार्थीलाई बढी फोकस गराउनु पर्ने देखिन्छ नि त
1: हजुरले भनेको सही हो एकदम राम्रो सुझाव हो त्यसको लागि अब विशेष शिक्षकहरूलाई नै राखेर पनि हामी बस्छौँ पहिले चाहिँ पहिलो चरणमा त्यो अब विद्यालय प्रशासन लगायत सरकारहरूलाई जानकारी गराउँछौँ यो बारेमा त्यसपछि चाहिँ तिनलाई बोलाएर ती शिक्षकहरूलाई बोलाएर चाहिँ त्यसको बारेमा अब के गर्न सकिन्छ त भनेर हामीले त विद्यालयमा पनि कार्य सम्बन्धन सम्झौता गर्ने कार्य गर्ने भनेर चाहिँ हेड सरसित चाहिँ त्यो छलफल भएको छ त्यसले गर्दा के हुन्छ भने जस्तै म्याथ विषयको शिक्षक हो भने अहिलेको रिजल्ट म्याथको कुनै एउटा विद्यालयको 10% मात्र आयो भनेपछि अबको यो शैक्षिक सत्रको अन्त्यमा मैले कति % ल्याउँछु भनेर चाहिँ एग्रिमेन्ट चाहिँ त्यहाँ प्रधान अध्यापकसित हुन्छ त्यसले पनि एक प्रकारको नतिजा सुधार गर्छ कि जस्तो लाग्छ किनकि टार्गेट चाहिँ तोकेको हुन्छ आफै शिक्षकले आफैले उसको एग्रिमेन्टै हुन्छ एग्रिमेन्ट अनुसार पुग्नको लागि चाहिँ प्रयास चाहिँ गर्छ अनि नतिजामा सुधार आउँछ कि भन्ने एउटा त्यो विकल्प हो. हजुरले भनेको अब अर्को भनेको तालिम दिने भन्ने हो. तालिम अब कस्तो छ भने अहिले नेपालको यो शिक्षकहरूको तालिमकोलाई तालिम हेर्ने हो भने प्रतिशत हेर्ने भने 98% शिक्षकहरू ट्रेन्ड छन् भनेर पहिलेको रिपोर्टले देखाएको थियो कि अहिले पनि होइन 2-4 वर्ष पहिले
0: तालिम दिनुभन्दा पनि मिहिनेत गराउनु पर्ने.
1: देखियो त्यो नलेज नभएर चाहिँ होइन. हजुरले अघि रुमै भन्नुभएको थियो नलेज नभएर एक्सपिरियन्स नभएर कन्टेन्ट नलेज नभएर स्टडिजहरूको बारेमा टेक्निक्सहरू बारेमा थाहा नभएर चाहिँ मेथोलोजी थाहा नभएर होइन कि त्यो हार्ड वर्किङ कल्चर चाहिँ डेभलप नभएर हो कि जस्तो लाग्यो.
0: अब यो त गरे हामीले शैक्षिक सत्र 2082 को रिजल्टसँग सम्बन्धित रहेर केही छलफलहरू गर्यौँ. त्यो रिजल्टको चाहिँ हामीले समीक्षा गर्यौँ र अब आगामी आर्थिक वर्षको लागि योजना छनौटका प्रक्रियाहरू नीति निर्माणका कुराहरू पनि अब बढ्दैछन् अगाडि जाँदैछन्. अब कुराकानीको लागि पनि हामी अन्त्य अन्त्यतिर पुग्दैछौँ. आगामी दिनमा कसरी अगाडि बढ्छ के छ नीतिका कुराहरू चाहिँ कसरी लिने भन्ने के छ आन्तरिक योजना के शुरू भएको छ.
1: हामीले चाहिँ अब त्यो हजुरले भने जस्तै अब त्यो खास गरेर जाने गाउँपालिकाले पनि मैले त धन्यवाद दिन चाहन्छु. शिक्षा जस्तो एउटा महत्त्वपूर्ण क्षेत्रलाई चाहिँ प्राथमिकता राख्नु भएको छ गाउँपालिकाले. अध्यक्ष लगायत सबैलाई धन्यवाद दिन चाहन्छु. र यो गाउँपालिकाको समग्र शैक्षिक क्षेत्र सुधार गर्नको लागि नीतिगत कुराहरू के राख्ने भन्ने विषयमा त अब छलफलकै विषय होला नि. अब लगभग गृह कार्य भइरहेको छ तर हाम्रो प्रायोरिटी भनेको अब नतिजा सुधार नै हो. नतिजा सुधार गर्ने र शिक्षक व्यवस्थापन गर्ने भन्ने हो. यी दुईवटा कुराहरूलाई शिक्षक व्यवस्था गरेर नतिजा सुधार त पछि हुने. पहिले चाहिँ यो कर्मचारी व्यवस्थापन शिक्षक व्यवस्थापन गर्न सक्यो भने राम्रो हुन्थ्यो भन्ने हो. सबैको साथ सहयोग भयो भने चाहिँ यी कुराहरू सम्भव छन्. अब सँगै सरकारबाट पनि विद्यालयहरूलाई म्यानेजिङ रिस्ट्रक्चर गर्ने भन्ने कुरा आइरहेछ. अब यो तिनै तहको सरकारको कोर्डिनेसन नीतिगत कानुनीगत कुराहरू प्रष्ट भयो भने चाहिँ यी सबै कुराहरू समाधान हुन्छन् जस्तो लाग्यो. योभन्दा पहिलेको कुराकानीमा हजुरले त्यो कुरा पनि राख्नु भएको थियो शिक्षक व्यवस्थापन गर्न सकेन भने त जनशक्ति भएन भन्ने कुरा आयो. अब यहाँ कस्तो कन्डिसन भइदिया छ भनेपछि विद्यार्थी थोरै हुने शिक्षक बढी हुने कन्डिसन चाहिँ भइदिया छ. त्यसले गर्दाखेरि चाहिँ टिचर स्टुडेन्ट रेसियो चाहिँ मिलेको छैन. जब टिचर स्टुडेन्ट रेसियो नै मिलेको छैन भनेपछि त्यहाँ चाहिँ सुधारका कुराहरू गर्नु एउटा कल्पना मात्रै हुन्छ कि जस्तो पनि लाग्छ कि कतिखेर. त्यही भएर अब धेरै कुरा मिलाउनु छ. शिक्षामा धेरै कुराहरू मिलाउनु छ. यसको लागि सबैले सहयोग पनि गर्नु आवश्यक छ. यसको लागि चाहिँ सबै सरकारवालाहरूले सहयोग गरिदियो भने हामी चाहिँ प्रतिबद्ध छौँ यो सुधार गर्नको लागि. हाम्रो तर्फबाट हुने चाहिँ हामी हर प्रयास चाहिँ गर्छौँ. 24 घण्टा चाहिँ सेवामा चाहिँ हामी हाजिर छौँ भन्ने लाग्छ.
0: हस् त व्यस्त समयका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो. यहाँलाई धेरै धेरै धन्यवाद.
1: धन्यवाद हजुरलाई धन्यवाद.
2: जानकी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख धर्मानन्द कपाडीसँगको कुराकानी सुनिसकेपछि कार्यक्रममा अब सुनौ केही सन्देशहरू.
3: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध.
4: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075 बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056 स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदल हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ. साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज होटल कारखाना गिट्टी बालुवा घरेलु कामदार गाडीमा सहचालक आदिमा नलगाउन 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन धुम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ. कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ.
3: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति.
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्. किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ. शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा असमानता बिग्रदो स्वास्थ्य एचआईभी एड्स बलात्कार घरेलु हिंसा बहुविवाह आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्. नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: यिनै विविध विषयवस्तु प्रस्तुत गर्दा गर्दै कार्यक्रम हाम्रो जानकीको आजको समय सकिएको छ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै गुनासा, सुझाव, सल्लाह तथा प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीका प्रएफएममा पत्रचार गर्न सक्नुहुनेछ। हवस् त, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रजनी, त्यो पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
5: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
4: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
5: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
5: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
4: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
5: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
6: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
10: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
11: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
9: डेलिभरीका लागि
11: ड्रिंकिङ वाटर एक्वा शीतल
9: टिकापुर कैलाली
12: सम्पर्क मोबाइल नम्बर 9807106672।
13: स्वास्थ्यका लागि पानी

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
2: होइन चाइनाको माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्यो हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: के तपाईलाई थाहा छ
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ
5: हो र
6: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
5: के छ त विकल्प
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं
5: बिस्तारै गर्दा हुँदैन
6: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
6: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: किजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।

0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
0: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म। सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858 41 67 र 091 5164 11।
2: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने, स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा, हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
3: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
2: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
3: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: क्षितीय भित्तिको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
2: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3 जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
2: टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
5: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
4: पढाइ हुने विषयहरू
6: अनिवार्य नेपाली,
4: अनिवार्य अङ्ग्रेजी,
6: सामाजिक गणित,
4: ऐच्छिक लेखाशास्त्र,
6: ऐच्छिक वित्तशास्त्र,
4: ऐच्छिक अर्थशास्त्र,
6: कम्प्युटर विज्ञान।
4: भर्ना सम्बन्धी कार्यक्रमहरू,
6: भर्ना फारम वितरण जेठ 1
4: भर्ना सुरु जेठ 3,
6: कक्षा सञ्चालन जेठ 25,
4: पठन पाठन समय बिहान 6 10:30। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
5: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
7: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत

0: भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भैयाको मङ्गल सूत्र बन भाँची गयो।
1: यतिका लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
0: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: दाई नाचबा कहाँ जाइ लाग्दो त?
4: हिसाब लाग्दा चर्पी जाइ टुका।
3: ए रुको नाट पछि नोकलासे मै टर्च लाइट लट्ठी दिने टु लेख जाओ।
4: काजे चुनु लट्ठी वा टर्च लाइट
3: कहाँ कर गई दाई? राटिक बेला बाहिर निक्ल पर्लासे वा टोयलेट जाइ पर्लासे जहिया फे टर्च लाइट बार्ख को लम्बा लट्ठी लेखे न जाइ पर्था कहाँ कर कि बर्खा छ्याक बा साँप रहसे थ टर्च को अजराले सापन ड्या खसेक्दै छ
4: हो। कत्रा मजा सल्लाह डेली मर छोटकी छै
3: दाई हमन्ना स्कुलिक म्याडम सरुक साप्नु कसरी ठाउँ छ न्याङ पर्लसे ओ काम गर पर्लसे जहिया फेठ फुस्यार विपथा गएको सिकेल बाटका आम छेटुवा डिभा थपा अथवा झ्याङ्गा चलक ठाउँमा न्याङ पर्लसे लम्बा लट्ठी देख छ्याक छ्याक बजेटी न्याङ पर्था गएको कलबाट।
5: साग बर्खा छ्याक समयमा सुक्खा ठाउँमा बैठ मन परेछ। यी मौसममा आफन बस्यारामा पानी पैसा पिलाकोर्से सुक्खा ठाउँको खोजीमा उक्रा बाहिर निस्कठ।
6: मोस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रममा फेर साँप मानव बस्ती लग्घ आइसक्छ।
4: विश्वास लग्नाओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैठ पत्ता लगाइक लाग आधिकारिक वेब पेज snakebitenepal.org मा जाख आवश्यक जानकारी लिहेसेक जैठा।
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmcticapur@gmail.com।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
5: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
5: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
5: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
5: विस्तारै गर्दा हुँदैन?
6: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
5: प्लास्टिक हटाउ, पृथ्वी बचाउ।
6: प्लास्टिक हटाउ, पृथ्वी बचाउ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस् एन्सेल नेपालकै लागि

0: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी विना स्पर्श शक्ति हेरेलको निखुञ्जिना दाग देख पर्लसी हात गरा झमझम गर्ना तथा मास चुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक्था।
1: कुष्ठरोग महिला वा पुरुष जेहेफे लागसेक्था। कुष्ठरोगको शंका लगतेकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
0: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्ना घरक पुरुष उग्र मद्दत गरी।
1: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल INF नेपाल बाँकेसे जनहितमा जारी सन्देश।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
1: सिटी भिटीको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
0: शैक्षिक कार्यक्रमहरू
1: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
1: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
0: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
1: डिप्लोमा वन विज्ञान फरेस्टी शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
0: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
1: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
0: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
2: टीकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्य

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
1: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
1: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
1: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
1: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
1: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
1: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
1: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
1: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
1: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
1: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
1: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
1: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
1: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।

0: असल घटनामा उस समयमा उपचार पर्ना कठिन हुना समस्या रहल बोटलोबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम संक्रमणकालीन न्याय तार्किक निष्कर्षमा पुगेन सरकार पूर्ण रूपमा प्रतिबद्ध रलक पुटिलोबाटी संघीय संसद प्रतिनिधि सभा अन्तर्गतकै कानून न्याय तथा मानव अधिकार समितिकी सोमबार बैठक बोल्ती मन्त्री गौतम ओ प्रतिबद्धता व्यक्त कलबाट मन्त्री गौतमकै यही ऐतिहासिक कार्य निष्कर्षमा पुगेकलाग संसदमा रलक्षकको राजनीतिक दल हुकुनसँग सहकारी सहमति कर्के आँखा बढ़ेना स्पष्ट पर्लोबाटी संक्रमणकालीन न्याय निरूपण केला कठिन गठित सत्य निरूपण तथा मेलमिलाप आयोगको व्यवस्थापक व्यक्ति हुनके छानबिन आयोगसँग सम्बन्धित नियमावली तयार अवस्थामा रहेकी पीढ़ी ठुकनके लाग परिपूरक पोषण सञ्चालनमूलक जानकारी समेत उहाँ दिलबाट सरकारी हे कार्य व्यवस्थित बनेना होसँग सम्बन्धित विषयवस्तु हुनके अभिलेखीकरण गर्न काम तीव्रता दिलक उहाँके कहिबा बैठकमा मन्त्री गौतम संक्रमणकालीन न्यायकी विगत वर्तमानकी अवस्था तथा आगामी कार्य दिशा स्पष्ट रूपमा परिभाषित गर्न उद्देश्य विस्तृत पोजिसन पेपर तयार गर्दीबाट यही कार्य सक्कु दलसँग बैठके उहाँ हुकुनकै सरसल्लाहमा गर्न हुँदा उहाँकै कार्ययोजना बनिना स्याख सरकारसँग स्पष्ट अभिलेख पूर्ण हुलक अब वाकर पृष्ठभूमिमा काम भुटिरह जानकारी दिलबाट संक्रमणकालीन न्याय निष्कर्षमा पुगेन आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजना तयार गर्नसँग राजनीतिक तहमा सम्वाद परामर्शकै प्रक्रिया नियन्त्रण आघा बढेना मन्त्री गौतम बोटेलबाट दल हुकुनसँग नै हो कि सरकारवाला स्केट होल्डर हुकुनसँगै परामर्श हुटिरहल उहाँ उल्लेख गर्नुबाट खोजखबरमा फेरि विश्राम विश्राम पाछा फेरि सुन्तेल विश्राम सामुदायिक रेडियो टिका पुरा एफएम
1: आई हो बड्डो घर कहिया सिर्जैब पाछा से शुरू करल मने घर सिजार सेकल
2: अरे का करूरी बुढिया कठुआ खोजत खोजत परेशान हो गेल बाटू मिलबो नि करत का कैन हो का
1: मिस्तरान बर्जन हुकन घर हेरो न पट्टा सुगुर बनैला बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्त बनी हो न ओट्रफे पटानी हुई कि गोंगुआ बुढो हो न कबू कहुँ र घुम जाए त था पाए
3: यूपीभीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नई बिगड़ना खोले बेरो बंद करे बेर आवाज नई ना विशेष हुईलक मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848541436
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: जेठ 16 गते शनिबारका दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637072।
8: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
9: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँचि गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-1204, 9846-3961।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: टीकापुर सामुदायिक पुस्तकालय टीकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टीकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति, स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू: हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल, मिति 2083 साल जेठ 14 गते, समय बिहान 8 बजे, स्थान टीकापुर सामुदायिक पुस्तकालयको सभा हल।

0: ए बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
2: भर्ना कार्यक्रम
3: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
2: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
3: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
2: आवश्यक कागज पत्रहरू
3: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
2: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
3: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
2: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
3: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
2: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
3: सम्पर्क नम्बर 0969-59044, 98-58-78-00-44, 98-487-20-247, 97-642-33-921 र 98-69-63-520।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट MD अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू,
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, COPD,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
5: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
4: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
5: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
4: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
4: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
6: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
7: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टीकापुर कैराली संचालक मदनराज देवकोटा स्थान साठी अस्पताल को ठेक्क अगाड़ी संपर्क नंबर 9849585808

0: रोका रोका रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सेन्समा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सेन्समा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 13 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारासनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625532 अछाम मंगलसैनका लागि रूप सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
7: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
8: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ
7: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
8: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
9: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
8: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
9: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
7: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
8: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
7: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
8: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
7: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
8: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
7: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टिकापुर नगरपालिका कार्यालय

जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्रहरू 2,99,900 मा।

0: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
1: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
0: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
1: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
0: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
2: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढी, कैलाली।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लुपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढी वाटर प्रुफिङ एन्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडि, फोन नम्बर 98648 36213।
4: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, टिकापुर, कैलाली।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कैलालीका किसान बहुबाली खेतीमा आकर्षित, 2-3 बाली सँगै रोपेर आमदानी लिँदै किसान। शीत भण्डार गृह संचालन व्यवस्थापन समितिको अध्यक्ष, सचिव, सहसचिव र सदस्यहरू निर्विरोध, उपाध्यक्ष र कोषाध्यक्षमा सहमतिको प्रयास गरिँदै। शिवशक्ति पातावार सामुदायिक वनोपभोक्ता समूहको आम बेला सम्पन्न, संकलित काठ लिलामीका विषयमा छलफल र अत्यधिक गर्मीका कारण कञ्चनपुरका 2 नगरपालिकामा विद्यालय 1 साता बन्द। खोज खबर अब विस्तारमा। कैलालीका किसान बहुबाली खेतीमा आकर्षित भएका छन्। केरा खेती गर्ने किसानले केरा खेतीसँगै मकै, खुर्सानी, तोरी लगायतका खेती गर्न थालेका छन्। थप खबर छपिलाल चौधरीबाट।
1: टिकापुर चार बागमाराका केरा किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकै खेती गर्नु भएको छ। धामीले यस वर्ष मकैको 2 बाली लिने तयारीमा हुनुहुन्छ। केरा खेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसक्नुभएका टेकेन्द्रको बारीमा फेरि केरासँगै मकै फस्टाउँदै गएको छ। 6.5 बिघा जमिनमा केरा खेतीसँगै मकै खेती गर्नु भएको छ। एकपटक लाखौंको मकै उत्पादन लिइसक्नुभएका धामीको बारीमा फेरि मकै हुर्किएको छ।
2: बीचको भाग जुन ग्याप हुन्छ, त्यो ग्यापमा मकै रोप्याउँछौँ। मैले पहिला रोप्दाखेरि 3 फिटको बीचमा एउटा केरा मकै रोप्या थिएँ भने अहिले चाहिँ त्यो लाइनको दुवैतिर मकै रोप्या छु। पहिला जस्तै मैले त्यो जम्मै 6 बिघामा जम्मा 16 किलो मकै मात्र रोपेका थिएँ, 16 किलो मकैको बिउ लागेका थियो भने अहिले चाहिँ मेरो 2 लाइन रोप्दाखेरि अलिक बाक्लो पनि रोपेका हुनाले अहिले मैले 39 किलो मकै त्यो पुरै जमिनमा रोपिएको छ। मलाई लाग्छ त्यही केही नभए पनि 35-40-45 क्विन्टल मकै निस्किन्छ होला।
1: लामो समयदेखि 21 बिघामा केरा खेती गरिरहनुभएका धामीले गत वर्ष पनि केराभित्र खुर्सानी र तोरी खेती गर्नुभएको थियो। केरा खेती गरिरहेका धामीले विगतमा गरिने केरा खेतीको समय पनि परिवर्तन गर्नुभएको छ। विगतमा असारमा केरा रोप्ने धामीले 2 वर्षदेखि मंगसिरमा आधा जमिनमा केरा रोप्नुभयो।
2: विगत 2 वर्षदेखि भनौ न, विगत वर्षमा पनि थोरै स्केलमा गरेका थिएँ र त्यसको राम्रै रिजल्ट आइसकेको थियो। यसपालिदेखि चाहिँ मैले मंगसिरको महिनामा लगभग 6.5 बिघा जग्गामा चाहिँ मंगसिरमा केरा प्लान्टेसन गरेका थिएँ र त्यो केरा मंगसिर चिसोमा प्लान्टेसन गरेका हुनाले त्यसको विकास चाहिँ भएन, बचाउने काम मात्र हो। र त्यो सँगै मकै लगाएको थिएँ, त्यो मकै चाहिँ मेरो वैशाखमा लगभग त्यो मकै पाक्न थालिसकेपछि मैले पुनः केराको वृद्धि हाइट नबढिसकेका हुनाले त्यो साइडमा फेरि मकै लगाएँ र त्यो मकै पनि भएको र साथसाथै केरा पनि अहिले राम्रो विकास भएको छ।
1: टिकापुर 5 पहाडीपुरका किसान शेरबहादुर साउदले गत वर्ष असारमा केरा रोप्नुभयो। केरा खेतीको बीचमा असोज महिनामा उहाँले मकै र तोरी खेती गर्नुभयो।
3: मैले यो असारमा केरा लगाइसकेपछि असोजको महिनामा लाही छर्ने मौसममा लाही र त्यससँगै मकै लगाएको अनि त्यसमा लाही पनि भयो अनि मकै पनि भयो। मैले 1 बिघामा लगाएको, राम्रै उत्पादन भयो। लाही भयो किन चाहिँ 2-2.5 क्विन्टल लाही भइहाल्यो, त्यसै मकै पनि भइहाल्यो। मकै चाहिँ काँचैमा बिकिहाल्यो, मकै त भइहाल्यो थियो 40,000 समथिङ भएको थियो, अब 50-60 किलो दाना नै होला। अहिले
1: बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा भएको उहाँको भनाइ छ। उहाँको बारीमा अहिले केरा पनि राम्रो फस्टाएको छ।
3: केरा उत्पादन हुन अझ 1-1.5 महिना लाग्ला, राम्रै छ, फाइदा पनि हुन्छ, झन्झट त हुने हुन्छ।
1: बहुबाली खेती भनेको एउटै जमिनमा एउटै समयमा 2 वा बढी बाली लगाउने प्रविधि हो। बहुबाली खेतीले किसानलाई दोहोरो आमदानी दिलाउने भएकाले किसान आकर्षित भएका हुन्। एउटै खेतमा मुख्य नगदे बालीसँगै अन्य तरकारी वा अन्न बाली लगाउँदा जमिनको अधिकतम उपयोग हुने, उत्पादनमा विविधता र आमदानी बढाउने कृषि विज्ञहरू बताउँछन्। कृषि विज्ञ डाक्टर विष्णु विलास अधिकारी बहुबाली खेती किसानका लागि फाइदाजनक रहेको बताउनुहुन्छ।
4: वास्तवमा किसानहरूको लागि त्यसले धेरै फाइदा हुन्छ। फाइदाको हिसाबले भने हामीले मुख्य बाली एउटा मान्छौ, एउटा बाली भित्र फेरि अर्को बाली हामीले घुसमा बाली लगाउँछौँ, त्यसमा दुईभन्दा बढी बाली पनि हुन सक्छ। जस्तो मकै लगाउनु भयो, मकैभित्र चाहिँ भटमास हुन सक्छ, मकैभित्र कोदो पनि रोप्न सकिन्छ, माथि हाइलतिर चाहिँ त्यस्तो प्र्याक्टिस हुन्छ। त्यस्तै तपाईँको चाहिँ तोरी लगायो, तोरीमा चाहिँ केराउ मिलाएर चाहिँ लगाइदिन सकिन्छ। त्यस्तै तपाईँको आलस मिलाएर लगाउँछन्, मुसुरो चाहिँ धान त्यसरी मिलाएर लगाउने चलन हुन्छ। यसरी लगाउँदाखेरिमा मुख्य बालीको अलावा त्यो स्पेस जुन हुन्छ, त्यो जमिन क्षेत्र त्यसले भेट्ने भयो, सबै चाहिँ त्यसले कभर गर्छ, त्यसले कभर गर्दाखेरि उत्पादन बढ्छ।
1: डाक्टर अधिकारीका अनुसार मुख्य बालीका अलावा बीचमा भएको खाली जमिनमा अर्को बाली लगाएमा उत्पादन बढ़ी लिन सकिने र एउटा बालीमा रोग किराले नोक्सान भए पनि अर्को बालीबाट उत्पादन लिँदा किसानलाई घाटा हुँदैन।
4: दुईटा बाली हुँदाखेरि यसै उत्पादन बढ्यो, त्यसमा कदम कदाचित एउटा बालीमा कुनै रोग किराको समस्या भयो भने पनि अर्को बालीमा हुँदैन, अनि त्यसले गर्दाखेरि किसानहरूलाई फाइदा हुन्छ। दुईटा बाली भयो भने उत्पादन धेरै हुने भयो, उत्पादकत्व बढ्ने भयो एउटा। दोस्रो तपाईँको चाहिँ रोग किराको समस्याहरू पनि कम हुन्छ। त्यसरी थरी थरीको चाहिँ बालीहरू लगायो भनेदेखि एउटै बाली हामीले हरेक वर्ष लगाइरहँदाखेरिमा त्यस्ता लाग्ने किराहरूले त्यसलाई समस्या बनाउँछ भने हामीले फरक फरक बालीहरू लगायो भने फरक फरक किसिमको चाहिँ किराहरू रोगहरू एकैचोटि लाग्दैन, किसानलाई फाइदा हुन्छ।
1: कैलालीमा सयौं किसान केरा खेतीमा लागेका छन्। यहाँ करिब 1000 हेक्टर जमिनमा केरा खेती गरिएको छ। केराको उत्पादन लिन एक वर्ष बढ़ी समय लाग्ने भएकाले एक वर्षभित्र केराको बीजको जमिनमा अर्को उत्पादन लिन सकिने र फलफूलमा पनि अन्य बाली लगाएर उत्पादन लिनुपर्ने डाक्टर अधिकारीको भनाइ छ।
4: कैलालीमा हाम्रो केरा खेती गरिरहनु भएको छ, अब केरा तयार हुनको लागि 1.5 वर्ष लाग्छ। त्यो 1.5 वर्षको अवधिभित्रमा उहाँले भित्र चाहिँ केरा त फरक फरक दूरीमा लगाइन्छ, त्यो फरक दूरीमा लगाउँदाखेरि बीजको जमिन त्यतिकै खेर फाल्न भन्दा त्यहाँ झारपात जमै उमार्न भन्दा अर्को बाली लगाइदिनु भयो भने त्यो झारपातको पनि संरक्षण हुन्छ र त्यो बाली पनि सँगै आउँछ। अनि अब केरा त हाम्रो मुख्य बाली भइहाल्यो, 1.5 वर्षपछि मुख्य बाली केरा आइहाल्छ। यस्तै फलफुलहरूमा पनि त्यस्तो हुन्छ।
0: डलधुरामा रूखबाट खसेर एक बाल विकास शिक्षिकाको मृत्यु भएको छ। जिल्लाको अजय मेरू गाउँपालिका एक खतेडाकी 37 वर्षीय लक्ष्मी भण्डारीको घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको हो। भण्डारी घनघस्या माध्यमिक विद्यालय खतेडामा बाल विकास शिक्षिकाका रूपमा कार्यरत रहेको विद्यालयका लेखापाल रविन्द्र भण्डारीले जानकारी दिनुभयो। घर नजिकै घाँस काट्न रूखमा चढ्नुभएकी उहाँ अचानक खसेर गम्भीर घाइते हुनुभएको थियो। घटनापछि उपचारका लागि अस्पताल लैजाने तयारीमा भइरहेका बेला उहाँको मृत्यु भएको विद्यालय परिवारले जनाएको छ। खुज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
5: टिकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
6: सिटी भित्तिको आंकिक नमूना शिक्षालय टिकापुर बहुप्राविधिक शिक्षालयमा 37/17/2083/84 भर्नाका लागि आवेदन खुलेको सहर्ष जानकारी गराइन्छ।
5: शैक्षिक कार्यक्रमहरू
6: डिप्लोमा कृषि इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 98/44/92/88/83।
5: डिप्लोमा इन सिभिल इन्जिनियरिङ शीर्ष संख्या 48 जना, सम्पर्क नम्बर 98/58/47/88/90।
6: डिप्लोमा पशु विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 98/55/06/40/31।
5: डिप्लोमा बाली विज्ञान शीर्ष संख्या 40 जना, सम्पर्क नम्बर 98/51/27/39/98।
6: डिप्लोमा वन विज्ञान फरेस्टी सीट संख्या 40 जना, सम्पर्क नम्बर 98/48/20/60/41।
5: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
6: फारम भर्ने अन्तिम मिति 2083/13 सम्म।
5: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctevt.org.np मार्फत पनि गर्न सकिनेछ। टिकापुर बहुप्राविधिक शिक्षालय।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, शिवशक्ति पाटाबार सामुदायिक वन उपभोक्ता समूहको आम भेला सम्पन्न भएको छ। भेलाले सामुदायिक वनले खैर जातका सुक्खा तथा ढले पड़ेका रूख कटानी तथा संकलन गरेको, त्यसलाई बिक्री वितरणका लागि सहमति जुटाउन आम भेला गरिएको सामुदायिक वनका अध्यक्ष भीमबहादुर साउदले बताउनुभयो। अध्यक्ष साउदले सामुदायिक वन उपभोक्ताहरूको भएकाले यसको निगरानी र सुझाव दिन पनि आग्रह गर्नुभयो।
9: जिल्ला बिक्री उपभोक्ताको भेलाबाट पास गराएर गर्नुपर्छ, भोलि बेला उजुर पाजुर कसैबाट पनि गुनासो नआउ भनेर हजुरलाई यो भेलामा हामीले बोलाएका हौ। पास गरिदिनु भयो भेलाबाट, अब यसबाट आएको आमदानीको 50% वन विकासमा तपाईँहरूले त्यो वन घेरबार गर्ने हो, कुन ठाउँमा गर्ने तपाईँहरूको निर्णय हो, वृक्षारोपण गर्ने पनि तपाईँहरू नै हो, अनि बसेको

0: सामुदायिक वनको विधान अनुसार सामुदायिक वनको कार्य अनासर भएको कारणले गर्दा यसमा केही आस्तिनु पर्दैन, हामी छौ। म यति भन्न चाहन्छु, त्यो सामुदायिक वनले सामाजिक शीर्षकमा खर्च गर्नु पाउने जुन बजेट हुन्छ त्यो बजेटमा हामी ओडाले कुनै पनि योजना रोप्दैनौ। यहाँहरू रोप्नुहोस्, यहाँहरू निर्णय गर्नुहोस्, ओडाको बजेट कति आउँछ त्यो अनुसार हामी ती कार्यक्रममा साझेदारी गर्नेछौ र यो बस्तीलाई हामी राम्रो बनाउन चाहन्छु।
1: पार्टी प्रतिनिधिका तर्फबाट बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रकाश विश्वकर्माले सामुदायिक वनले राम्रो काम गरिरहेको बताउँदै वनले गरेको आमदानीको सदुपयोग गर्न सुझाव दिनुभयो।
2: उपभोक्ताको भलाइको लागि, सामुदायिक वनको भलाइको लागि चाहिँ उहाँले चाहिँ दिनरात नपरिकन यो टोलीले खटेर चाहिँ आज यो काठ संकलन भएको छ। यसको मामलामा चाहिँ म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म यो गरिबीको रेखा पनि भएका यहाँ कतिपय मान्छेहरू हामी चाहिँ एक कट्टा जग्गा नभएर पनि बसिरहेको पनि देखेका छौँ, रोडमा बसिरहेका थिए। अहिले चाहिँ वडाले केही व्यवस्थित गरेर उहाँहरूलाई चाहिँ अहिले जग्गामा पनि बसाएको छ हामीले देखेका छौँ। यो गरिबी निवारणमा हुने खर्च चाहिँ अनिवार्य रूपमा होस्, तर यदि यो भएको देखिएन भने अघिल्लो बेलामा चाहिँ यहाँ हामी विरोध जनाउनेछौँ है अध्यक्षज्यू।
1: राष्ट्रिय मावि पाताबारका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईश्वर सिंह ओडले सामुदायिक वनको आमदानीको केही भाग विद्यालयमा पनि लगानी गर्दा राम्रो हुने बताउनुभयो।
3: सामाजिक विकास अन्तर्गतको जो बजेट छ त्यो बजेटबाट समाजको पनि विकास गरियोस्, क्यारेट एरियाभित्र पढ्ने लक्षित समूह बेरोजगार युवा सबैलाई टार्गेट बनाएर पारदर्शी तरिकाले विनियोजित गरियोस्। दुईवटा शिक्षक मात्रै सामुदायिक वनले वनको आमदानीभित्रको वर्षको 4-5 लाख रुपियाँसम्म मात्र हाम्रो सामुदायिक विद्यालय राष्ट्रिय मावि पाताबारमा हामीले खर्च गर्न सक्यौँ भने हामी हाम्रै घर नजिकको विद्यालयमा हाम्रा छोराछोरीहरूलाई निशुल्क शिक्षा पढाउन सक्छौ।
1: सब डिभिजन वन कार्यालय टिकापुरका प्रमुख दिलीप कुमार यादवले सामुदायिक वनले धेरै प्रक्रिया पूरा गरेर वनमा रहेको खैर संकलन गरेको बताउँदै यसलाई लिलामी प्रक्रियामा लैजान सुझाव दिनुभयो।
4: नार्कबाट स्याम्पल टेस्ट भएर यो चाहिँ रोग किरा लागेर बर्बाद पोजिसनमा छ भन्ने खालको रिपोर्टबाट यहाँको भेलाका निर्णयहरू, हाम्रो प्राविधिक प्रतिवेदनहरू, जिल्ला प्रशासन कार्यालय कैलालीका सिडिओ साहबको अध्यक्षतामा बस्ने विपद व्यवस्थापन समितिको बैठकबाट समेत निर्णय भई डिभिजन वन कार्यालय कोहलमानपुरको कटान आदेश बमोजिम यहाँ जम्मा 374 खैरका रुखहरू थप काटिएर घाटगतिमा आएको यहाँहरूले देखिराख्नु भएको छ। घाटगतिमा आएका काठहरू समयमै लिलाम गर्यो भने यसको शक्ति पनि ह्रास हुँदैन र राम्रो रेटमा बिक्री भएर समूहमा आमदानी हुन्छ।
1: सामुदायिक वनले वार्षिक कार्ययोजना अनुसार 4,336.16 क्युफिट र बाँकी रोग किरा लागेको खैजातको 5,600 क्युफिट काठ संकलन गरेको छ। बेलामा कार्य समितिका पदाधिकारी, उपसमिति, उपभोक्ता तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दल र अन्य सरकारवालाहरूको उपस्थिति थियो। 435 उपभोक्ता रहेको शिवशक्ति वातावरण सामुदायिक वन 378 हेक्टर क्षेत्रफलमा फैलिएको छ। सामुदायिक वनमा साल, सिसम, खैर, जामुन, अस्ना, हल्दु, कुसुम, सिरिस, बेदवास लगायतका वन पैदावार रहेका छन। सरकारले आर्थिक वर्ष 2083-84 लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्री परिषद बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको छ। यसैगरी बैठकले सहकारीमा भएको बेथिती जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। अत्यधिक गर्मीका कारण कञ्चनपुरका कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूमा एक साता बन्द हुने भएका छन्। विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दुवै नगरपालिकाले यस्तो निर्णय गरेको हो। भीमदत्त र कृष्णपुर नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा जेठ 13 गतेसम्म स्थानीय विदा दिएको जानकारी दिएका छन्। यसका साथै जेठ 14 गते बिहिबार, बकरीद तथा जेठ 15 गते गणतन्त्र दिवसको सार्वजनिक विदा रहनेछ। त्यसपछि 16-17 गते शनिबार आइतबार परेकाले लगातार सार्वजनिक विदा पर्नेछ। यसरी विभिन्न विदा जोड़िँदा दुवै नगरपालिकाका विद्यालयहरूमा एक साताको विदा हुने भएको हो। कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गर्मी विदाबाट कट्टि हुने गरी 3 दिन स्थानीय विदा दिएको जानकारी दिनुभयो। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी।
5: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
6: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
5: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
6: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
5: आफ्नै सुविधा सम्पन्न भवन भयो।

0: को व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञ द्वारा कक्षा सञ्चालन गरिन्छ।
1: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
0: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
1: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
0: नोट, सामान्य चिकित्सा एचआई अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनु पर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरकै लाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्रे,
2: अब चाहिँ के हुने हो?
4: खोइ खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, कैलालीको मोहनियल गाउँपालिका 6 सोल्टामा ट्र्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। आइतबार सवा साँझ 5 बजेतिर बागरादेखि सोल्टातर्फ जाँदै गरेको VX-9081 नम्बरको ढुङ्गा लोड गरिएको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी स्थानीय उदिराम सिजापति मगरकी 9 वर्षीय छोरी जयसरा सिजापतिको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले सो प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री गौतमले यस ऐतिहासिक कार्यलाई निष्कर्षमा पुर्याउनका लागि संसदमा रहेका सबै राजनीतिक दलहरूसँग सहकार्य र सहमति गरेर अघि बढ़ने स्पष्ट पार्नुभयो। संक्रमणकालीन न्याय निरूपणका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग सम्बन्धित नियमावलीहरू तयारी अवस्थामा रहेको र पीड़ितहरूका लागि परिपूरणको संचालनमा ल्याइएको जानकारी समेत उहाँले दिनुभयो। सरकारले यस कार्यलाई व्यवस्थित बनाउन सोसँग सम्बन्धित विषयवस्तुहरूको अभिलेखीकरण गर्ने कामलाई तीव्रता दिएको उहाँको भनाइ छ। खोज खबरमा अब पालो जनावाजको। गर्मी धेरै बढ़ेको छ। गर्मीका समयमा दिउँसोको समयमा विद्यालयमा विद्यार्थीलाई पठन पाठनमा समस्या हुन थालेको छ। आजको जनावाजमा हामीले केही विद्यार्थीलाई गर्मीले कस्तो समस्या छ भनी सोधेका छौं।
9: नमस्ते, मेरो नाम निरुता कुमाल हो। म श्री कर्णाली माध्यमिक विद्यालय सत्तीबाट म कक्षा 10 पढ्छु। गर्मीमा त त्यस्तो खास चाहिँ त्यति गाह्रो त छैन। हाम्रो क्लास 9-10 चाहिँ फल्सलिङ पनि छन्, पंखाहरू पनि छन्, तर त्यति फास्ट चाहिँ चल्दैनन् पंखाहरू, गर्मी चाहिँ हुन्छ। एउटा क्लासमा चाहिँ टिचरको लगाए चाहिँ 10 हान, यस्तो साइडमा चाहिँ टेबल फ्यानहरू हुन्छ नि त भित्तामा, त्यस्तै लगाएको छ, बट हावा आउँदैन कि। स्टुडेन्टहरू धेरै छन्, सेक्सन पनि छुट्टा आएन नि त्यही भएर। गर्मीमा एउटा बस्नलाई चाहिँ अब विद्यालयमा चिसो पानीको व्यवस्था दिनु पर्यो। पानी त छ, तातो हुन्छ, पानी पनि राम्रोसँग आउँदैन। यस्तो सानो फ्रिजर छ हाम्रो स्कुलमा चाहिँ, अनि सबै विद्यार्थीहरूले चाहिँ त्यहीबाट पानी लग्छन्, तर सकिहाल्छ कि। अनि मोटर पनि छ, मोटरबाट त्यस्तो चिसो पानी आउँदैन, अनि बेला बेलामा विद्युतहरू पनि गइरहेको छ नि त त्यही भएर।
10: मेरो नाम चाहिँ निशान चौधरी, म चाहिँ 9 कक्षामा अध्ययन गरेको विद्यार्थी हुँ, सेतीमा यहाँ झुङ्गा। गर्मीमा चाहिँ खासै त हुँदैन। हाम्रो कक्षामा विद्यार्थी चाहिँ 21 जना छ। पंखा चाहिँ बिचमा मात्रै हावा हुन्छ के, साइड साइडमा हुन्न, साइड साइडमा बस्ने मानिसहरूको धेरै गर्मी हुन्छ, बिचमा राम्रो हुन्छ, खासै त छैन त साइड साइडमा पंखा पनि हालिदियो भने राम्रो हुन्थ्यो। बत्ती गयो भने सोलर प्यानल त छ त क्लासमा विद्युत पठाउँदैनन्।
3: मिस चिना सञ्जाल, म चाहिँ कक्षा 8 पढ्छु। मेरो विद्यालयको नाम श्री जनज्योति आधारभूत विद्यालय। हाम्रो स्कुलमा फ्यान पनि छ, तर 4 फ्यान छ एउटा क्लासमा। विद्यार्थी हामीहरूको क्लासमा चाहिँ 27 जना छन्, तर अरूमा चाहिँ 30-31 त्यस्तै छन्। त्यति धेरै गाह्रो त छैन। हाम्रो क्लासमा 2 फ्यान बिग्रेको छ अनि यता छ, तर बिचको लागि हावा आउन कुनातिर मात्रै हावा आउँछ, तर अरूमा चाहिँ चल्छ। हाम्रो क्लास ल्यान्टरवाला छ, तर अरू 7-8 चाहिँ ल्यान्टरवाला छ, अरू चाहिँ टिनको छ। टिनको छानामा तर म चाहिँ त्यहाँ बसेको छैन, 7 बसेको, तर गाह्रो छ। त्यो पनि ल्यान्टर बन्दकोमै हुन्थ्यो अनि बिच बिचमा पंखा पनि हालिदिएको, पर्याप्त पंखा छैन।
11: पलक साउथ मनौको छेउमा पढ्छु, सृजनता राष्ट्रिय माध्यमिक विद्यालय सुनाभाटा। गर्मी धेरै हुन्छ। म पढ्ने कोठामा 4 पंखा छ। म पढ्ने कोठामा विद्यार्थी 33 छन्। पंखाको समस्या छैन, तर मौसम नै यस्तो छ, साह्रै गर्मी हुन्छ।
8: र सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा 2 विधेयक टेबल गरिएको छ। प्रदेश सभाको 8 अधिवेशनको 2 बैठकमा सुदूरपश्चिम प्रदेश बर्गर र बलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएको प्रदेश सभा सचिवालयले जनाएको छ। सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 नियम 107 उपनियम 1 बमोजिम ती दुवै विधेयक प्रदेश सभा बैठकमा टेबल गर्नुभयो। प्रदेश सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2081 चैत 3 गते र बर्गर भल तथा भलमनसा प्रथा संरक्षण विधेयक 2082 जेठ 2 गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैलालीका किसान बहुबाली खेतीमा आकर्षित, 2-3 बालीसँगै रोपेर आमदानी लिँदै शीत भण्डार र गृह सञ्चालन व्यवस्थापन समितिको अध्यक्ष सचिव र सहसचिव र सदस्यहरू निर्विरोध, उपाध्यक्ष र कोषाध्यक्षमा सहमतिको प्रयास। शिव शक्ति पातावार सामुदायिक वन उपभोक्ता समूहको आम बेला सम्पन्न, संकलित काठ लिलामीको विषयमा छलफल। तत्कृति गर्मीका कारण कञ्चनपुरका 2 नगरपालिकामा विद्यालय 1 लागि बन्द। अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
12: आई बुढल्ला सुन्टो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
13: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
12: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाका अनसे के कत्रा सुघर बनाका अनला बाटी
13: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
12: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684-41208 और 98486-39261। टीकापुर नगर पालिका को सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं। भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं। यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ। नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गरौं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ छतबाट पानी चुहिने भित्तामा दाग देखिने पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ दिवार फुट्ने छाना झन कमजोर हुने करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ अब चिन्ता लिनु पर्दैन धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी डब्लूपीसी र फ्लुकेट प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 98648 36213

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा, कति मिठो! मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
3: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
2: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
0: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858 41 67 र 091-5164-11।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
4: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र।
2: हो नि, एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकरोला रोड टिकापुर कैलाली

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9662823921 र 9659663520।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा
1: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
0: जनरल फिजिसियन विशेषज्ञ सेवा
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
0: दन्तरोग सेवा
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
0: र सिटी स्क्यान सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सामुदायिक रेडियो टीकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: टीकापुर सामुदायिक पुस्तकालय टीकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टीकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टीकापुर सामुदायिक पुस्तकालयको सभा हल।

0: स्कूलका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब च्यानल बाट पनि सुन्न सकिन्छ। देउबार दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्ने, सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने,
1: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दशवास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यविधिहरूको समय सापेक्ष परिमार्जन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढाउने,
0: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय, प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन, सरकारद्वारा बर्खे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने,
0: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी, अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित वर्षा, राति पूर्वतिर सर्दै जाने,
3: ती बागमती गण्डकी प्रदेशको ती स्थानहरूमा त्यसको साथसाथै यो मधेस प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
0: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नु हुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्ने, भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने, अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने, नेपाल चीन जोड्ने विद्युत प्रसार लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने,
5: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङजा, तनहु र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
3: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघ गर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यो सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको एउटा स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज रातिको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी, बागमती, गण्डकी प्रदेशको केही स्थानहरूमा त्यसको साथसाथै यो मधेस प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
5: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको श्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्ययोजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाफ दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश काहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौं, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
5: कानून न्याय तथा मानवाधिकार समितिले काठमाण्डुका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाण्डु उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दसवास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको अविच्छिन्न पठन पाठन, ज्येष्ठ नागरिक, बालबालिका, महिला, सुचेरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल पाएक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने, दुई, सुकुम्बासी तथा अव्यवस्थित बस्यवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
5: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भनी आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकार भित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
0: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा।
6: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
0: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
11: सरलाई हरियोनका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ, जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
12: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा। ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात भन्ने ल्याइदिएपछि किसानलाई छानी छानी किसानको हितमा पनि हुने उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
11: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000 देखि 3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेश उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000 देखि 2,00,000 मेट्रिक टन सम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनु भएका किसान राजकिशोर यादव,
13: नयाँ जात र पुरानो जातमा हामी यो फरक किलो अहिले मिलको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिट भन्दा म 4 फिटमा गएँ, 4 फिट भन्दा मैले 8.5 फिटमा यसपालि गएछु, अनि त्यसमा 12 महिना त्यो डबल आमदनी दोहोरो आमदनी 12 महिना त्यसको बालीको आमदनी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
11: भन्नाले जस्तै
13: भन्ने अब पहिला कठाको 25-30 क्विन्टलको एभरेज थियो र अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
11: सर्लाहीको हरियोन स्थित इन्दु शंकर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो, त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
6: डबल उत्पादन गरिरहेछ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800 देखि लिएर 1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेछ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
11: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दुशंकर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्, साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
13: 3 साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरन पहिलो साल हेर्छ, त्यसपछि खुट्टी हेर्छ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेत खायो, हो अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौँ।
11: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले 12 को सिमरमा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
14: अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
0: लाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ्दो, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: टीकापुर बहुप्राविधिक शिक्षालयमा भर्ना खुल्यो।
16: सिटी रीतिको आंकिक नमूना शिक्षालय टीकापुर बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि आवेदन खुलेको सहज जानकारी गराइन्छ।
15: शैक्षिक कार्यक्रमहरू
16: डिप्लोमा कृषि इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9844-92-88-83।
15: डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिट संख्या 48 जना, सम्पर्क नम्बर 9858-47-88-90।
16: डिप्लोमा पशु विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9855-06-40-31।
15: डिप्लोमा बाली विज्ञान सिट संख्या 40 जना, सम्पर्क नम्बर 9851-27-39-98।
16: डिप्लोमा वन विज्ञान फरेस्टी सिट संख्या 40 जना, सम्पर्क नम्बर 9848-20-60-41।
15: प्रशिक्षण शुल्क हरेक विषयमा 3 वर्षको जम्मा 54,000 मात्र लाग्नेछ।
16: फारम भर्ने अन्तिम मिति 2083 जेठ 13 गते सम्म।
15: अनलाइन आवेदन दिन चाहने आवेदकले itms.ctvt.org.np मार्फत पनि गर्न सकिनेछ। टीकापुर बहुप्राविधिक शिक्षालय।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। करिब चार वर्ष बित्न लाग्दा पनि जाजरकोट भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्। त्यो कार्य निकै ढिलो भइरहेको छ। अधिकांश पीड़ित अझै अस्थायी टहरामै बस्न बाध्य छन्। अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्यांकन र दुर्गम भूगोलका कारण पुनर्निर्माण निकै सुस्त बनेको हो। तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन। हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं।
14: यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्या भए त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फरछोट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिट्टै निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता चाहिँ छ।
17: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको, छुट्टिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको थियो।
14: यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तीनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिहोर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ।
17: त्यो चाहिँ बाढी पहिरोको विषय
14: भूकम्पको त परेन,
17: जाजरकोटको चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र सरकारले काम पनि गर्यो। अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ, सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन। त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
14: यहाँले भनेको जाजरकोटको केसमा छ। अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ। अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
17: गर्न अलिकति ढिला भयो भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
14: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनल्ली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ
17: हुन्छ। कति समय लाग्छ होला अब लगभग, यति महिना, यति दिन, यति रात भन्ने
14: होइन? अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
17: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे, केही बढे, अथवा के छ
14: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल्लै लापुराई जुन कायम भएको छ केही घटेका छन् भने, अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन।
17: उजुरी भन्नाले कस्तो खालको
14: उजुरी? भनेको मैले यहाँ भने नि म पर्नुपर्ने परिन, ऊ होइन म पर्नुपर्ने परिन भन्ने खालको, कोहीको भने कोहीको चाहिँ यो नक्कली हो, ऊ पर्नु पर्थेन, उसको पर्यो भनेर अर्कोले गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ। त्यो त्यसको
17: खासै ठुलो विवाद भएन, तर
14: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको विशेष स्पष्ट रूपमा छानबिन गरेर लागुरै कायम हुनुपर्ने हो।
17: फिल्डमा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ,
14: फिल्डमा गएर हेर्ने पहिला मुसुल्का उठाएका पनि होला नि प्रहरी आफैले पनि होइन, त्यहाँ छरछिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै पालिकाहरूमा त।
17: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
14: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु, मैले होइन जति पनि त लाग्दैन, अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन।
17: बजेटको कुनै समस्या हुने?
14: बजेटको होइन, बजेट मैले यहाँलाई भनिसकेँ, हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँले हेर्नुभयो हुन्छ, तलैबाट नआइकन त हामीले कहाँ गर्ने? त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो, सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ, प्राधिकरणले अड्केको विषय हो भने त
17: अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय तहबाट आएन भन्नुहुन्छ
18: प्रमाण चाहियो नि त मुखले बोलेर भएन प्रमाणलाई हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो कहाँ इस्यू छ होइन मैले त अझ दोषारोपण गर्न खोजेको थिएन अघि हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरे नत्र मैले अघि यहाँ पनि पालिकाहरूमा पनि अलिक समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फिनान्सियल रिसोर्स पनि कम छ भने यस्ता सिडो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाउन् सक्कली पीडितले पाउन् भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर
17: प्रभावित
18: पुगन् भन्ने नै त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ अब अहिले
17: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौं वर्षसम्म पनि बित्छ त्यो त अलिकति चिन्ताको विषय हो अब त्यो समन कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौ अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने आइसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा
18: अब मनसुन पूर्व तयारी तथा प्रतिकार हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिनमै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ त्यसमा चाहिँ विशेष गरी मैले यहाँ पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ प्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5100 घर दुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी प्रदेशहरू छ भने कर्णाली चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपसम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरे हुन्छ त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अघि यहाँ मैले भने जस्तै 11 विपद पर्यो भने 11:49 वा प्रहरी नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध गर्छु
0: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ अहिले देशका विभिन्न स्थानमा चट्याङसहित पानी परिरहेको छ गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ र नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री
19: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
20: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो
21: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ
3: पढाई हुने विषयहरू
4: अनिवार्य नेपाली,
3: अनिवार्य अंग्रेजी,
4: सामाजिक गणित,
3: ऐच्छिक लेखाशास्त्र,
4: ऐच्छिक वित्त शास्त्र,
3: ऐच्छिक अर्थशास्त्र,
4: कम्प्युटर विज्ञान,
3: भर्ना सम्बन्धी कार्यक्रमहरू,
4: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
3: भर्ना सुरु जेठ 3 गतेदेखि,
4: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
3: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
4: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
3: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
4: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
3: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
4: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
3: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
4: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
3: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
4: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
3: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
4: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
3: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
4: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
3: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
4: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
3: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
4: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
3: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
4: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेन्ट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: जेठ 16 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 00 08 र 9825 63 77 72।
4: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
8: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848 57 18 28।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
2: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
3: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
2: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
3: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
2: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
3: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
2: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
3: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
2: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858470079, 9848677786 र 9845449997।
4: बाबु, म तिमीलाई रोक्दिन, तर यति याद राख्नु, हामी दुईजनाको प्राण तिमी भाड्किएको छ छोरा।

0: मन लाग्छ पखेटा फिजाएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न नसक्दा कति दुःख लाग्यो होला मलाई। तपाईँ र बाबालाई सुखी र खुसी बनाउनुहोस् भनेर।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हरि हरि हरि हरि हरि हरि गल्ती भए माफी पाऊ, पहिले भन्छु सारी।

0: शिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति, स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू: हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल, मिति 2083 साल जेठ 14 गते, समय बिहान 8 बजे, स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभाहल।
2: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
3: सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम
1: आजको कार्यक्रममा राष्ट्रपा सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताको भनाई
2: काममा अलिकति बढी 6 जना हामी फोकस पनि छौ त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन
1: फुट र विवादले घेरिएको काँग्रेस विभाजनको डिलमा पुगेको हो
3: अहिले त्यसो दुःख र गम्भीर स्थिति हुँदैन पुरैले पुरै ढङ्गमा बाटा समितिले मिल्ने परिस्थिति बन्छ
1: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी
4: अशोक दाहालबाट समाचार सुन्नुहोस् पोप लियोले आर्टिफिसियल इन्टेलिजेन्स एआईको खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन् पोपकालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन् उनले भने आर्टिफिसियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ यो शब्द कडा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो किनभने यसमा विश्वको ध्यान जान जरूरी छ पोप लियोको भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन् पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन् अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन् इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन् दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ युगाण्डामा थप 2 जनामा इबोला संक्रमण पुष्टि भएको छ युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन् बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन् अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन् र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन् इरान युद्धका बावजुद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन् साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ यो बीबीसी नेपाली सेवा हो
1: साझा पखमा यहाँलाई स्वागत छ सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन् अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ एक रिपोर्ट रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि प्रष्ट्याए उनले उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
2: प्रधानमन्त्री ज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौँ, त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
1: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमण पछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपियन युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्न कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
3: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो र अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, सँगसँगै जाने र 15 महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ, सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जे अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग नेपाली कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
5: वैधानिक व्यवस्था भन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले 15 महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरेका हो, त्यतर्फ संकेत गरे तपाईँले?
3: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने, र यसले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त त्यो विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
5: 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
3: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ टेकेर यसलाई त्यस अनुसार गर्ने हो? यो त कस्तो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ, त्यसैले
5: अझै पनि उनीहरूप्रति
3: होइन शङ्का भन्दा पनि के आधारमा चाहिँ हामीले अर्को स्टेपलाई तय गर्यौं त? त्यो कुरा त कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
5: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
3: होइन, उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्न अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
5: तर विधानमा त्यो व्यवस्था छैन नि होइन?
3: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ। तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइनन्।
5: तर तपाईँहरूले जुन मनोनित गरिदिनुभयो उनी निकट नेताहरूलाई केन्द्र छन् त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो नि डाक्टर शेखर कोइरालाको।
3: सेन्टर कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो। त्यो कुराकानी परिणाममुखी नहुने जस्तो देखिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि, भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो।
5: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब कांग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ, जुटे पनि ठिक छ नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
3: होइन, हाम्रो पहिलो प्रयास सबैलाई सँगै लाने, एकताबद्ध बनाउने, जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयास बाटो सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त हाम्रो काबुमा पनि हुँदैन।
5: तपाईँ अब नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेको छ?
3: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन। यो कुनै न कुनै ढङ्गबाट चाहिँ समितिले मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
1: उनी थिए नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, साथी शरद केसीसँग कुरा गर्दै। एउटा प्रसंग छोटकरीमा, नेपालले मलेसिया, कतार, सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम,
6: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौं।
1: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
7: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताह अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरान बीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
8: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुल के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग करी।
9: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी संदेश।
10: जब जब गर्मी महीना आउँछ तब तब अमूल्य ब्रांड को आइसक्रीम को याद आउँछ। मैंगो, लीची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु, अब खाने पालो तपाईँको। जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाऊ है।
11: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
10: रियल मिल्क, रियल आइसक्रीम, अमूल्य आइसक्रीम, खोजी खोजी खाऊ, यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: कब्बू का पिए रही था, कब्बू पेंसिल रही था, कब्बू झोले फटाका आज था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से नानम था
0: कहाँ से लन वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी कई एक आनल झोला दस कटस बाटिन ये बुरहक ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमर फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
3: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना
4: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ
3: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ
3: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन
4: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ टीकापुर नगरपालिका कार्यालय
6: यो बाटो प्यारो छ यो बाटो प्यारो छ
7: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
8: जेठ 16 गते शनिबारका दिन
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
7: लामो समयसम्म टाउको दुख्ने बढी रिसाउने झिजो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला
8: डाक्टर आउने दिन जेठ 16 गते शनिबार
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ याद गर्नुहोस् आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: टीकापुर सामुदायिक पुस्तकालय टीकापुर कैलालीको बन्द सत्र हुने बारेको सूचना। टीकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द सत्र हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू: हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल

0: विधानको कार्य समिति गठनको दफा 16 उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभाहल।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
2: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: ससानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
2: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
1: टिकापुर अस्पताल, टिकापुर।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र फ्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडि, फोन नम्बर 98648 36213।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
2: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
2: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
2: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
2: एसईई, एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 98584470709, 98487786 र 98445449997।
3: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
4: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: जिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
2: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
3: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
2: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मदत गर्नुहोस्।
3: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा एघारमा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा एघार अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्तशास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू,
1: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
1: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि रूप सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
5: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
6: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
7: जनरल फिजिसियन विशेषज्ञ सेवा,
6: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
7: दन्तरोग सेवा,
6: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
7: मनोचिकित्सक विशेषज्ञ सेवा,
8: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
7: र सिटी स्क्यान सेवा,
6: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
7: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
6: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
7: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
6: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
7: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
6: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
7: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
6: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-35-8। कलेज, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

सामुदायिक रेडियो टिगापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप बाट रतन चौधरी को नमस्कार। सुदूरपश्चिम प्रदेश सभा को आज को बैठक दुईवटा विधेयक टेबल गरिएको छ। प्रदेश सभा को आठौं अधिवेशन को दोस्रो बैठक में सुदूरपश्चिम प्रदेश बर्गर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्ध में व्यवस्था गर्न बनेको विधेयक र टिकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय को सम्बन्ध में व्यवस्था गर्न बनेको विधेयक टेबल भएको प्रदेश सभा सचिवालयले जनाएको छ। सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेश सभा नियमावली 2080 को नियमावली 160 को उपनियम एक बमोजिम ती दुवै विधेयक प्रदेश सभा बैठकमा टेबल गर्नु भएको हो। प्रदेश सरकारले टिकापुरमा विज्ञान तथा प्राविधिक विश्वविद्यालय विधेयक 2081 चैत 3 गते र बर्गर भलमनसा प्रथा संरक्षण विधेयक 2080 को प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो। रानी जमरा कोलरिया सिंचाई अन्तर्गतको बनेको शीत भण्डार गृह कोल स्टोर सञ्चालन तथा व्यवस्थापन समितिका अधिकांश पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्। जेठ 10 गते भएको पहिलो साधारण सभा पछिको निर्वाचन कार्यक्रम अनुसार उम्मेद्वारी दिएका मध्ये केहीले सहमतिको आधारमा उम्मेद्वारी फिर्ता लिएपछि अधिकांश पदहरू निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेद्वारी दिनुभएका कृष्ण प्रसाद बजगाईले उम्मेद्वारी फिर्ता लिएपछि नीरबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सचिवमा उम्मेद्वारी दिनुभएका दिनेश कुमार थारू र होमनाथ उपाध्यायले उम्मेद्वारी फिर्ता लिएपछि तनिराम चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। सहसचिवमा एकजना मात्रै उम्मेद्वारी परेकोमा मुकेश बहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। दुई खुला सदस्य पदमा उम्मेद्वारी दिनुभएको अमर बहादुर पुन मगर र विष्णु बहादुर रोकायले उम्मेद्वारी फिर्ता लिएपछि धर्मराज तिमेलसेना र सिद्धराज ठकुला निर्विरोध निर्वाचित हुनुभएको छ। दलित सदस्य पदमा थिरज दासको उम्मेद्वारी फिर्ता भएपछि जंगबहादुर लोहार निर्वाचित हुनुभएको छ। महिला सदस्यमा तीनजना पदाधिकारीको उम्मेद्वारी दिनुभएकोमा अनिता कुमारी चौधरी उम्मेद्वारी फिर्ता लिएपछि सोमती कुमारी चौधरी दिलु घरती मगर र सीता डंगौरा निर्विरोध निर्वाचित हुनुभएको छ। उपाध्यक्ष पदमा चतुर प्रसाद खनाल र संगम शाहको उम्मेद्वारी छ भने कोषाध्यक्ष पदमा जनक कुमारी चौधरी र हीरा देवी चौधरीको उम्मेद्वारी रहेको छ। अध्यक्ष सहित अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मात्रै निर्वाचन नहुने निर्वाचन समितिले जनाएको छ। दुई पदमा सहमतिका लागि समय दिएको छ। निर्वाचन समितिका सदस्य परशुराम महतोले भन्नुभएको छ जेठ 12 गते भएको हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ। शिवशक्ति पातावार सामुदायिक वन उपभोक्ता समूहको आम भेला भएको छ। सोमबार भएको भेलाले सामुदायिक वनले खैर जातका सुखा तथा धलपड़ा रूख कटानी तथा संकलन गरेको र त्यसलाई बिक्री वितरणका लागि सहमति जुटाउन आम भेला गरिएको सामुदायिक वनका अध्यक्ष भीमबहादुर साउदले बताउनु भएको छ। अध्यक्ष साउदले सामुदायिक वन उपभोक्ताहरूको भएको यसको निगरानी र सुझाव दिन आग्रह गर्नुभएको छ। आम भेलालाई सम्बोधन गर्दै जानकी गाउँपालिका वार्ड नम्बर 9 का वार्ड अध्यक्ष खगेन्द्र भण्डारीले सामुदायिक वनमा भएको आमदानीलाई सही ठाउँमा सही रूपले लगानी गर्नुपर्ने आग्रह गर्नुभएको छ। कैलालीका किसान बहुबाली खेतीमा आकर्षित भएका छन्। केरा खेती गर्ने किसानले केरा खेतीसँगै मकै खुर्सानी तोरी लगायतका खेती गर्न थालेका छन्। टिकापुर बाघमाराका केरा किसान टेकेन्द्र धामीले केरा खेतीभित्र मकै खेती गर्नुभएको छ। धामीले यस वर्ष मकैको दुई बाली लिने तयारीमा हुनुहुन्छ। केरा खेतीभित्र एकपटक उत्पादन भएको मकै बेचिसक्नु भएको धामीले बारीमा फेरि
केरासँगै मकै फस्टाउने गरेको छ। 6.5 बिघा जमीनमा केरा खेतीसँगै मकै खेती गर्नुभएको छ। एकपटक लाखौंको मकै उत्पादन लिइसक्नुभएका धामीको बारीमा फेरि मकै हुर्किन थालेको छ। लामो समयदेखि 12 बिघामा खेती गरिरहनुभएका धामीले गत वर्ष पनि केराभित्र खुर्सानी र तोरी खेती गर्नुभएको थियो। केरा खेती गरिरहेका धामीले विगतमा केही गरिने समेत केरा खेतीलाई समय र परिवर्तन समेत गर्नुभएको छ। विगतको असारमा केरा रोप्ने धामी 2 वर्षदेखि मंगसिरमा आधा जमीनमा समेत केरा रोप्ने गर्नुभएको छ। टिकाबाट 5 पहाड़ीपुरका किसान शेरबहादुर साउतले गत वर्ष असारमै केरा रोप्नुभयो। केरा खेतीको बीचमा असोज महिनामा उहाँकै समेत मकै र तोरी खेती गर्नुभएको छ। बेमौसमी मकै तयार भएकाले राम्रो फाइदा लिन सकिने उहाँको भनाइ छ। सरकारले आर्थिक वर्ष 2083-84 लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको, मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकिएको छ। सरकारले सहकारीको बेठिसी जाँचबुझ आयोगमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकमा निर्णय सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले भन्नुभएको छ, सहकारीमा भएको बेठिसी जाँचबुझ आयोगको प्रतिवेदनमा सार्वजनिक गर्ने निर्णय गरेको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घर दैलोसम्म पुगाउने उद्देश्य शुरू गरिएको समेत सरकारी कुरियर सेवा अहिले देशभरका 7 जिल्लामा विस्तार भएको छ। खुराक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीमा डिजिटल र व्यवस्थित बनाउनुपर्ने प्रयास रूपमा राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायतका कागजात घरमै पुर्याउने कार्य तीव्रता बनाएको छ। र नेपाल साफ महिला च्याम्पियनशीप फुटबलमा विजयी शुरूआत गरेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भूटानलाई 1-0 गोलले हराएको हो। हवस् त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबरसहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: के भयो त छोरीलाई भुकेर आएको छौ त
1: हेर्नुहोस् न काका छोरी फुल्किन बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
0: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
1: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
0: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
2: बाबा
1: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
0: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
3: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: के भयो किन कराएको यस्तो
7: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
8: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
9: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 हास डायल गरी वा एनसेल एपमा गइलिनुहोस् एनसेल नेपालकै लागि

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार

0: वस्तु बिक्री वितरण गर्न पाइने छैन।
1: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
2: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
2: व्यवसायी स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
2: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: सिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
2: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
0: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
0: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायिक स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
0: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
0: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

भनेर निर्णय गरिएपछि अब त्यसमा सारा सम्पूर्ण जनहरू जम्मा भए। त्यसपछिबाट त्यो जम्मा भइसकेपछि ल अब त कसले दिएको यो उपदेश भन्दाखेरि यसलाई जब राखौं, यसलाई दण्ड सजाय केही नदिऊ, यसलाई चुट्नु पिट्नु केही नगरौं, बरु कोबाट यो कुरा रहेछ यसलाई अत्याउने र एक दिन जब उपस्थित गराएर बारम्बार सोध्ने पक्षमा लागू भन्दा अनि हिरण्यकश्यप नामको दानवले यस्ता प्रकारको वचन सुन्दा के टेर्ने के गर्ने के मान्ने। अनि त्यसपछिबाट हिरण्यकश्यपले आफ्नो कामबाट कहिल्यै विचलित नभइकन आफ्नो कर्तव्यमाथिको पोतलाई अगाडि लम्काएर लय प्रह्लादजीले। अनि त्यसदेखि पछाडिबाट महाराज सारा सम्पूर्ण साथीहरूलाई जन श्रवणम कीर्तनम विष्णु श्रवणम पाद सेवनम अर्चनम वन्दनम दासो साक्षी आत्मनिवेदनम भगवान विष्णुको जय जय जय भन्दै पाउन थाले लुणाका लुणा सारा जन। के आश्चर्य, हिजोसम्म त एक्लै त बिग्रिया थियो, आजबाट गाउँै सलल, यस्तो व्यक्तिलाई कसरी छोड्यो, यसलाई पाता कसरी चुट्ने पेट्ने भन्न लाग्दा प्रश्न उठ्यो महाराज हिरण्यकश्यपको छोरो प्रह्लाद कसरी ज्ञानी भए भनेर सोधिएको प्रश्नमा जम्मा तीन कारणले भएको छ। एक नम्बरमा हिरण्यकश्यपकी पत्नी गर्भवती भएको बेलामा मारिदिन्छु भनेर इन्द्र महाराजले लगारेका थिए तिनकी पत्नीलाई, लगार्दै लगार्दै लगार्दै जाँदाखेरिमा सारी आपत्तिमा परेकी पत्नी कयादुले रुँदै गएको देखेर नारदले दया उठेछ र हेर रानी नरौ, तिमी हिरण्यकश्यपकी पत्नी हौ, भगवानको नाम जप्नेवालालाई कहिल्यै पनि दुःख हुँदैन, प्रभुको नाम जप, नाम नौवटा नामको भक्ति छ, श्रवणम कीर्तनम वैष्णव श्रवणम पादसेवनम अर्चनम वन्दनम दासो सख्य आत्मनिवेदनम यही नौवटा भक्ति जप है भन्नुभएको थियो। तिनले झक सुनिन् तर जपिनन्, तर त्यो पेटभित्रको बच्चा प्रह्लाद रहेछन्, आमालाई आफू गर्भैमा छँदा नारदले दिएको ज्ञानले उनीले जानेर जपेछन् र त्यही भक्त हुन गएको हो महाराज। यसै कारणले गर्भवती भएका नारीहरू कथा पूर्व प्रवचन ध्यान मनन कीर्तन सुन्न जम्मा हुन आउनु, अनि एउटा कुराले भक्त प्रह्लाद यो भएको। दोस्रो नम्बरमा भक्त प्रह्लाद हुनु पर्नेका कारण के, हातमा जल लिएर रजस्वला भएकी महारानी कयादुले जल अर्पण गर्न लागेकी थिइन् सूर्यनारायणपट्टि चार दिनको दिनमा, रजस्वती भएको दिनमा विष्णु विष्णु विष्णु भन्दै दुईटा चारा उडेर गए, त्यही पटक गर्भाष्ट भएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको महाराज। अर्को पटक हिरण्यकश्यपकी पत्नी कयादु महारानीले आफूले आफ्नो पतिसँग गर्भाष्ट ऋतुदान लिने बेलामा सोधिन, श्रीमान तपाईँको शत्रु भनेको को हो, जोसुकै होस् त अहिले किन चाहियो त रङ्गनडङ्गी भन्ने थियो, होइन भन्नुहुन्न को तपाईँको शत्रु, ए बाबा जोसुकै होस् त मुडकीले हामी जति पो छ ए भन् भन्दा भन्दै भनेन, भन्नुहोस् न भन्दाखेरिमा आखिरमा मेरो शत्रु विष्णु भन्यो, को रे विष्णु, एक सय पटक विष्णु जपिसकेपछि गर्भाष्ट दिएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको कारण यो। अझ मूल कारण अर्को छ, हिरण्यकश्यपको पालामा धर्म अर्थ काम मोक्ष केही गर्न नपाइने, एउटा ब्राह्मणले राति राति गएर जब कमण्डलोमा जब जल राखेर गंगा स्नान गरेर शालिग्राम पूजा गरेर आउँदा रहेछन्, एक दिन अलि उज्यालै भएछ ठिक बाटोमा आएको हिरण्यकश्यपको नै बाटोमा भेट भयो महाराज, स्वस्ति भने ब्राह्मणले कमण्डलोमा सरलक्क राखे शालिग्राम, स्वस्ति स्वस्ति ब्राह्मणजी भन्यो, कहाँबाट आउनुभयो भन्दा नुहाएर आएको, के ल्याएको कमण्डलोमा, हजुरलाई चोखो जल ल्याएको भनिदिनु भयो डरले, लौ त भनेर टप्पक्क टिपेर स्वाट पिइदिएको थियो। हिरण्यकश्यपले शालिग्राम समेत पिएछ, त्यही शालिग्राम नै गंगाजीको जल र शालिग्राम नै पेटमा गएर ब्रियमा परिणत भएर कयादुको गर्भमा प्रवेश भएको बच्चा हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको हो। प्रह्लाद भक्ति हुनेका मूल कारण र सिद्धान्तहरू यिनै हुन् महाराज। अनि प्रह्लादले बडो प्रेमपूर्वक जब भगवानको नाम जपे, अब उनलाई चुटे, हिरण्यकश्यपले पिटायो चुटायो दण्ड दियो, भाला रोप्यो हात्तीले कुल्चायो, पहाडबाट उकाल्ने ओह्राल्ने डडेलो लगाउने शरीरमा झिर प्रहार गर्ने, तर प्रह्लाद मरेनन्, उनै प्रह्लादले भगवान नारायण वासुदेवको भजन गरे हरे। महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, लौ त महाराज परीक्षित बाँकी अंश तपाई के सुन्न चाहनुहुन्छ। यहाँलाई मैले जुन प्रकारको प्रकरण बताइराखेको छु, हिरण्यकश्यपको नामगिरीको दानवराज बडा वैभवशाली अत्यन्त तेज बान, हिरण्यकश्यप नामगिरीको दानवले विश्व ब्रह्माण्ड सारालाई चिकित बनाएर आफ्नो प्रकारको प्रकरणमा आफ्नो छोरालाई दण्ड सजाय दिन लाग्दा नमरेपछि अब आफैले मेरो छोरो मै किन मारौं भनेको आखिरमा मैले मार्नु पर्यो भन्ने कठोर निर्णय गरेर
हिरण्य कशिपुले छोरो मार्नका लागि आफू तयारी भइसक्यो भन्ने सम्मको कथा यस अध्यायबाट। श्रीमद् भागवत महापुराण अहिले कति कथाको वर्णन गरिन्छ भने, हिरण्य कशिपुले आफ्नो छोरोलाई आफै किन मारौं, भरसके आफूले लगाएको बिरुवा विषयी भए पनि किन उफलौं भन्ने मैले प्रयास गरेको, तर मेरो छोरो मैले नमारिकन नहुने भयो, अब के गर्ने होला, अब यसलाई दण्ड दिन्छु, सजाय दिन्छु, यसलाई यातना दिन्छु, कष्ट दिन्छु भन्ने यो प्रकारबाट निर्णय गरिसकेपछि अब कहीँबाट उपाय हुन सकेन र अनि त्यसपछिबाट हिरण्यकश्यप नाम गरेको दानवले दण्ड सजायको लागि कठोर प्रकारको निर्णय लियो। अनि हिरण्यकश्यप नाम गरेको दानवले कठोर निर्णय गरिसकेपछि आखिरको बीचमा र आफू तयारी भयो दण्ड सजाय दिनका निमित्त ठूलो यातनाको लागि, ल अब तेरो विष्णु कहाँ छ भन् भन्दा पति चैले अनुरोध गर्नुभयो, मेरो भगवान यो कुरो गर्नै नहुने, मेरो ईश्वर अब कसो गर्ने, यसलाई सजाय दिनु हुँदैन, यसलाई दण्ड दिनु हुँदैन, यसलाई यातना दिनु हुँदैन, यसलाई कष्ट दिनु हुँदैन, आफ्नो छोरो प्रभु भन्दै थिइन्। अब तैले भन्दा हुन्छ कहाँ कि अब यो त सारा सम्पूर्ण शत्रु हो, किनकि यसले यतिसम्मको काम गर्यो, यतिसम्मको वैभव यतिसम्मको नष्ट गर्यो, यसले यतिसम्मको यातना दियो हामीहरूका प्रतिमा, त्यो बयान गरी साध्यै छैन, यो त महान शत्रु, शत्रुलाई पनि राख्नुहुन्छ। हिरण्यकश्यप भन्छ अधिकृत ब्राह्मणले धनका लोभले छोरो त बेचे भने देख्ने शत्रु मार्न के हुन्छ, छोडिदे चुप। अनि त्यसपछिबाट चुटे पेटे दण्ड दिए, कहीँबाट केही लागेन र आखिरमा चुट्दै पिट्दै दण्ड दिँदै लिएर जाँदाखेरिमा हिरण्यकश्यप नाम गरेको दानवले सारा सम्पूर्ण सम्मा वैभवको नष्ट गरायो। हिरण्यकश्यप भन्न लाग्यो, लवन तेरो विष्णु भनेको कहाँ छ लवन भनेर निर्णय गर्यो, अब मेरो विष्णु कहाँ हुने, मेरो परमात्मा सबै ठाउँमा हुनुहुन्छ भनेर जब यस किसिमबाट प्रह्लादले आज्ञा गर्नुभयो, कुन कुन ठाउँमा छ लवन भनेर सोद्धाखेरिमा जले विष्णु, थले विष्णु, विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु, सर्व विष्णु महिम जगत, यो विश्व ब्रह्माण्डमा सारा ठाउँमा मेरो भगवान नबसेको ठाउँ नै छैन, सबै ठाउँमा प्रभु नै हुनुहुन्छ, तपाईँ जस्तो अज्ञानकारी, तपाईँ जस्तो निर्भीक र निर्बुद्धि भएका व्यक्तिका लागि कहीँ पनि होइन, तर मेरो विचारमा चाहिँ जले विष्णु, थले विष्णु, विष्णु पर्वत अवस्थके ज्वालामाला कुले विष्णु, सर्व विष्णु महिम जगत, विश्व ब्रह्माण्ड सारा ठाउँमा मेरो विष्णु भनेपछि उसले देखे तेरो विष्णु सबै ठाउँमा छ कि भनेर सोद्धाखेरि हरे मेरो परमात्मा सबै ठाउँमा अन्यथा छैन, त्यो सबै फट्टीको खम्बामा पनि छ कि भनेर प्रमाण गरेको थियो, मेरो ईश्वर फट्टीको खम्बामा छरलकै हुनुहुन्छ भने शंका छैन भनेर सिसाको खम्बा अहिलेको मर्करी जस्तो, त्यो सिसाको खम्बामा एक मुर्गी तेरो विष्णु बसेको ठाउँमा यो भएर पड्काइदिएको थियो, त्यसै ठाउँबाट भगवान नारायण वासुदेवको नरसिंह अवतार प्रादुर्भाव भयो, आधा बाघ आधा मान्छे जय बोलो नरसिंह अवतार भगवानको, आकाशबाट फलमाला गुच्छा भयो अबिरको वृष्टि, भगवान नरसिंहको जय जय, जलथल दुबईमा हरि दर्शन दिन आई।

പരീക്ഷിത് ഇരണ്ട് കശിപുകാസുര പ്രഹ്ലാദായി അയിലെ ഭഗവാൻ പരമാത്മ പരമേശ്വരളെ ദർശനക്ക നിമിത്ത ഭട്ടി കുഖമ്മാവാട്ട ദർശനം ദീപക്ഷു ഹിരണ്ട് കശിപുലെ ജോർദാർ സിംഗ ലടായി കരു ഭഗവാൻ സിംഗ ലടദാ ലടദാ ലടദാ ലടദാ ലടദാ ഹിരണ്ട് കശിപു താക്യു ഭഗവാനെ ചാപ്പഷമാവണ ബോർ സാജകോ പ്രഹരമാ ചൌകോഷ്കോ ബീച്ചമാ ഗൈര സംഗ്ര ഠേലാമാ ബസി ബക്ഷു ഐ ഹിരണ്ട് കശിപു തൈലെ ജലമാ പണി നമോരു ഥലമാനി നമോരു ഭനെ ഓ ഓ മനു കാഖായി നമോരു മനയാസസ് മനയാസൈന കാക്മാ തെരിച്ചാവുന്നു ബോ തലൈ സിദ്ധാവുന്നു ഭിത്രണി നമോരു ബൈരണി നമോരു ഭനെ ഓ ഓയിനസ് ഓ यो भित्र के बाहर भनेर चौकोशमा राख्नु भएको थियो भित्रनी होइन बाहिरनी होइन चौकोशो भन्यो अहिलेसम्म ब्रह्माजीले सृष्टि गरिएका यावत जीवात्मा प्राणीबाट नमरो भने हो कि होइन हो भन्यो आधा बाघ आधा मान्छे भए कहीँ देखिया थिस् भने तैँ मात्रै हो भन्यो मै हो नि तँलाई सिद्धहरूको देख्दै अनि छत्तीमा चिरेर साँझका प्रहरमा दिनमा होइन रातमा होइन साँझको प्रहरमा हिरण्य कश्यपलाई भगवानले वज्र बनाएर शरीरमा जब छत्तीमा नङ रोप्नु भएको थियो हिरण्य कश्यप मर्यो हिरण्य कश्यपको तेज भगवानमा प्रवेश भयो हिरण्य कश्यप परम धाम आकाशबाट फूलमाला गुच्छ लाभिरको वृष्टि भगवान नरसिंहको जय जय अनि हिरण्य कश्यप मर्यो त्यहाँबाट उछिटिएको भगवानको तेज पुञ्ज धान नै नसक्ने तरिकाले गयो जाँदा बुढा नीलकण्ठ नारायण चागु नारायण इच्छुङ्कु नारायण मत्स्य नारायण बद्री नारायण मुक्ति नारायण आदि आदि गरिएका 108 भारत वर्षमा नारायण स्थानहरू त्यही बेलामा स्थापना भए अनि भगवानको चरण रूपी कमलमा सबले ध्यान गरे प्रभुलाई शान्त गर्नको निमित्त क्रोध शान्त भयो साथै समुद्र छचर्कियो पहाड़हरू एकदम पैरन लाग्यो भाराक्रान्त पृथ्वी भइन् त्यसकारणले भगवानको चरणमा गएर सारा ब्रह्मादी देवताले प्रार्थना गरे सकेनन् शान्ति गर्न इन्द्रले प्रार्थना गरे शान्ति गर्न सकेनन् वरूणले प्रार्थना गरे सकेनन् केमले सकेनन् पितृहरूले सिद्धहरूले गन्धर्वहरूले नागहरूले सिद्धहरूले विद्याधरहरूले प्रजापतिहरूले गन्धर्वराजहरूले यक्षहरूले किमपुरूषहरूले वैतालिकाजनहरूले किन्नरगणहरूले विष्णु पार्षदहरूले साराले प्रार्थना गरे भगवान प्रसन्न हुनु भएन अनि ब्रह्माजीले पक्का पनि आफ्नो भक्त प्रह्लाद खोजी बक्सेको भगवानले भन्ने बुझेर बाबु प्रह्लाद तिम्रो अगाडि नरसिंह अवतार भगवानको शरणमा सेवा गर्नु तिम्रो आज पूर्ण दायित्व र यो पृथ्वीको भाराक्रान्तलाई उद्धार गर्नु पर्यो भगवानको तेजले खप्न सकिनन् पृथ्वी भन्दाखेरि भगवान प्रसन्न हुनु भने यस किसिमबाट प्रसन्न भएका प्रह्लादको अगाडि गएर भगवानको अगाडि गएर प्रह्लाद उभिनुभयो प्रह्लाद उभाच प्रह्लाद भन्नुहुन्छ ब्रह्मादय सुरगणा मुनय त सिद्धा सोतै कतान मत यो पथ सम्प्रवाहे नराजितु पुरुगणे रधुना विप्रु किम त्रमति समय जाते भगवान म आश्चर्य मानेको छु ब्रह्माले प्रसन्न पार्न नसकेका भगवानलाई शिवले प्रसन्न पार्न नसकेका भगवानलाई इन्द्र एम वरूण कुबेर सनक सनन्दन सनातन सनत कुमार र वैताली ऋषि महर्षिहरू प्रजापतिहरूले प्रार्थना गर्दा प्रसन्न नभएका भगवानलाई म जस्तो उग्र जाति म जस्तो कुलघाती म जस्तो पिताजी मराउनेवाला यो आफ्ने आतताई कसरी प्रसन्न पार्न सक्छु होला मेरो ईश्वर म हजुरसँग संकेत भएको छु मेरो प्रमाणमा मन्ने धना विजनहरू पतय श्रुत जस तेज प्रबाल भर पौरस बुद्धि योगा नारा धना ए भवयन्ति परेश पुंसो भक्त सुतुष भगवान गजयुत पाय हजुरसँग म यो विन्ती गर्दछु मेरो नारायण जसले नरमा अधम राक्षसको पुत्र शत्रुको पुत्र लोककण्टकारीको पुत्र भक्तिले रहित भएको फेरि यस्तासँग हजुर कसरी प्रसन्न हुनुहोला तर यति मलाई विश्वास छ कि भगवान गजयुत पाय जब यस किसिमबाट हात्तीले ग्राहका मुखमा पर्दामा पनि हजुरले को स्मरण गर्दा उद्धार पाए थियो भनेदेखि मैले पनि पक्कै पाउँछु भन्ने मानेमा पूर्ण विश्वास छ मेरो परमात्मन हजुरलाई कोटि दण्डवत प्रणाम छ प्रसन्न हुनुहोस् हात्तीको राजा गजेन्द्रलाई मुक्ति बनाउन जसरी तयारी भइबसिएको थियो मलाई पनि त्यसरी नै भनेपछि ठिक छ भनेर भगवान भन्नुहुन्छ बाबु प्रह्लादजी प्रसन्न छु तिमीसँग इच्छा माफीको वरदान माग्छु परमात्माको चरणमा पाऊको सेवा अब बाबु प्रह्लाद तिम्रो बाबालाई मैले मारे तिमी बाबाको क्रिया काष्ट गर मेरो बुबा नरकमा जानुभयो कि भन्नुभएको थियो तिमी जस्तो भक्त छोरो पाउनेवाला बाबु नरकमा जान्छ अन्यथा नै 21 कुलको उद्धार भइसकेको छ तर तिमीलाई म एउटा कुरा बताइदिन्छु सुन बाबाको क्रिया काष्ट गर्नै पर्छ छोराले पुत्रस्य परमो धर्म पितृ सुश्रूषणे रता
यसै कारणबाट पुत्रले पिताजीको क्रिया काष्ट गरिसकेपछि अब तिमी कहाँ जाने? सरासर जाऊ रसातलमा। तिम्रो आजका मितिबाट 7 पुस्ता म मार्दिन, बुझेनौ? मैले हिरण्यकशिपुलाई मारे, प्रहलाद तिमीलाई मार्दिन, तिम्रो छोरा विरोचन हुनेछन् त्यसलाई मार्दिन, तिम्रा विरोचनका छोरा बलि हुनेछन् त्यसलाई मार्दिन, बलिका छोरा बाणासुर हुनेछन् त्यसलाई मार्दिन, बाणका सुरका छोरा मार्जरी हुनेछन् त्यसलाई मार्दिन, उनका छोरा बज्राङ हुनेछन् त्यसलाई मार्दिन, उनका छोरा ताराकासुर हुनेछन् उनलाई मार्दिन। आजका मितिले 7 पुस्त तिम्रो कुलमा मार्दिन बाबु, तिमी विदा भएर जाऊ भन्नुभयो भगवानले। अनि अब म कहाँ जाने भन्दा रसातलमा जाऊ, मैले कहिले प्रभुको चरण पाउँछु भन्दा 8 सावरणी मनुको पालामा तिम्रो नातिनी स्वर्गको राजा हुन्छ, त्यही बेलामा तिमी स्वर्गको आधिपत्य मालिक त्यहाँको पितामा भएर बस्नेछौ, विदा हो। यस्तो प्रभुको वचन सुनेर प्रभुका चरण रूपी कलमा ध्यान गर्दै मनन गर्दै अहिले प्रहलाद आफ्नो पिताजीको क्रिया काष्ट सके सकल शत्रु निवारण हुनेछ जुन कथा सुन्नाले महाराज परीक्षित। यसरी मैले यहाँलाई प्रमाण

0: 南北张北张北张北张北张北张北张北张北张北张北张北张北张北张北
1: महाराज परीक्षित लाई सुखदेव ले बताऊं वो सुन कादि ऋषि सुरवरुआव यहाँ लाई हिरण्यकश्यपु चरित्रार्थ वर्णन विस्तार संपन्न अब तपाई के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा आचार संहिता को वर्णन विस्तार हामीले गर्नुपर्ने सदाचार नियम र कानून सब कथा भन्दा उपरांत विशेष आचार संहिता को वर्णनमा राजा परीक्षित सुनाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
2: जय बोलो श्रीमद् भागवत महापुराणको
1: अब एक श्रीमद् भागवतको चतुर्थ स्कन्धको एघारौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ आचार संहिताको वर्णन पहिला नम्बरमा आचार संहिता यसरी प्रमाण गरिएको छ ऋषेश्वर समुनकादि सबभन्दा पहिला वर्णन विस्तारको लागि प्रमाण गर्दछु सत्य बोल्नु दया गर्नु हाम्रो आचार संहितामा पर्ने सिद्धान्तहरू सत्य बोल्नु दया गर्नु तप गर्नु शौच गर्नु युक्तायुक्त विचार गर्नु तितिक्षा समदम अहिंसा ब्रह्मचर्य दान स्वाध्याय आर्जन सन्तोष भगवानको सेवा असल कर्म र खराब कर्मको विचार निष्फल कर्मयोग मौन व्रत आत्मविचार संविभाग श्रवणम कीर्तनम स्मरणम इशपाद अर्चनम नम्रतो दास सखी आत्मसमर्पणम यति 30 लक्षण हामी आचार संहिता भित्र पर्दछ यी आचार संहिताको लक्षणहरू हुन् यी आचार संहिताले के गर्छ सधैं सत्काममा लागिसकेपछि नचाहिँदो काममा चित्त बहुत समस्या जान सक्दैन सधैं जब असल काम गर्ने व्यक्तिले खराब काम गर्न सक्दैन खराब काम गरिएको व्यक्ति असल काममा आउनै गाह्रो मान्छ त्यसको त्यस्तो वातावरण तयारी भएर जान्छ त्यसै कारणबाट ब्राह्मणले छ कामको प्रतिपादन दान दिने दान लिने यज्ञ गर्ने गराउने पढ्ने र पढाउने क्षेत्रीहरूको लागि क्षेत्रीय नीतिमा के बताइएको छ भनेर भनेदेखि युद्धोत्साह युद्धको उत्साह अनि त्यसपछिबाट पृथ्वीको रक्षा प्रजा पालन राष्ट्र उन्नति र समृद्धि सीमाङ्कनको रक्षा क्षेत्रीको युद्धोत्साह हो वैश्यको कृषि वाणिज्य गोरक्षा हो किसान गर्नु व्यापार गर्नु शूद्रको स्वामी भक्तिमा चित्त र सुधारको पक्षमा विवेक विचार यिनै प्रभावबाट ब्राह्मण क्षेत्री वैश्यको उद्धार हुँदै जाने सबैका लागि शौच स्वामी सेवा नमस्कार सत्यम बान्धुत्व भ्रातृत्व प्रेम सद्भाव यी सबैका लागि उत्तिकै लाभदायक कुरा हुन्।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: ए रोक रोक रोक
3: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: आजै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि।
6: टिकापुर सामुदायिक पुस्तकालय टिकापुर कैलालीको बन्द 17 हुने बारेको सूचना टिकापुर सामुदायिक पुस्तकालयको जेठ 9 गते छैठौं चुनावी साधारण सभामा विधान बमोजिमको गणपूरक संख्या अपुग रहेको हुँदा तपसिलको मिति स्थान र समयमा बन्द 17 हुने भएकाले पुस्तकालयका आजीवन र संस्थागत सदस्यहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। सभामा पेश हुने प्रस्तावहरू हाल विधानको धारा 27 को गणपूरक संख्या संशोधन सम्बन्धमा हाल विधानको कार्यसमिति गठनको दफा 16 को उपदफा 6 थप गर्ने सम्बन्धमा तपसिल मिति 2083 साल जेठ 14 गते समय बिहान 8 बजे स्थान टिकापुर सामुदायिक पुस्तकालयको सभा हल।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेदोपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 5:42 मन्त्र 10 लिएर उपस्थित भएको छु। र यो मन्त्रमा भनिएको छ, जसको बुद्धि पवित्र छ त्यसको मन कहिले विचलित हुँदैन भन्ने उपदेश यो मन्त्रमा गरिएको छ। र यदि बुद्धि पवित्र छैन भने मन जहिले पनि विचलित भएर भट्किरहेको हुन्छ, र बुद्धिले निश्चय गर्छ, र त्यो निश्चयात्मक बुद्धिले यदि त्यो नै पवित्र छैन भने मन कहिले पनि पवित्र हुन सक्दैन अथवा मन स्थिर हुन सक्दैन। त त्यसैले त मानिसहरूमा विभिन्न प्रकारका जो कुराहरू देखिन्छन्, जो सृष्टिका विरूद्ध छन्, नियमका विरूद्ध छन्, अनुकूलता छैन अथवा युक्तियुक्त छैन, न्याययुक्त छैन, शास्त्रयुक्त छैनन्, यस्ता अनेक प्रकारका कुराहरू छन् जो चाहिँ मानिसहरू त्यसलाई स्वीकार गर्न चाहिँ बाध्य छन्, विवश छन्। र यो हुनुको पछाडि के हो त भने कि बुद्धि पवित्र हुँदैन, अनि बुद्धि पवित्र नभएपछि मन विचलित हुन्छ, अनि यो गर्ने कि त्यो गर्ने भन्नेमा मानिस पुग्दछ। र जब बुद्धि पवित्र हुन्छ, बुद्धि पवित्र भइसकेपछि अनि मन विचलित हुँदैन, किनकि बुद्धिले सही कुरालाई चाहिँ जानिसकेको छ, ऊ सही निचोडमा पुगिसकेको छ, र त्यसैले ऊ मनलाई भट्किन दिँदैन। यदि बुद्धिले त्यो स्वीकार गरेको छैन, बुद्धिले निश्चय गर्न सकेको छैन यो वा त्यो भन्नेमा त्यहाँ अल्झिरहेको छ भने त्यो मन सदैव विचलित भइरहन्छ, भट्किरहन्छ, घुमिरहन्छ, ऊ कहिल्यै पनि एकाग्रतामा अडिग हुन सक्दैन। र त्यसैले वेदको मन्त्रले भनिएको छ, यसमा उपदेश गरेको छ, परमपिता परमात्माले मनुष्य मात्रको कल्याणका लागि सृष्टिको आदिमा जब यो ज्ञान प्रदान गर्नुभयो सम्पूर्ण मानवको निमित्त, र यसभित्र कहीँ कतै कुनै प्रकारको न इतिहास छ, न साम्प्रदायिकता छ, न कसैको वंशावली छ, कुनै चीज पनि छैन, छ त केवल विशुद्ध ज्ञान छ। र फेरि पनि मानिसहरूले के गरिदिए, जसले आफूले जुन तरिकाले एउटा कुनै विचारलाई स्थापित गर्नको निमित्त वेदको सहारा लिएर वेदमा नभएकै कुरालाई थोपरेर दूषित बनाउने काम केही सम्प्रदायहरूले गरेको चाहिँ पाइन्छ, किनकि वेदका मन्त्रहरूमा जुन शब्दहरूको प्रयोग भएको हुन्छ त ती शब्दहरूको प्रयोगले उसले गर्न खोजेको, दिन खोजेको उपदेश के हो, अर्थ के हो, त्यतातिर नगइकन केवल एउटा शब्दलाई समातेर व्याख्या गरिदिन्छ, र एउटा शब्दलाई समातेर आफूले जसले स्वीकार गरेको छ त्यसैलाई अविनाशी बनाइदिन थाल्दछ। जो जन्मेको छ, जो मरेको छ, जसले दुःख भोगेको छ, जो शरीरमा आएको छ, त्यसलाई पनि अविनाशी अथवा त्यही मुक्तिदाता हो भन्ने किसिमको उपदेश गरेर मानिसहरूमा जसले त्यसलाई बुझ्न सकेका हुँदैनन् तिनीहरूमा एक किसिमको भ्रम सृजना पैदा भएको हुन्छ, यद्यपि उसले फेरि पनि स्वीकार गरेको हुन्छ। स्वीकार गर्नुको अर्थ त्यो सबै सत्य नै हुँदैन, सत्यलाई त ज्ञानद्वारा, बुद्धिद्वारा, शास्त्रद्वारा प्रमाणित गर्नुपर्ने हुन्छ, अनि मात्र त्यो सही हुन्छ। यदि त्यसद्वारा गरिएन, उसको सही अर्थलाई बुझिएन भने त्यो गलत भइहाल्छ। जस्तो यजुर्वेदको एउटा मन्त्र आएको छ, यजुर्वेदमा यद्यपि धेरै मन्त्रहरू छन्, अन्य वेदहरूमा पनि छन्, ऋग्वेदमा पनि छन्, सामवेदमा पनि छन्, अथर्ववेदमा पनि छन्, र यजुर्वेदको 40 अध्यायमा आएको जुन एउटा मन्त्र छ, यो मन्त्रलाई लिएर केही वेदका नाममा कलङ्क फैलाउनेहरूले अर्थ गरेका छन्, र त्यसको सबै शब्द शब्दलाई यदि हेर्ने हो भने त कुनै पनि त्यसमा त्यो अर्थभाषित हुँदैन। सपरियगा छुक्रमकायमव्रणवस्ना विरम शुद्धम पाप विद्धम
कबीर मनीषी परिभूर याथा तत्त्वोत्थान वेदधा शाश्वती भ्य समाभ्य। यो मंत्र छ र यो मन्त्रमा शुरूमै के भन्छ, स परियगात छुक्रम अकाय। अकाय भनेको छ ईश्वरलाई, यसले के भनेको छ, ईश्वर कस्तो छ, अकाय छ, अशरीरी छ, ईश्वरको शरीर हुँदैन, किनकि ऊ सर्वव्यापक छ, यो सारा ब्रह्माण्ड नै उसको शरीर हो, कुनै व्यक्ति विशेषको शरीरमा मात्र ऊ निहित हुँदैन। अव्रण अस्नाविरम, कुनै नशा नाडीको बन्धनमा ऊ परेको छैन, नशा नाडीको बन्धनबाट मुक्त छ, कुनै प्रकारको कलुषिताले उसलाई छुन सक्दैन, त्यस्तो कविहि। त कविहि शब्दलाई जहाँ रेफको उच्चारण छ, रेफलाई कबीर शब्दमा परिभाषित गरेर वेदमा कबीरको नाम छ भन्दै प्रचार गरेको पाइन्छ। त यहाँ कबीर मनीषी परिभूर यथा तत्त्वोत्थान वेदधा शाश्वती भ्य समाभ्य, पूरा मन्त्रलाई त बुझ्नु पर्यो, पूरा मन्त्रले भन्न खोजेको उपदेशलाई त बुझ्नु पर्यो, उसले दिन खोजेको सन्देश के हो, उपदेश के हो, त्यसलाई यदि जान्न सकिएन भने त भ्रम पैदा गर्नु बाहेक अरू केही पनि हुँदैन। त्यसैले त्यस्ता प्रकारका मानसिकता भएकाहरूले वेदलाई कलंकित गर्ने कार्य चाहिँ गरेको पाइन्छ, तर वेदमा तिनीहरूले गरेको कलंकले कहीँ पनि स्थान पाउँदैन। केही व्यक्ति लाग्न सक्छन्, केही व्यक्तिले त्यसलाई स्वीकार गर्न सक्छन्, किनकि सत्यको बाटो कठिन छ, स्वीकार गर्न नसक्दा, स्वीकार गर्न सक्यो भने अत्यन्त सरल छ, स्वीकार गर्न सकेन भने अत्यन्त कठिन छ। त्यसैले मानिसहरू सत्यलाई स्वीकार गर्दैनन् र असत्य र भ्रामक कुराहरूमा बढी विश्वस्त भएर उसका पछाडि लाग्छन्, अनि त्यसैले सत्य उनलाई पच्दैन। सत्यको अनुसरण गर्ने प्रयत्न नै गर्दैनन्, अनि कुतर्की भन्छन्, तर्क हुँदैन उनीहरूसँग, केवल कुतर्क हुन्छ। र त्यस्ता प्रकारका सम्प्रदायहरूले जब वेदको अपव्याख्या गर्छन् त मानिसहरूमा वेदप्रतिको श्रद्धा कम हुने गर्दछ। र आज वेद जस्तो विज्ञान जसमा सृष्टिको सम्पूर्ण विज्ञान निहित छ, सबै प्रकारको विद्या वेदमा जहाँ निहित छ, चाहे त्यो जल विद्या होस्, चाहे वायु विद्या होस्, चाहे अग्नि विद्या होस्, चाहे विद्युत विद्या होस्, चाहे ज्ञान विद्या होस्, जुन सुकै विद्या होस्, सबै विद्याको संकेत वेदका मन्त्रहरूले गरेको छ, र त्यसलाई खोजी गरेर, त्यसलाई अनुसन्धान गरेर त्यस्ता प्रकारका जो विद्या छन् त्यो विद्यालाई फलीभूत गर्नु मनुष्यको कर्तव्य थियो। तर विडम्बना, केही स्वार्थी, केही दम्भी, केही लम्पटीहरूले वेदलाई सीमित गरिदिए, वेदलाई एउटा घरभित्र एउटा कपडामा बेरेर राख्ने साधन बनाइदिए। वेद केवल कुनै आफ्नो घरमा शुभ वा अशुभ हुँदा केवल मन्त्र पाठ गरेर त्यसलाई शुद्ध गर्ने कार्यसम्म मात्र सीमित राखे, र त्यसका साथसाथ सबैलाई सुलभ गरेन, यसले पढ्न हुन्छ, यसले पढ्न हुँदैन भन्ने अंकुश लगाए। जहाँ वेदले कहीँ प्रकारको, कहीँ पनि, कुनै पनि मन्त्रमा त्यस्तो प्रकारको अंकुश लगाएन, निषेध गरेन। यथे माम वाचम कल्याणी मा वदानी जनेभ्यः ब्रह्मराजन्याभ्याम शूद्राचार्य चस्वाय चारणाय प्रियो देवानाम दक्षिणाय दातुरी भूया समयम में काम समृद्धता मुपमा दोनमतु। यो मंत्रमा स्पष्ट परम पिता परमात्मा ने उपदेश गर्नु छ, यथा इमाम वाचम कल्याणी आ वदानी जनेभ्यः, या जनेभ्यः शब्दले मनुष्य मात्र भन्ने अर्थ ल्याउँछ, जन शब्द बहुवचनान्त छ, जनेभ्य। त्यसैले मनुष्य मात्रका लागि कल्याणमय, जसले सबैको कल्याण गर्दछ, त्यस्ता वेदवाणी मैले प्रकट गरेको छु भनेर परमपिता परमात्माले वेदको माध्यमबाटै भन्नुभएको छ। त्यसैले ईश्वरले कहीँ कतै पनि पक्षपात गर्दैन, ईश्वरले सबैका लागि समान ज्ञान दिन्छ, समान बुद्धि दिएको छ, समान जो शारीरिक अवस्था छन् सब दिएको छ, ईश्वरले पक्षपात गरेको छैन। र पक्षपात कसले गर्छ, जो ईश्वरका नाममा ठेक्का लिएर बसेका छन् उनीहरूले पक्षपात गर्छ कि मैले मोक्ष दिन सक्छु, मेरो शरणमा आयो भने तेरो मुक्ति हुन्छ, मेरो शरणमा आइनस् भने तेरो मुक्ति हुँदैन, आदि इत्यादि अनेकौं कुराहरू छन्, हरेक सम्प्रदायले यही भन्छ।
तर त्यो मुक्ति के हो, कहाँ छ, कहिले पाइन्छ, त्यसको बारेमा कोही भन्दैन। जसले पनि परजन्मको कुरा गर्छ, हो परजन्म छ, नभएको होइन। परजन्ममा पनि मोक्ष प्राप्त गर्ने हो, मोक्ष आत्मालाई चाहिएको हो, शरीरलाई होइन। शरीर अलग हो, आत्मा अलग हो। यदि हामी शरीर र आत्माको सम्बन्धलाई बुझ्ने प्रयास गर्यौं भने मात्रै हामीलाई थाहा हुनेछ मोक्ष के हो, मुक्ति के हो, त्यो कसरी प्राप्त हुन्छ भन्ने कुरा अनि थाहा पाउनेछौ। केही नबुझेर कसरी थाहा पाउनु त। त्यसैले वेदको मन्त्रले स्पष्ट के गर्छ भने समुद्रमा सामवतस्थे अग्रिमा नरिष्यति सवनम यस्मिन्नायता अत्रा नहार्दि क्रवणस्य रेजते यत्रा मतिर्विद्यते पूतबन्धनी। समुद्रम, समुद्र या अन्तरिक्ष आसाम, यी प्रजाहरूको अग्रिमा अगुवा अततस्थे हुन्छ यिनको सवनम, सवन यज्ञ न होइन ऋष्यति नष्ट हुन्छ। यस्मिन जसमा आयता वृद्धि हुन्छ र यत्र जहाँ पूतबन्धनी पवित्रतालाई धारण गर्ने मति बुद्धि विद्यते रहन्छ, प्रवणस्य क्रियाशील मनुष्यको अत्र त्यस विषयमा हार्दिम हृदयको भाव र न त रेजते काप्दछ हल्लिन्छ। त यस मृत्तिकामयी भूमिबाट जलमय सागर धेरै विशाल छ, सयौं नदीहरू यसमा मिसिन्छन्, किन्तु यो छचल्किँदैन। यसै गरी जो मनुष्य यस दृष्टान्तलाई अगाडि राख्दछ त्यसको नरिष्यति सवनम यज्ञ नष्ट हुँदैन, पुरूषार्थका काम बिना हुँदैनन्, उसका अगाडि वृद्धि नै वृद्धि हुन्छ, उसलाई कुनै प्रकारको हानि हुँदैन अथवा हानिको सम्भावना प्रतीत हुँदैन। यो सबै त्यहाँ सम्भव छ यत्रा मतिर विद्यते पूतबन्धनी, जसमा पवित्रताले बाँधिएको बुद्धि छ। तात्पर्य यो हो कि जुन मनुष्यले चाहन्छ कि उसको उद्योग विफल नहोस्, उसका क्रियाहरू सफल होन्, उसलाई सबभन्दा पहिले बुद्धिलाई व्यवसायत्मिका निश्चयात्मिका बनाउनका लागि उसलाई पवित्र पदार्थले बाँध्नुपर्ने हुन्छ। उच्छृंखल या अपवित्रसँग सम्बन्ध राख्ने बुद्धि चञ्चल हुन्छ, त्यो कुनै विषयको दृढ निश्चय गर्न सक्दैन। बुद्धिको शुद्धि ज्ञानद्वारा हुन्छ, जस्तो कि महर्षि मनुले भन्नुभएको छ बुद्धिर् ज्ञाने न शुद्ध्यति, बुद्धि ज्ञानद्वारा पवित्र हुन्छ। महाभारतमा पनि भनिएको छ नहि ज्ञाने न सदृशम पवित्रमिह विद्यते, गीता 4:38 ज्ञानका समान यस संसारमा कुनै वस्तु पवित्र छैन, अत मनुष्यले सधैं पवित्र ज्ञानको संचयमा लागिरहनु पर्दछ भन्ने यो उपदेश हो। ज्ञानार्जनका जति साधन छन् ती सबैबाट लाभ उठाउनु पर्दछ, त्यसमा पवित्रताका अभिलाषीका लागि वेद शास्त्र सबैभन्दा मुख्य साधन हुन्। अत पवित्रताका अभिलाषीलाई वेद शास्त्रको अभ्यास अवश्य तथा निरन्तर गर्नुपर्दछ। ज्ञानद्वारा बुद्धिलाई निर्मल गरेर जुन कार्यक्षेत्रमा आउँदछ, अत्रा न हार्दिक क्रवणस्य रेजते, यस संसारमा त्यस क्रियाशीलको हार्दिक भाव काँप्दैन, अचल रहन्छ। दुर्बलताको मूल हृदयमा हुन्छ, कार्यारम्भमा वा कार्यमा कुनै समयमा जब मन विचलित हुन्छ वा भयो भने कार्य बीचमै रोकिहाल्दछ। किन्तु जसले पवित्र बुद्धिद्वारा पहिले नै कार्य साधकहरू बाधकहरूको ज्ञान प्राप्त गरिहाल्दछ, उसको चित्त चञ्चल हुँदैन। परलोकको कुरालाई त छाडिदिउ, संसार व्यवहारमा पनि सफलता प्राप्त गर्नका लागि बुद्धिको नितान्त आवश्यकता हुन्छ, अत बुद्धिको शुद्धिमा प्रमाद गर्नु हुँदैन। त प्रमाद गर्नुको अर्थ के भयो? यदि हामीले बुद्धि जुन परमपिता परमात्माले हरेक मनुष्यलाई दिनुभएको छ, हरेक मनुष्यभित्र बुद्धि छ, अब त्यो बुद्धि कस्तो छ त्यो हामीमा निर्भर रहन्छ, त्यो बुद्धि पवित्र छ अथवा अपवित्र छ, दुईटा कुरालाई विशेष गरेर ध्यान दिन पर्ने हुन्छ, पवित्रता र अपवित्रता। यदि बुद्धि पवित्र छ भने, यदि बुद्धिलाई हामीले पवित्र पार्न सकेका छौं भने हामी विचलित हुँदैनौ, दुःख आउँछन्, दुःखको सागर तरंगित भएर आउँछ, त्यसमा पनि जसले समाज राष्ट्र र मानव कल्याणको कार्यमा आफ्नो जीवनलाई लगाएको हुन्छ, जसले समाजबाट अज्ञान अन्धकारलाई हटाउनुको निमित्त कार्य गरिरहेको हुन्छ, त्यसका लागि हर पल विष पिउन पर्ने हुन्छ, हर पल, किनकि उसका कार्यबाट
अनेक व्यक्ति विचलित हुन्छ, अनेक व्यक्ति जसले सत्यलाई स्वीकार गर्न सक्दैन, जसले झूठो बोलेर खान बानी परेको छ त्यसलाई सत्य स्वीकार हुँदैन। त्यसैले वेदको मन्त्रले जुन उपदेश गरेको छ पवित्रताको, यो बुद्धिलाई पवित्र पार्ने जुन उपदेश गरेको छ र वेदले दिएको उपदेश